0: soy. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा refrigerator, washing machine, AC को complete range. 10 वर्षको वारेन्टी सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुशी घर घरमा LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. भुटेकोशी बारीमा परि छेद विच्छेद अवस्थामा फेला परिरहेका शवको वैज्ञानिक विधिबाट पहिचान गर्न देशभरबाट मृतक र बेपत्ताका आफन्तको डीएनए नमूना संकलन भइरहेको छ. भुटेकोशी नदीमा आएको हिमबारीमा बेपत्ता र मृत्यु भएका व्यक्तिको वैज्ञानिक विधिबाट पहिचान गरी परिवारलाई शव बुझाउन यो विधि अवलम्बन गरिएको हो. मृतक तथा बेपत्ताका आफन्तले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा गएर डीएनए परीक्षणका लागि रगतको नमूना दिन सक्ने व्यवस्था समेत मिलाइएको छ.
3: कंग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्. माग सम्बोधन गर्न सभापति गगन थापाको टीम प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो.
2: नेपाल कम्युनिष्ट पार्टी एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदललाई अध्यक्ष केपी शर्मा ओली सहित वर्तमान नेतृत्वले पुस्तान्तरणको मार्ग खोल्नुपर्ने सुझाव प्राप्त भएको छ. कार्यदलले विभिन्न तहबाट प्राप्त सुझाव महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन र संयोजक रामबहादुर थापा बादलले प्रस्तुत गरेको दस्तावेजलाई आधार बनाएर एउटै प्रतिवेदन तयार गर्ने तयारी समेत गरेको छ.
3: पेटमा बच्चा हुर्काइरहेकी 33 वर्षीय गंगा पुलामी मगर बिहिबार सुत्केरी हुने महिना पुगेपछि 16 वर्षीय जेठी छोरीलाई साथमा लिएर हेटौँडा अस्पताल पुग्नुभयो. मनमा थियो अस्पताल पुगेपछि सुरक्षित रूपमा बच्चा जन्माउनेछु, तर उहाँको हातमा उपचारको पैसा त परेको कुरा. अस्पतालको टिकट काट्ने 80 रूपियाँ समेत थिएन. साथमा भएको थोरै पैसा छोरीले भोक लाग्यो भनेपछि खानाका लागि खर्च भयो. त्यसपछि गंगासँग अस्पतालमा उपचार गराउने पैसा रहेन. अस्पताल पुग्नुभएकी उहाँ उपचारको प्रक्रिया अघि बढ़ाउन सकेर 3 दिनसम्म अस्पताल परिसर वरिपरि नै अल्मली रहनुभयो.
2: म्यानपावर कम्पनी छनौट सम्बन्धी विवादले नेपालीका लागि आकर्षक रोजगारी गन्तव्य रहेको मलेसिया फेरि बन्द हुने डीलमा पुगेको छ. मलेसियामा श्रमिक पठाउन छनौट भएका 25 प्रमुख म्यानपावर कम्पनी र 230 सहायक म्यानपावर कम्पनीका विषयमा विवाद बढेपछि मलेसिया रोजगारी बन्द हुने चरणमा प्रवेश गरेको हो. श्रम मन्त्रालयले क्वालालम्पुर स्थित नेपाली दूतावासलाई मलेसियाले छानेका 25 प्रमुख म्यानपावर कम्पनी र उसका सहायक म्यानपावरको माग पत्र प्रमाणीकरण नगर्न निर्देशन समेत दिएको छ. मलेसिया सरकारले छानेका 25 प्रमुख म्यानपावर कम्पनीलाई नेपाल सरकारले असन्तुष्टि कायमै छ भने ती म्यानपावर कम्पनी मार्फत आएका माग पत्र प्रमाणीकरणको पूर्व स्वीकृति समेत रोकिएको छ.
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री फेरिए, तर उपभोक्ताको चुलोमा बल्ने ग्यासको संकट भने उस्तै छ. खाली सिलिण्डर बोकेर घण्टौं लाइन बस्नुपर्ने बाध्यता हटेको छैन. बरू राजधानी उपत्यकामा आपूर्ति सहज नहुँदा उपभोक्ताको दैनिकी थप कष्टकर बन्दै गइरहेको छ.
2: तोकिएको समयभित्र वित्तीय दायित्व पूरा गर्न नसकेपछि अनुमति पत्र स्वत खारेजीमा परेको युनाइटेड टेलिकम अर्थात यूटीएलमा सरकारको स्वामित्व स्थापित भएको छ. अनुमति पत्र खारेजपछि यूटीएलको दूरसंचार सेवासँग सम्बन्धित सम्पत्ति पनि नेपाल सरकारको स्वामित्वमा स्वत हस्तान्तरण भएको नियामक नेपाल दूरसंचार प्राधिकरणले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ.
3: जलवायु परिवर्तनका कारण हिमाली तथा पहाड़ी क्षेत्रमा निरन्तर बढ़दै गएको प्राकृतिक विपदको जोखिम र त्यसले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा पारेको गम्भीर प्रभावका विषयमा सरकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
2: अब शेयर बजार अघिल्ला दुई कारोबार दिन करेक्सन भएको नेप्से शुक्रबार भने बढ़ेको छ. शुक्रबार 27.94 अंकले बढ़ेर नेप्से 2569.49 बिन्दुमा बन्द भएको छ. यस दिन 2559.49 बिन्दुकै उच्च बिन्दु कायम गरेको नेप्से सोही बिन्दुमा बन्द भएको. यस दिनको न्यूनतम बिन्दु भने 2524.55 रहेको छ.

0: को एक मात्र डीटीएच सेवा डिश हो, डिश हो खुशी को कनेक्शन।
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास ब्याङ्क लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुःखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौं। त्रिशुली शाखा सम्पर्क 98513-17966, गजुरी शाखा सम्पर्क 98513-18367, धुन्चे शाखा सम्पर्क 98513-17866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16601-1110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास ब्याङ्क लिमिटेड।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब विदेशका खबर। चीन, रूस, भारत, इरान सहित 11 राष्ट्र सम्मिलित ब्रिक्स समूहका सदस्यहरूले पश्चिम एशियामा शान्तिका लागि आह्वान गरेका छन्। हामी पश्चिम एशियामा तनावको निरन्तर वृद्धिप्रति गहिरो चिन्ता व्यक्त गर्दछौं र हाम्रा सम्बन्धित राष्ट्रिय अडानहरू स्मरण गर्दै अधिकतम संयम अपनाउन र परिस्थितिलाई थप बिगार्ने कार्यबाट बच्न आह्वान गर्दछौं, शनिबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।
6: अब खेल खबर। जापानको आइची नागायोमा आगामी भदौ 31 शुरू हुने विश्व एसियाली खेलकुदमा नेपालबाट 211 सदस्य जम्बो टोलीले सहभागिता जनाउने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एसियाडमा सहभागी हुने नेपाली टोलीको औपचारिक विवरण सार्वजनिक गरेका हुन्। त्यस्तै 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिर 16-देखि 27 गतेसम्म कडाली प्रदेशमा आयोजना हुने भएको छ।
5: अब विचार विश्लेषण। बाढ़ीपछिको पुनर्निर्माण, राहतसँगै रोजगारी शीर्षकमा युवराज बस्नेतको विचार कान्तिपुर दैनिकमा छापिएको छ।
7: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादरी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163-55553 र 98423-18-049।
9: हेर्नु विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068।
12: साथै 98525577 वाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
14: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो संख सभा 95.5 MHz।
15: प्रकाश फ्रन्टको तपाईँलाई स्वागत छ।
16: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
15: आज 2083 साल भदौ 28 गते आइतबार, सेप्टेम्बर 13 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको द्वितीया तिथि, हरितालिका तीज अन्तर्गत आज दर खाने दिन।
16: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
15: कृष्ण भीरमा पर्सीसम्ममा दुईतर्फी यातायात सञ्चालनको तयारी, 34 करोड़को ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अरब जरिवाना, नुवाकोट र रसुवालाई सड़कसँग जोड्न भारतको 3 वटा बेलीब्रिज सहयोग,
16: 23 खर्ब रेमिटेन्स भित्र्याउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने वा नफर्किने समयकमै निर्भर, कांग्रेसमा खटका पक्षका नेता महाधिवेशनमा भाग लिने देउबा समानान्तर महाधिवेशनतिर,
15: गल्छी रसुवागढ़ी सड़कको ट्र्याक धमाधम खोलिँदै हेटौँडाबाट काठमाडौँ पुग्न 10 घण्टा, 25 करोड़ लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै,
16: विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता बढ़ाउन भारतीय प्रधानमन्त्री मोदीको आह्वान, कंगोमा इबोला संक्रमितको संख्या 7,000 नाग्यो, ड्रोन आक्रमणपछि साउदीका महत्वपूर्ण तेल पाइपलाइन अस्थायी रूपमा बन्द,
15: र नेपाल एसएससी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनौट, एनभीएलको पहिलो संस्करणको उपाधि अन्नपूर्णलाई नेपालसँग बंगलादेश द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न तयार।
17: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
15: साझा खबरको सबैभन्दा शुरूमा, रसुवाको भोटे कोशी बाढ़ीपछि रसुवा र नुवाकोटलाई सड़कसँग जोड्नको लागि गरिएका पहलको प्रसंग।
16: भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त सड़क तथा पुलका कारण अवरूद्ध सड़क सम्पर्क तत्काल सञ्चालन गर्न भारत सरकारले नेपाललाई 3 वटा 70 मिटर लम्बाईका मोडुलर पुल उपलब्ध गराएको छ। बाढ़ी प्रभावित क्षेत्रमा जडान गर्न ल्याइएका पुलका सामग्री 48 वटा गाड़ीमा हिजो हेटौड़ा आइपुगेपछि भारतीय दूतावासले सड़क डिभिजन कारले हेटौड़ालाई हस्तान्तरण गरेको हो। भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले 3 वटै पुलका सामग्री सड़क डिभिजन कारले हेटौड़ाका प्रमुख किरण कुमार कार्कीलाई हस्तान्तरण गर्नुभएको छ। भारतबाट उपलब्ध गराइएका 3 वटै पुलका सामग्री 48 वटा गाड़ीमा हेटौड़ा ल्याइएको छ। सड़क डिभिजन हेटौड़ाले ती सामग्रीलाई प्रभावित क्षेत्रको आवश्यकता र प्राविधिक अवस्थाको मूल्यांकन गरी सम्बन्धित स्थानमा पठाउनेछ। 3 वटै पुल 70 मिटर लम्बाईका र एकतर्फी आवागमनका लागि प्रयोग हुने मोडुलर पुल पनि छन्। आवश्यक स्थानमा जडान गरेर पक्की पुल निर्माण नहुँदासम्म यस्ता पुलबाट अस्थायी रूपमा सड़क सम्पर्क कायम गर्न सहज हुने डिभिजन प्रमुख किरण कुमार कार्कीले बताउनु भएको छ। यसैबीच गल्छी सरकारले गल्छी र स्वागढ़ी सड़कको अस्थायी ट्र्याक खोल्ने कार्यलाई तीव्रताका साथ अगाडि बढ़ाएको छ। भोटेकुशी बारीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवागढ़ी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको हो। धादिङको गल्छीदेखि धुन्चे हुँदै रसुवागढ़ी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढ़ी नाका जाँदा भने 82 किलोमिटर मात्रै पर्छ। मैलुङ स्याप्रवेशी खण्डमा हिउँदमा मात्रै सवारी गुड्ने गर्थे। यस खण्डको 19 किलोमिटर स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि तोडिएको थियो र नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा पनि बाढ़ीले पूरै सड़क नै बगाएको सड़क विभागले जनाएको छ। भदौ दशको बाढ़ी पछि अघिसम्म अधिकांश सवारी साधन धुन्चे हुँदै रसुवा गरी जाने आउने गर्थे। बाढ़ीले नुवाकोट र रसुवाका विभिन्न खण्डमा गरेर 40 किलोमिटर सड़क बगाएपछि आवाजावत अवरूद्ध भएको छ। यसैबीच त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चौरदीको कृष्णभीर सड़क खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र रूपमा अगाडि बढ़ाइएको छ। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे:
18: धादिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णभीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यकासँग जोड्ने एउटा मुख्य लाइफलाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारु गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिलेकै अवस्थामा काम भइराख्यो भने र थप मौसमले साथ दियो अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारु गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
19: यसको विकल्पमा हेटौँडाबाट काठमाडौँ पुग्नको लागि सवारी साधनको रूट तोकिएको छ तर 10 घण्टासम्म लाग्ने गरेको यात्रुहरूले गुनासो गर्दै आएका छन्। 50 देखि 60 सवारी चल्ने त्रिभुवन राजपथमा अहिले दैनिक 6,000 भन्दा बढ़ी मालवाहक र यात्रुवाहक बस सञ्चालनमा आउने गरेका छन्। यसैबीच पूर्व ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले भोटेकोशी बाढ़ीकै कारण त्यस क्षेत्रमा पूर्वाधारमा लगानी रोकिन नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले राजधानीमा आयोजना गरेको भोटेकोशी बाढ़ीका कारण र प्रभाव सम्बन्धी अन्तर्क्रियामा घिसिङले अब निर्माण हुने पूर्वाधारको डिजाइन तथा पूर्व सतर्कतालाई विशेष रूपमा ख्याल गर्नुपर्ने बताउनुभयो। भविष्यमा आउन सक्ने जोखिम न्यूनीकरणका आधुनिक प्रविधि अपनाउँदै वित्तीय पुनरुत्थानको मार्गचित्र बनाएर अगाडि बढ़नुपर्ने उहाँको सुझाव रहेको छ। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार डाँगीले विपदपछि समाजमा अब जलविद्युत आयोजना बनाउने कि नबनाउने भन्ने दुविधा उत्पन्न भएकाले यसलाई वैज्ञानिक र प्राविधिक अध्ययनका आधारमा चिर्नुपर्ने बताउनुभयो।
16: प्रमुख प्रतिपक्षीय दल कांग्रेसले एक साथकै अन्तरालमा केन्द्रीय कार्य सम्पादन समितिको अर्को बैठक बोलाएको छ। 21 र 22 भदौमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकपछि आज पुनः बैठक आह्वान गरिएको छ। त्यस्तै महामन्त्री प्रदीप पौडेलले महाधिवेशनसँग सम्बन्धित कतिपय विषयमा निर्णय गर्नुपर्ने भएकाले पनि बैठक बोलाइएको जानकारी दिनुभएको छ। महाधिवेशन सर्दैन, वडा अधिवेशन निर्धारित समयमै 3 असोजमा शुरू हुन्छ। बैठक महाधिवेशन सार्न नभई निर्धारित समयमै गराउन बोलाइएको समेत बताइएको छ। कांग्रेसमा संकट बढ़दै जाँदाखेरि एक सातामै सभापति थापाले केन्द्रीय कार्य सम्पादन समितिको दोस्रो बैठक बोलाएको नेताहरूले बताएका छन्।
19: यसैबीच नेपाली कांग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टीम प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज नै केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाउनु भएको हो। खड्काले पूर्व सभापति बहादुर देउबा, नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुँदे माग गत वैशाख 2 साता सभापति थापालाई पठाउनु भएको थियो। त्यसमा 14 महाधिवेशनबाट पदाधिकारी तथा केन्द्रीय सदस्य भएका तर विशेष महाधिवेशनपछि बाहिर परेकाहरूको समायोजन मुख्य विषय थियो। यस्ता पदाधिकारी तथा सदस्यको संख्या देउबा, खड्का र कोइराला पक्षका समेत गरेर 111 जनाको रहेको थियो। यसैबीच कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा पक्षले भने समानान्तर महाधिवेशनको लागि जिल्ला केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउबा पक्ष 15 असोजबाट महाधिवेशनमा होमिँदैछ। देउबा पक्षको सचिवालय समन्वय समितिले हिजो एउटा विज्ञप्ति जारी गर्दै महाधिवेशन तयारीका लागि जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र ओडा अधिवेशन तयारी समितिहरू 3 असोजभित्र गठन गरिसक्ने जनाएको छ। 15 असोजमा ओडा र त्यसपछि पालिका तथा प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अधिवेशन गर्ने तयारी पनि गरिएको छ। 21 देखि 23 मंगसिरमा काठमाण्डुमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिएको छ। महाधिवेशनको तयारीका लागि पाँच थरमा सूर्य कुमार दाहाल, झापामा महिन्द्रा कुमारी लिम्बू, संखुवा सभामा दीपक खड्का, तेह्रथुममा सीता गुरूङ, भोजपुरमा उत्तम चापागाई, धनकुटामा कमुट भागु, मोरङमा भीम पराजुली र सुनसरीमा लक्ष्मी खतिवडालाई केन्द्रीय प्रतिनिधि खटाइएको छ।
16: यसैबीच चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा आएका दुई समानान्तर प्रतिवेदन मिलाएर एउटै प्रतिवेदन बनाउने तयारीका लागि एमाले हिजोबाट आवश्यक छलफल थालेको छ। उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलको अलग अलग प्रतिवेदनलाई एकीकृत रूप दिन 15 सदस्यीय कार्यदलमा रहेका नेताहरू काभ्रेको पनौती पुग्नु भएको छ। पनौती स्थित एक होटलमा आवश्यक छलफलमा रहेर सोमबारभित्र प्रतिवेदनलाई अन्तिम रूप दिने पनि कार्यदलका एक नेताले बताएका छन्। प्रसार विभाग प्रमुख नीरज आचार्यले प्रतिवेदन तयारीका लागि हिजोबाट आवश्यक छलफल शुरू भएको समेत बताउनुभयो।
19: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रसुवाको भोटेकोशी बाढ़ी प्रभावितलाई पोषिलो राहतको आवश्यकता।
20: अब चाउचाउ फ्रुटीतिरबाट जंक फूडबाट हामी एक स्टेप माथि जान सक्यौं भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा
16: 23 खर्ब रेमिटेन्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने वा नफर्किने समयकमै निर्भर। 25 करोड़ लगानीमा गण्डकी प्रदेश सभाको भवन बन्दै लगायतका खबर त कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
22: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
21: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
22: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याऊ।
23: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
21: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
16: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
21: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
16: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
21: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
16: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
21: छोराछोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
16: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
24: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
25: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा सा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
19: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ. अब बाँकी खबर.
16: सल्यानको त्रिवेणी गाउँपालिका 5 सिम्पमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ. अन्य 3 जना घाइते भएका छन्. हिजो सिम्पबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको जीप अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो. दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ. रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको सल्यानका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्.
19: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर. नयाँ पत्रिका दैनिकमा 2072 भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 गुमाए ज्यान शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ. यही अवधिमा निम्तिएको कोरोना महामारीमा 12,031 मृत्यु भयो तर यो प्राकृतिक विपदको तथ्याङ्कमा समावेश गरिएको छैन. 12 वैशाख 2072 गोरखा भूकम्प यता 10 भदौको भुटिकोशी बाढ़ीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्तिको मृत्यु भएको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकोमा 14,825 मृत्यु भएको उल्लेख गरिएको छ. विश्वको आधा जनसंख्या र 40% अर्थतन्त्र समेट्ने ब्रिक्सको 140 मुदे घोषणा पत्रको बारेमा परशुराम काफ्रेले लेख्नु भएको खबर छ. बदलिँदो विश्व व्यवस्थामा नयाँ शक्ति सन्तुलनको खोजी, डलर निर्भरता घटाउनेदेखि व्यापार विस्तारका विषयमा समेत छलफल भएको उल्लेख गरिएको छ. सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्न अब गृह जिल्ला जानुपर्ने शीर्षकमा नवराज मैनालीले लेख्नु भएको छ. सम्बन्ध विच्छेदको मुद्दा अब गृह जिल्लाका जिल्ला अदालतमा मात्रै दर्ता हुने भएको छ. यसअघि अस्थायी बसोबास गर्दै आएका जिल्लामा पनि दर्ता हुँदै आएको थियो. अर्को जिल्लामा दर्ता हुँदा म्याद तामेलीमै समस्या हुने र कतिपय प्रतिवादीले थाहा समेत नपाउने अवस्था रहेको भन्दै अदालतहरूले अर्को जिल्लामा दर्ता गर्न छाडेका छन्. सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने काठमाडौँ जिल्ला अदालतले गत वैशाखदेखि नै उपत्यका बाहिर स्थायी ठेगाना भएकाको हकमा सम्बन्धित जिल्लामै जान भन्ने गरेको उल्लेख गरिएको छ. भित्री पन्नामा छापिएको खबर छ. यस महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा 1 असोजमा 2 जनाले 10-10 लाख र 31 जनाले 1,33,000 दरले उपहार जित्ने बारेको खबर छापिएको छ. 34 करोड़को ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदारलाई 2 अर्ब जरिवाना शीर्षकमा अर्को खबर छापिएको छ. यो चिरञ्जीवी घिमिरेले झापाबाट लेख्नु भएको हो. हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रूपियाँ जरिवाना तिर्नुपर्ने भएको छ. 34 करोड़ 9 लाख रूपियाँ 34 करोड़ 9 लाख रूपियाँमा निर्माण गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पू महादेव खिम्ती जेभीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको हो. हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय इटहरीले सूचना जारी गर्दै कार्यवाही स्वरूपको रकम 35 दिनभित्र बुझाउन आह्वान पनि गरेको छ. मलेसिया रोजगारीको सिन्डिकेट 25 म्यानपावर कम्पनीमाथि छानबिन शीर्षकमा अर्को खबर छ. सरकारले मलेसियाको रोजगारीमा खड़ा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको छ. नेपालमा 25 म्यानपावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खड़ा गरिएको सिन्डिकेट तोड़ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको हो. अनुमति पत्र खारेजपछि यूटीएलमा सरकारको स्वामित्व शीर्षकमा गोर्खापत्र दैनिकको भित्रीपन्नामा खबर छापिएको छ. 35 करोड़ भन्दा बढ़ीको स्याउ बिक्री शीर्षकमा जुम्लाबाट लेखिएको खबर छ. जुम्लाका किसान र व्यापारी अर्ग्यानिक स्याउ संकलन र बेच्नमा व्यस्त छन्. स्याउ रसिलो भएर पाक्न थालेपछि जिल्ला कृषि विकास कार्यालयको अनुमतिमा स्थानीय सरकारले दिएको सिफारिशमा किसानका स्याउ धमाधम जिल्ला बाहिरका शहरहरूमा बजारमा निर्यात भइरहेको छ. दूध बेचेरै 24 करोड़को आमदानी शीर्षकमा तनहुँबाट लेखिएको खबर पनि छ। तनहुँ दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले दूध बिक्रीबाट एक वर्षमा 24 करोड़ रूपियाँ भन्दा बढ़ी आमदानी गरेका छन्।
16: त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा 23 खर्ब रेमिटेन्स भित्र्याउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने समयमै निर्भर शीर्षकमा होम कार्कीले खबर लेख्नु भएको छ। श्रम स्वीकृति नभएका वा म्याद सकिएका नेपाली नागरिक श्रमिक सहित कसैको विदेशमा मृत्यु भए सब स्वदेश ल्याउने जिम्मेवारी कसको भन्ने विषय अझै अस्पष्ट छ। कान्तिपुरले अध्ययन गरेका दर्जनौं घटनाले देखाउँछन् सब स्वदेश फर्किने वा नफर्किने प्राय समयमै निर्भर छ। त्यस्तै भित्र पृष्ठमा फेरि बन्दको डीलमा पुग्यो मलेसियाको रोजगारी शीर्षकको खबर छ भने ग्यास अभावले मारमा उपभोक्ता टोकन लिनेहरूको एक महिनापछि पालो शीर्षकको खबर पनि प्रकाशित छ। कोटेश्वर स्थित साल ट्रेडिङ कर्पोरेशन लिमिटेडको गेट बाहिर ग्यासको खाली सिलिण्डर छाड्ने र टोकन लैजानेहरूको बाक्लो संख्या रहेको छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा संहिता बिझाउने मधेसको खुद्रे बजेट शीर्षकमा खबर प्रकाशित छ भने ठेक्का फेरि हार्ड कपीमा शीर्षकमा शिव प्रसाद ढुङ्गानाले पनि खबर लेख्नु भएको छ। त्यस्तै भित्र पृष्ठमा ग्यास संकटकै खबर छ। ग्यास संकट फेरि मन्त्री फेरिए फेरिने उपभोक्ताको हैरानी शीर्षकमा भवानाथ प्याकुरेलले खबर लेख्नु भएको छ।
19: न्यायाधिकरण विधेयकको मस्यौदा पूर्वाधार विवाद 90 दिनभित्रै निरूपणको प्रस्ताव शीर्षकमा नारायण काफ्रेले गोर्खापत्र दैनिकमा लेख्नु भएको छ। पूर्वाधार निर्माण सम्बन्धित मुद्दा सुनवाईका लागि छुट्टै न्यायाधिकरण गठन र दायर भएको 90 दिनभित्र विवाद निरूपणको व्यवस्था गरेर सरकारले नयाँ कानूनको प्रस्ताव गरेको उल्लेख गरिएको छ। हिमाल साझा पर्यावरणीय सम्पदा शीर्षकमा अर्को खबर छ। परराष्ट्र मन्त्री शिशिर खनालले उत्तरको हिमालयलाई नेपाल र चीनको साझा सम्पदाका रूपमा हेर्नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाण्डुमा हिजो शुरू भएको तेस्रो काष्ठ मण्डप सम्वाद अन्तर्गत नेपाल चीन सम्बन्ध सहकार्यका विस्तारित आयाम विषयक सत्रको मुख्य वक्ताको रूपमा सम्बोधन गर्दै उहाँले दुई देशबीचको साझा पर्यावरणीय सम्पदा संरक्षणका रूपमा व्याख्या गर्नुभएको हो। अमेरिकाले थप सहयोग गर्ने शीर्षकमा अर्को खबर छ। भोटेकोशी हिमबाढीपछिको अकल्पनीय विपदको घटनालाई अमेरिका सरकारले गम्भीर विपत्तिका रूपमा रहेको जनाएको छ। अमेरिकाको विदेश मन्त्रालयले उक्त घटनाबारे धारणा सार्वजनिक गर्दै आफ्ना नागरिक समेत हिमबाढीको विपत्तिमा परेर विपत्ता रहेकोमा चासो पनि व्यक्त गरिएको छ। 25 करोड़ लगानीमा बन्दै गण्डकीको प्रदेशसभा भवन शीर्षकमा दीननाथ बरालले कारोबार दैनिकमा लेख्नु भएको छ। पोखराबाट लेखिएको खबर हो। गण्डकी प्रदेश सरकारको 25 करोड़ 37 लाख भन्दा बढ़ी लगानीमा निर्माणाधीन प्रदेशसभा भवनको निर्माण कार्य तीव्र गतिमा अगाडि बढ़ेको छ। मिटर जडान र फेरबदल समाधान सम्बन्धी निर्देशिका सार्वजनिक विद्युत प्रसारण र वितरणमा खुल्ला पहुँच खुल्दै शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर पनि छापिएको छ।
16: साझा खबरमा अब विदेशका खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढ़ाउन ब्रिक्सले ठूलो पहल गर्नुपर्ने बताउनु भएको छ। भारतको अध्यक्षतामा आयोजित 18 ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै वहाँले वर्तमान विश्व शासन संरचना शक्ति र निर्णय निर्माणको अधिकार केही मुलुकमा मात्रै केन्द्रित रहेको समेत टिप्पणी गर्नुभएको छ। ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतको नयाँ दिल्लीमा अहिले विश्वका शीर्ष नेताहरू भेला भएका छन्। कंगोमा इबोला संक्रमितको संख्या 7,000 नागेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब 3,400 पुगेको छ। सरकारी स्वास्थ्य संस्थाले सार्वजनिक गरेको विवरण अनुसार सेप्टेम्बर 10 7,022 जनामा संक्रमण पुष्टि भएको थियो र साउदी अरबको महत्वपूर्ण तेल पाइपलाइनमा ड्रोन आक्रमण भएपछि पाइपलाइनको संचालन अस्थायी रूपमा बन्द गरिएको छ। आक्रमणका कारण पाइपलाइनसँगै रहेका केही पम्पिङ स्टेशनमा समेत आगलागी भएको र केही मानिस घाइते भएको साउदी अधिकारीहरूले बताएका छन्। यसले विश्वमा तेलको मूल्य बढ़न सक्ने अनुमान समेत गरिएको छ।
19: साझा खबरमा अब खेल खबर। संयुक्त अरब इमिरेट्स यूएईलाई 44 रनले हराउँदै नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ। यो सँगै नेपालले दोस्रो पटक एसिया कप क्रिकेट खेल्ने पक्का भएको छ। हिजो मलेसियाको बायोमास क्रिकेट मैदानमा ओपनिङ ब्याटर आसिफ शेखको शतक तथा गोल सन्झाको अर्धशतकसँगै यूएईलाई हराउँदै नेपालले टेस्ट राष्ट्रसँगै एसिया कप खेल्ने अवसर प्राप्त गरेको हो। नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 314 रन लक्ष्य दिएको थियो। प्रत्युत्तरमा यूए दुवै 49 ओभरमा सबै विकेट गुमाउँदा मात्र 269 रन बनाउन सक्यो। शानदार प्रदर्शन गरेका नेपालका कप्तान सन्दीप लामिछाने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ी हुनुभयो भने प्रतियोगितामा 6 खेल खेलेका सन्दीपले सर्वाधिक 17 विकेट लिनुभयो। यूएईका पाँचौं क्रमका ब्याटर राहुल चोपड़ाले पनि शतक प्रहार गर्नुभएको थियो। कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने गरेको निर्णय प्रभावकारी देखियो। फाइनलको नतिजासँगै यूएईको पनि अपराजित यात्रामा पूर्ण विराम लागेको छ। फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनभीएल पहिलो संस्करणको च्याम्पियन बनेको छ। शनिबार हिजो त्रिपुरेश्वर स्थित त्रिपुरेश्वरमा भएको तनावपूर्ण फाइनलमा अन्नपूर्णले कर्णाली शिवराजलाई 3-0 को सोझो सेटमा पराजित गरेको हो। खेलमा सहज जित निकाल्ने क्रममा अन्नपूर्ण 25-15, 25-20 र 25-18 विजयी भएको हो। यद्यपि खेलमा विवाद हुँदा 25 मिनट भन्दा बढ़ी खेल रोक्नु परेको थियो। नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर्सले जितेको हो। र बंगलादेश क्रिकेट बोर्ड बीसीबीले नेपालसँग सन् 2027

0: एनसेल नेपालकै लागि
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब भोटेकोशी बाढ़ी प्रभावित बाल बालिका र उनीहरूको सुरक्षाको कुरा। भोटेकोशी बाढ़ीका कारण 100 भन्दा धेरै बाल बालिका अभिभावक विहीन भएका छन्। अरू बाल बालिकाको पनि थप सुरक्षामा ध्यान दिनुपर्ने भए पनि त्यस अनुसारको प्राथमिकतामा नपरेको गुनासो र सरकारवालाको भूमिकाका बारेमा बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपका अध्यक्ष तिलोत्तम पौडेलसँग हामीले कुराकानी गरेका छौं।
3: ग्यासपास कपासको कुरा गर्दा खानेकुराहरू गर्दाखेरि जंक फूडहरू लगाएर जान भएन जाने मान्छेले पनि दिने मान्छेले पनि जंक फूडको विकल्पमा अरू खाने पोषणयुक्त खानेकुराहरू गर्नु पर्यो। गर्मी महिना छ, मच्छेटको कुरा मच्छेटको झुलसहित जान पर्यो जाँदाखेरि चाहिँ बत्तीहरूको राम्रो व्यवस्था अझै राम्रोसँग भइरहेको छैन, त्यो टर्च लाइटहरूको कुराहरू त्यस्तो कुराहरूमा ध्यान दिनु पर्यो। बाल बालिकाको चाहिँ जन्मदाताका परिचय पत्रहरू छैनन्, अहिले कागज पत्रहरू सबै नष्ट छन्। उनीहरूको पहिचान यो कसका छोराछोरी हुन् के हुन् भन्ने यसको पुष्टि हुने आधार
4: भनेको त्यहाँ सरकारवालाको बीचमा बाल बालिकाको अधिकारको कुरा अथवा उनीहरूको सुरक्षाको विषय प्राथमिकतामा रहेको कतिको पाउनु भयो या पाउनु भएन।
3: पीड़ित र प्रभावित भएको हुनाले सबै चाहिँ जति हुनुपर्ने प्रयास गरेका छ स्थानीय सरकारले, नागरिक संघ संस्थाहरू पनि लाग्नु भएको छ, पर्याप्त छैन। बाल बालिकाभित्र पनि अब अपाङ्गता भएका, गर्भवती, सुत्केरी, यौनी तथा लैङ्गिक अल्पसंख्यक छन्, त्यस्ता छन् भने तिनीहरूलाई प्राथमिकतामा राख्नु पर्यो। त्यसको निम्ति चाहिँ थप स्पष्ट खाका सहित केही केही पालिकाहरूले त स्थानीय तहमा चाहिँ एउटा समझदारी बनाएर सर्वदलीय संयन्त्र बनाएर काम गर्नुभएको छ।
4: कतिपय स्थानीय तहले बाल कल्याण अधिकारीहरूलाई हरेक त्यो होल्डिङ सेन्टरहरूमा परिचालन गरेर बाल बालिकाको विवरणदेखि लिएर उनीहरूको अवस्थाको बारेमा बुझ्ने काम पनि भएको पाइयो होइन। स्थानीय तहले अहिलेकै उपलब्ध स्रोत साधन र जनशक्तिबाट बाल अधिकारको लागि उनीहरूको सुरक्षाको लागि चाहिँ के गर्न सक्छन्?
3: पहिला त अहिले जुन ह्युमन रिसोर्स छ स्थानीय तहमा उहाँले आफ्नो कर्मचारीहरू गुमाउनु भएको छ, कर्मचारीहरूको पनि कतिपय चाहिँ परिवारको सदस्य गुम्नु भएको छ, पर्याप्त छैन। त्यस कारणले गर्दाखेरि संघीय सरकार अथवा प्रदेश सरकारले चाहिँ स्थानीय तहमा मान्छे पठाउनु पर्यो, पहिला कर्मचारी पठाउनु पर्यो, थप कर्मचारी पठाउनु पर्यो, केही समयको लागि भए पनि काजमा भए पनि खटाउनु पर्यो। त्यसपछि चाहिँ अरू नागरिक संघ संस्था विकासका साझेदार संस्थाहरू सबैसँग मिलेर चाहिँ तथ्य तथ्याङ्कलाई व्यवस्थित ढंगबाट लिनु पर्यो। कति एक्ज्याक्ट चाहिँ हो त परेका, कति बालबालिका परेका हुन्, कति महिला परेका हुन्, कति गर्भवती, कति सुत्केरी, के थियो अवस्था भन्ने आँकडा गर्नु पर्यो। त्यसको आधारमा चाहिँ त्यसपछि चाहिँ अरू प्रोग्रामहरूलाई सँगसँगै लिएर तत्कालीन आवश्यकताहरू पूरा गर्दै दीर्घकालीन रूपमा उनीहरूको लागि त्यहाँ ठाउँ स्थानान्तरण गर्ने हो कि अनि बालबालिकालाई कहाँ राख्ने हो, बालबालिकालाई स्थानीय तहमै आफ्ना चाहिँ नजिकका नातेदारहरू पनि त्यहाँ हुने भएको हुनाले एउटा विशेष छात्रावासको व्यवस्था गरेर बालबालिकाको शिक्षा स्वास्थ्य संरक्षणको कुराहरू ग्यारेन्टी गर्ने हो कि भन्ने कुराहरूमा त्यो त्यसरी प्राथमिकीकरण गरेर योजनाबद्ध ढंगबाट अगाडि बढ्न जरूरी छ।
4: जस्तो राहतको नाममा यो विभिन्न जंक फूडहरू अथवा बनी बनाउ सामग्रीहरू बढी गइराख्दाखेरि अहिले पनि त्यो 15 दिनभन्दा बढी बित्दाखेरि त्यो उस्तै प्रकारले त्यसरी नै वितरण भइराखेको छ अथवा केही कमी आयो सरकारवाला निकायको ध्यान पुग्यो?
3: अब धेरैजनाको चाउचाउ बिस्कुट र फ्रुटीहरूको चाहिँ बाहुल्य त थियो, अब अहिले बिस्तारै चाहिँ प्रवेश भएको छ, खाद्यान्नहरूमा प्रवेश भएको हुनाले चाहिँ केही चाहिँ सुधार भएको देखिन्छ। तथापि चाहिँ म फेरि पनि सबैजनालाई आग्रह गर्न चाहन्छु कि हजुरहरूले सहयोग गर्दै हुनुहुन्छ भने चाहिँ पोषणयुक्त खानेकुराहरू चाहिँ लिटोको पिठो अब त्यस्तो खालको अलिकति पोषणयुक्त सरकारले पोषणयुक्त भनेर छुट्याएका कुराहरू आइटमहरू अब तपाईँहरू बाँड्दै हुनुहुन्छ भने सकिन्छ भने चाहिँ नबिग्रिने खालको फलफूलहरू लगिदिनु पर्यो बच्चाहरूलाई, त्यो खालको कुराहरू लगिदिनु पर्यो। अब हामीले राहत बानी नाममा चाहिँ छिटो र बजारमा पाइनेको नाममा त्यो पनि गर्नु भएन। हिजो एउटा तत्कालीन आवश्यकता थियो होला पहिलो दोस्रो दिनमा, अब त्यो अब चाउचाउ फ्रुटीतिरबाट जंक फूडबाट हामी एक स्टेप माथि जान सक्यौँ भने चाहिँ यसले बालबालिकाको स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पर्छ भन्ने हाम्रो विचार हो। यसमा चाहिँ
2: बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपका अध्यक्ष तिलोत्तम

0: हातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू:
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुकी गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
2: पाथिपरा डेन्टल, हातबारी नगरपालिका एक, हाटलाग नेटुडी चेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Sankhuasabha 95.5 MHz.

0: कटेपछि बाढ़ीपछि ध्वस्त बनेको रसुवागढ़ी नाकालाई फेरि सञ्चालनमा ल्याउने तयारी. सहयोगका लागि चीन सरकार सकारात्मक रहेको पूर्वाधार मन्त्री लम्सालको भनाई. कंग्रेसका पूर्व कार्यवाहक सभापति खड्का पक्षका नेताहरू महाधिवेशनमा भाग लिँदै माग सम्बोधन गर्न संस्थापन पक्ष प्रतिबद्ध. देउबा समूह भने छुट्टै महाधिवेशनको तयारीमा. नेक्स्ट पावर कम्पनी छण्ड सम्बन्धीको विवादका कारण मलेसियाको रोजगारी फेरि बन्द हुने अवस्थामा मलेसिया सरकारले छानेका कम्पनीप्रति नेपाल सरकारको असन्तुष्टि. ग्यास अभावले मारमा उपभोक्ता टोकन लिनेहरूको एक महिनापछि मात्र पालो आउने. इरान समर्थित हुती विद्रोहीले मिसाइल बनाउन एन्थ्रोपिकको क्लाउड एआई प्रयोग गरेको खुलासा. 2000 किलोमिटर भन्दा बढ़ी दूरीसम्म प्रहार गर्न सक्ने. र नेपाल एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्न सफल. फाइनलमा यूएई पराजित.
1: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान.
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि.
0: नमस्कार. कान्तिपुर डायरीका साथमा सुनिता र तारा. समाचार अब विस्तारमा.
3: भोटेकोशी बाढ़ीपछि ध्वस्त बनेको चीनसँगको रसुवागढ़ी नाकालाई फेरि सञ्चालनमा ल्याउने तयारी अघि भएको सरकारका एक मन्त्रीले बताएका छन्. रसुवागढ़ीदेखि स्याप्रुवेशीसम्म चीनकै सहयोगमा सड़क निर्माण गरेर नाकालाई फेरि सञ्चालन गर्ने योजनामा दुवै देश सकारात्मक देखिएका छन्. कान्तिपुरसँगको अन्तर्वार्तामा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवागढ़ी नाकादेखि स्याप्रुवेशीसम्म सड़क निर्माणमा सहयोग गर्न राखिएको प्रस्तावमा चीन सरकार सकारात्मक रहेको बताएका हुन्. पहिरोको जोखिम र 2072 भूकम्पपछि तातोपानी क्षेत्रको पूर्वाधारमा क्षति पुगेपछि रसुवागढ़ी केरुङ नाकालाई चीनसँगको प्रमुख वैकल्पिक मार्गका रूपमा अघि सारिएको थियो. यद्यपि भदौ 10मा आएको बाढ़ीले रसुवागढ़ी तर्फको नाकामा समेत क्षति पुर्याएपछि मुख्य व्यापारिक सम्पर्क नै ध्वस्त भएको थियो. मन्त्री लम्सालले स्याप्रुवेशी भन्दा अगाडि रसुवागढ़ीसम्म अस्थायी ट्रयाकबाट काम चलाउने तयारी भएको बताएका छन्. अहिले सड़क भएकै स्थान वरिपरि सुरक्षित क्षेत्र हेरेर नाका खुलाउने काम गर्ने तयारी भएको उनको भनाई छ.
0: यसैबीच परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक मुलुकको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताएका छन्. काठमाडौँमा आयोजित काष्ठमण्डप संवादमा मन्त्री खनालले राजनैतिक सीमाले देशहरूलाई छुट्याइए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोड़िएको बताए. नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्र निर्धारण नगर्ने बताए. सोही कार्यक्रममा बोल्दै चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ़दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताएका छन्. राजदूत झाङले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोड़िएकाले हिमाली क्षेत्रमा हुने बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने उल्लेख गरे.
3: कंग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएको छ. माग सम्बोधन गर्न सभापति गगन थापाको टीम प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो. खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज नै केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएका छन्। खड्काले पूर्व सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुधे माग गत वैशाख 2 साता उपसभापति थापालाई पठाएका थिए. त्यसमा 14 महाधिवेशनबाट पदाधिकारी तथा केन्द्रीय सदस्य भएका तर विशेष महाधिवेशनपछि बाहिर परेकाहरूको समायोजन मुख्य विषय थियो. यस्ता पदाधिकारी तथा सदस्यको संख्या देउवा, खड्का र कोइराला पक्षका समेत गरेर 111 जना थियो. 10 पुस 2082 भित्र नवीकरण गरिएका सबै सदस्यले महाधिवेशन प्रक्रियामा भाग लिन पाउनुपर्ने विषय पनि 8 बुधेमा थियो. संस्थापन पक्षले पुसमा अन्तिममा सम्पन्न विशेष महाधिवेशनपछि अद्यावधि गराइएका सदस्यहरूबाट मात्रै महाधिवेशन गराउने नीति बनाइएको थियो. विवाद समाधानका लागि भन्दै विशेष महाधिवेशनपछि सदस्यता अद्यावधि नगरेको तर 10 पुससम्म नवीकरण गरेका सबै सदस्यलाई महाधिवेशनमा सहभागी गराउने निर्णय भइसकेको छ. आजको केन्द्रीय कार्य उत्पादन समितिको बैठकबाट आह्वान गरेर इतर पक्षमा रहेका नेताहरूलाई केन्द्रीय कार्य समितिमा मनोनयन गर्ने तयारी रहेको नेताहरूको भनाइ छ। खड्का पक्षमा रहेका सदस्य श्याम घिमिरेले माग सम्बोधन गर्ने औपचारिक निर्णय लिएपछि तत्कालीन कार्य समितिका पदाधिकारी र केन्द्रीय सदस्य समेत गरेर करिब 40 जना समाहित हुने बताएका छन्। कंग्रेस विवाद सम्बन्धी मुद्दा पुनरावलोकन प्रक्रियामा रहेकाले नेता खड्का भने महाधिवेशनमा सहभागी नहुने उनको भनाइ थियो। देउबा खड्का पक्षमा रहेका महालक्ष्मी उपाध्याय, मीन विश्वकर्मा लगायत 31 जनाले शुक्रबार संयुक्त विज्ञप्ति निकाल्दै पार्टी एकताका लागि अपील गरेका थिए। त्यस लगत्तै सभापति थापासँग लामो छलफल गरेर महाधिवेशनमा सहभागी हुने वातावरण बनेको नेता जीवन बहादुर शाहीले बताए। केन्द्रीय कार्य समितिमा समायोजनका लागि बैठकबाट औपचारिक रूपमा आह्वान गर्ने, अघिल्लो कार्य समितिमा रहेका इच्छुकलाई केन्द्रीय कार्य समितिमा मनोनयन गर्ने र महाधिवेशनमा भाग लिने कुरा सभापतिजीसँग भएको छ। त्यसै अनुसार आजको बैठक बोलाइएको हाम्रो बुझाइ छ। शाहीले कान्तिपुरसँग भने अहिले सानेपासँगै नै रूख र चार तारे झण्डा छ, त्यसैले हामी महाधिवेशनमा सहभागी हुन खोजिरहेका छौं। अर्का नेता शेखर कोइरालाले भने अझै निर्णय लिएका छैनन्। कोइरालाले पूर्व सभापति देउवा एकतामा जान तयार नभएपछि आफू पनि तटस्थ बस्ने मनस्थिति बनाएको बताएका छन्। उनी निकट नेता बद्री पाण्डेले कोइराला टीममा रहेका नेताहरूबीच छलफल गरेर निष्कर्षमा पुगिने बताए। महामन्त्री प्रदीप पौडेलले आज बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकबाट महाधिवेशन असोज दिनमा शुरू हुने निश्चित गरिने बताएका छन्। पूर्व सभापति देउवाले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकन मुद्दाको अन्तिम निर्णय पर्खने बताउँदै आएका छन्। एकताका लागि पहल गर्न पुगेका नेताहरू सबैलाई देउवाले यही कुरा भन्दै आएका छन्। पार्टी सभापति गगन थापा र 5.5 महिनापछि गत साउन 28 स्वदेश फर्किएका देउबाबीच अहिलेसम्म भेटवार्ता समेत भएको छैन। संस्थापन पक्ष महाधिवेशनको प्रक्रियामा अघि बढ़ेपछि देउबा पक्षले भने समानान्तर महाधिवेशन गर्ने निर्णय लिएको छ। असोज 15 ओडाको अधिवेशन शुरू गरेर 21-23 मंगिरमा केन्द्रीय महाधिवेशन गर्ने उसको तालिका छ। संस्थापनले भने 16-19 असोजमा केन्द्रीय महाधिवेशन गर्दैछ।
0: म्यानपावर कम्पनी छनौट सम्बन्धी विवादले नेपालीका लागि आकर्षक रोजगारी गन्तव्य रहेको मलेसिया फेरि बन्द हुने डीलमा पुगेको छ। मलेसियामा श्रमिक पठाउन छनौट भएका 25 प्रमुख म्यानपावर कम्पनी र 230 सहायक म्यानपावर कम्पनीका विषयमा विवाद बढ़ेपछि मलेसिया रोजगारी बन्द हुने चरणमा प्रवेश गरेको हो। यसअघि मलेसियाको संयन्त्रको विषयलाई लिएर 2075-76 पनि 19 महिना नेपालीका लागि मलेसिया रोजगारी बन्द भएको थियो। युवा श्रम तथा रोजगार मन्त्रालयले क्वालालाम पुरस्थित नेपाली दूतावासलाई मलेसियाले छानेका 25 प्रमुख म्यानपावर कम्पनी र उसका सहायक म्यानपावरको मागपत्र प्रमाणीकरण नगर्न निर्देशन दिएको छ। वैदेशिक रोजगार विभागले पनि 6 भदौ यता मलेसियाका लागि ती म्यानपावर कम्पनी मार्फत आएका मागपत्र प्रमाणीकरणको पूर्व स्वीकृति रोकेको छ। अहिले 6 भदौ अगाडि मलेसियाले जारी गरेको कोटामा मात्रै श्रमिकको भर्ना प्रक्रिया अगाडि बढ़िरहेको छ। श्रम मन्त्रालयको निर्देशन अनुसार विभागले ती म्यानपावर कम्पनीमाथि अनुसन्धान पनि गरिरहेको छ। तत्काल कूटनीतिक संवाद मार्फत सो विषय समाधान नगरे मलेसिया रोजगारी बन्द हुने अवस्थामा आइपुगेको श्रम मामिलाका जानकारहरूले बताएका छन्। मलेसिया र साउदी अरबका लागि पूर्व राजदूत उदयराज पाण्डेले समयमा नै नेपाल सरकारको ध्यान नपुग्दा अवस्था जटिल बनेको बताए। यस्तै नेपालले मलेसियाको सो निर्णय स्वीकारेको छैन। म्यानपावर कम्पनी छनौट विधिप्रति नै नेपाल असन्तुष्ट छ। 6 भदौमा श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत मलेसिया पक्षलाई विद्यमान प्रणालीलाई नै निरन्तरता दिन अनुरोध गर्दै पत्रचार पठाएको थियो। श्रम मन्त्री रामजी यादवले हिजो नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदोस आजमासँग भेट गरी परामर्श गरेका थिए। सो भेटमा नेपालले 3 विषयलाई प्राथमिकता दिई उठाएको थियो, जसमा छनौट गरिएको म्यानपावर कम्पनीलाई सूचीबाट हटाइनुपर्ने, श्रम आप्रवासन सम्बन्धी दुई देशका मुद्दाहरू आपसी द्विपक्षीय छलफल परामर्श र सहमतिका आधारमा मात्र अगाडि बढ़ाउनुपर्ने र संयुक्त प्राविधिक समितिको बैठक तत्काल राख्नुपर्ने रहेको छ।
3: कोटेश्वर स्थित साल ट्रेडिङ कर्पोरेशन लिमिटेडको गेट बाहिर ग्यासको खाली सिलिण्डर छाड्ने र टोकन लैजानेहरूको बाक्लो संख्या थियो। शुक्रबार करिब 2:30 जड़ीबुटी बस्ने हुएन तामाङले एसटीसी लेखिएको सिलिण्डर राखेर आफ्नो नाम लेखाए। उनको टोकन नम्बर 401 थियो। टोकन दिदी तामाङलाई वितरकले भने अब तपाईँको पालो असोजको 28 गते आउँछ। तामाङको 3 जनाको परिवार छ। 2 दिनदेखि डेरामा ग्यास सकेपछि दाउरा बालेर खाना पकाए। पलास स्थित घरमा अलिकति ग्यास बाँकी थियो, त्यही बोकेर ल्याए, तर एक साता जति पनि पुग्दैन होला। उनले भने अब 1 महिनासम्म कसरी धान्ने होला। इण्डक्सन किन्न पनि महँगो छ, गाह्रो पो भयो। साल ट्रेडिङमा कोही हिमाल र एभरेस्टको सिलिण्डर बोकेर आउने पनि थिए, तर उनीहरूको सिलिण्डर गेटबाटै फिर्ता पठाइयो। यो त हाम्रोमा हुँदैन, फिर्ता लैजानुस्, एसटीसी मात्र ल्याउनुहोस्, गेटमा बस्ने गाडीले भने। गार्डले मनाही गरेपछि 2 युवा अलमलमा परे। अब पकाएर खान ग्यास छैन, यो पनि फिर्ता लैजानुस् भन्छन्, कति भौतारिन हो। ती युवाले गुनासो पोखे, उनीहरूले साट्न वा किन्न पाइन्छ भनेर सोधे, केही गर्न पाइँदैन, यहाँको सिलिण्डर छ भने मात्र पाइन्छ। गार्डले भनेपछि उनीहरू निराश हुँदै फिर्ता गए। अहिले काठमाडौँमा मात्रै होइन, देशकै विभिन्न ठाउँमा ग्यास अभाव देखिन थालेको छ। ग्यास अभाव भएपछि घरमा चुलो नै नबल्ने अवस्था आउने हो कि भन्ने चिन्ता सर्वसाधारणमा छ। ग्यास अभावसँगै चरको आलोचना बढ्दै गएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहिबार पदबाट राजीनामा नै दिनु पर्यो। उनले बुधबार संसदको उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पाता फर्कनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौ र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
2: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
1: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
2: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौ।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।

0: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तार। सल्यानमा पाँच जनाको ज्यान गएको सवारी दुर्घटनामा वास्तविक चालकलाई जोगाएर आर्थिक लेनदेनमा अर्कै व्यक्तिलाई नक्कली चालक बनाई जेल पठाइएको आरोपमा तत्कालीन डीएसपी हेमबहादुर केसी र इन्सपेक्टर वीरेन्द्र राज गुरूङ सहित विभिन्न व्यक्तिमाथि छानबिन भइरहेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयले गठन गरेको समितिले वास्तविक चालक, प्रहरी अधिकारी, सवारी धनी र यातायात व्यवसायको भूमिकाबारे बयान तथा अनुसन्धान गरिरहेको छ। कान्तिपुर कर्मी सरिता चलाउनेको एक सामग्री।
1: पाँच जनाको ज्यान गएको सवारी दुर्घटनाको अनुसन्धानमा गम्भीर त्रुटि गरेको भन्दै सल्यानका तत्कालीन डीएसपी र इन्सपेक्टरमाथि छानबिन शुरू भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका तत्कालीन प्रहरी प्रमुख डीएसपी हेमबहादुर केसी र इलाका प्रहरी कार्यालय लुहामका तत्कालीन प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र राज गुरूङ छानबिनमा तानिएका हुन्। दुर्घटनाका वास्तविक चालकलाई उन्मुक्ति दिएर आर्थिक प्रलोभनमा अर्कै व्यक्तिलाई चालकका रूपमा खड़ा गरी मुद्दा चलाइ को आरोपपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको हो। 12 असोज 2082 सल्यानको कपुरकोट गाउँपालिका 3 चोरखोला स्थित राप्ती राजमार्गमा LU2X6502 नम्बरको फोर्स गाड़ी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो। तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो। घटनाको अनुसन्धानका क्रममा वास्तविक चालकलाई जोगाएर कपुरकोट 3 डाँडा गाउँका 38 वर्षीय कर्णबहादुर खड्कालाई नक्कली चालकका रूपमा खड़ा गरी मुद्दा चलाइएको केसी र गुरूङमाथि आरोप छ। आर्थिक लेनदेनमा आफूलाई चालक बनाएर जेल पठाएको खड्काले दावी गरेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटाका अनुसार घटनामा तत्कालीन डीएसपी केसी, इन्सपेक्टर गुरूङ, सवारी धनी बसन्त केसी, वास्तविक चालक देवबहादुर विक र यातायात व्यवसायी न्यूतन श्रेष्ठ लगायतको भूमिकामाथि अनुसन्धान भइरहेको छ। उजुरी परेपछि विशेष सुरक्षागण नेपालगंजका एसपी रुगम बहादुर कुवरको नेतृत्वमा 4 सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिले सल्यान पुगेर अनुसन्धान तथा बयान लिइरहेको छ। ठूलो गडबडी भएको भन्ने बुझिएको छ, सबैको मिलेमत्तोमा गएको देखिन्छ। डीआईजी सापकोटाले भने नक्कली चालकलाई 8 लाख रूपियाँ दिने सहमति भएको रहेछ, तर अहिलेसम्म आधा मात्र पैसा दिएको बुझिएको छ। उनका अनुसार दुर्घटनापछि शुरूमा वास्तविक चालक पक्राउ परेका थिए, पछि पैसा दिने आश्वासनमा अर्कै व्यक्तिलाई चालकका रूपमा खड़ा गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। रूकुम पश्चिमको बाफीकोट गाउँपालिकाबाट दाङको घोराईतर्फ जाँदै गरेको गाड़ी दुर्घटनापछि चालक फरार भएको प्रहरीको भनाई थियो। मृतकका आफन्त भद्र बहादुर केसीले 20 असोजमा इलाका प्रहरी कार्यालय लुहाममा चालक विरूद्ध जाहेरी दिएपछि 24 असोजमा चालक पक्राउ परेका थिए, तर वास्तविक चालकलाई सहचालकका रूपमा देखाएर खड्कालाई चालक बनाइएको आरोप छ। खड्कालाई 29 असोजमा पक्राउ गरी मुद्दा चलाइएको थियो। खड्काका अनुसार उनलाई शुरूमा 4 लाख रूपियाँ दिने र 22 दिनभित्र जेलबाट निकालिदिने आश्वासन दिएको थियो। श्रीमती गर्भवती भएकाले आर्थिक समस्यामा रहेका उनी रकम पाउने र छिट्टै छुट्ने आश्वासनमा नक्कली चालक बन्न तयार भएको बताउँछन्। हाम्रो लाइसेन्स छैन, तपाईसँग लाइसेन्स छ, हाम्रो यत्रो क्षति भएको छ, केही राहत होला, तपाईँले यो काम गरिदिनु भयो भने 4 लाख रूपियाँ आउँछ भनियो, खड्काले भने। तर जिल्ला अदालत सल्यानका न्यायाधीश प्रहलाद कुमार योगीको इजलासले 7 माघ2082 उनलाई 3 वर्ष कैद र 30,000 रूपियाँ जरिवाना हुने फैसला गर्यो। खड्का 11 महिनादेखि सल्यान कारागारमा छन्। मलाई त आज निकाल्छन् भोलि निकाल्छन् भन्ने लागेको थियो, तर अदालतले 3 वर्ष कैद सुनायो, म त छागाबाट खसे जस्तो भए। खड्काले भने आफूले गाड़ी धनीलाई नचिनेको र दुर्घटनामा आफ्नो कुनै संलग्नता नरहेको उनको दावी छ। खड्का जेलमा रहेकै बेला 22 मंगसिर 2082 उनकी श्रीमती विमला केसीले काठमाण्डुमा छोरी जन्माइन्। विमलाका अनुसार उनका श्रीमान दुर्घटनाको वास्तविक चालक नभएर पनि उनलाई चालकका रूपमा प्रस्तुत गरिएको हो। उनले घटनाको पुनः निष्पक्ष अनुसन्धान गरी वास्तविक चालक को थियो भन्ने यकिन गर्न माग गरेकी छिन्। अहिले श्रीमान जेलमा हुनुहुन्छ, छोरी बिरामी छिन्, अपरेशन गर्नु परेको छ, पैसा पनि सकियो, अब हामीले के गर्ने? उनले भनिन्, डीआईजी सापकोटाका अनुसार यातायात व्यवसायी न्यूतन श्रेष्ठको खातामा 9 लाख रूपियाँ आएको बुझिएको र उनी न नै कुरा मिलाउने मुख्य भूमिकामा देखिएको अनुसन्धानमा खुलेको छ। वास्तविक चालकलाई कुन अवस्थामा पक्राउ गरिएको थियो, पछि कसरी सहचालक बनाइयो, खड्कालाई कसले चालकका रूपमा खड़ा गर्यो र आर्थिक लेनदेनमा कसको भूमिका थियो भन्ने विषयमा छानबिन भइरहेको उनले बताए। मुख्य योजनाकार भनिएका श्रेष्ठले आफूले सहयोगीको भूमिका मात्रै खेलेको बताएका छन्। मैले त साथी भएकाले उसको कागजात मिलाउन मात्र सहयोग गरेको हुँ, अरू मलाई थाहा छैन। उनले कान्तिपुरसँग टेलिफोनमा भने प्रहरीले मलाई पनि सोधपूछ गरेको छ। छानबिन समितिमा प्रहरी निरीक्षक बजीर सिंह विष्ट र रेवन्त सेन लगायत चारजना छन्। समितिले कारागारमा रहेका खड्काको समेत बयान दिएको छ। समितिलाई 15 दिनको समय दिएको डीआईजी सापकोटाले बताए। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत डीएसपी केसीको बयान समितिले लिएको स्रोतले जनाएको छ। तत्कालीन इन्स्पेक्टर गुरूङलाई पनि झिकाएर बयान लिने काम भइरहेको छ। केसीसँग प्रतिक्रिया लिन पटक पटक फोन सम्पर्क गर्दा फोन उठेन। गुरूङले भने आफूले गरेको अनुसन्धान सही रहेको दावी गर्दै अहिले आफू नै छानबिनको दायरामा रहेकाले थप बोल्न नमिल्ने बताए। समितिको प्रतिवेदनका आधारमा प्रहरीलाई कार्यवाही गर्नुपर्ने देखिए कार्यवाही हुन्छ डीआईजी सापकोटाले भने। रेडियो कान्तिपुरका लागि सरिता चलाउनेको साथमा दीपशिखा रेग्मी।
2: सरकारले गल्छी रसुवागढी सड़कको अस्थायी ट्र्याक खोल्ने कार्यलाई तीव्रता दिएको छ। भोलिकोशी बाढ़ीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशै अगाडि नै रसुवागढी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको छ। धादिङको गल्छीदेखि धुन्ची हुँदै रसुवागढी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढी नाका जाँदा भने 82 किलोमिटर मात्र पर्छ। मैलुङ स्याप्रवेशी खण्डमा हिउँदमा मात्र सवारी गुड्थे। यस खण्डको 19 किलोमिटर मा स्तरोन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि तोडिएको थियो। नयाँ ठेक्का गर्न सूचना निकाल्न अन्तिम तयारी हुँदा बाढ़ीले पूरै सड़क नै बगाएको सड़क विभागले जनाएको छ। भदौ 10 को बाढ़ी अघिसम्म अधिकांश सवारी साधन धुन्चे हुँदै रसुवागढ़ी जाने आउने गर्थे। बाढ़ीले नुवाकोट र रसुवाका विभिन्न खण्डमा गरेर 40 किलोमिटर सड़क बगाएपछि आवतजावत अवरूद्ध भएको छ। सड़क विभागका अनुसार गल्छीबाट रसुवागढ़ी नाकातर्फ लाग्दै गर्दा रातमाटे खण्डमा 200 मिटर सड़क त्रिशुलीको बाढ़ीले तलबाट कटान गरेको छ, जुन खण्डमा सवारी आगमन 10 भदौदेखि नै ठप्प छ। सो खण्ड गल्छीबाट नुवाकोटतर्फ लाग्दै गर्दा 8 किलोमिटर दूरीमा पर्छ। बाढ़ीले सड़कमा क्षति गरेपछि बगाएको भन्दा माथि रातमाटेबाट ट्र्याक खोल्ने काम भइरहेको सड़क विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज न्यौपानेले बताए। रातमाटेमा नयाँ ट्र्याक खोल्दा भोलि पहिरोमा जग्गा पर्न सक्छ भन्दै स्थानीयले अवरोध गरेकाले शुरूमा काम अघि बढ़ाउन समस्या भयो। उनले भने तर स्थानीयको जग्गा परेको होइन, सड़क खन्दा जग्गा परे मुआवजा दिन्छौ, सड़कको कारण केही समस्या आए त्यसको समाधान गर्छौ भनेपछि ट्र्याक खोल्ने काम अघि बढ़ेको हो। आजसम्म ट्र्याक खोल्ने काम सकिन्छ, त्यसपछि यस खण्डमा सवारी गुड्न पाउँछन् उनले भने। न्यौपानेका अनुसार यसको विकल्पमा करिब 3 किलोमिटर यात्रा गरेर 2 पिपल गाउँ हुँदै नुवाकोट सदरमुकाम विदुर पुग्न सकिन्छ। रातमाटेदेखि देवीघाटसम्म सड़क सहज छ। नेपाली सेनाले तादी नदीमा 1 रो ब्रिज जडान गरेसँगै देवीघाट विदुर सड़क सम्पर्कमा जोड़िएका छन्। विदुरका ढुंगे बजारबाट बेत्रावतीतर्फको 10 किलोमिटर मध्ये 9.5 किलोमिटर सड़कको ट्र्याक खोली सकिएको प्रवक्ता न्यौपानेको भनाई छ।
0: सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद भएको छ। औरही गाउँपालिकाको शिक्षा शाखाले हिजो पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। कार्यक्रममा मन्त्री पोखरेल सहित प्रतिनिधि सभा सांसद शिव यादव, पुरूषोत्तम यादव, जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतो तथा गाउँपालिकाका जनप्रतिनिधि लगायत सहभागी थिए। सम्बोधनका लागि गाउँपालिका अध्यक्ष शिवजी यादवपछि ढिलो आइपुगेका मन्त्री पोखरेललाई सिधै माइक दिएपछि जिल्ला समन्वय समितिका सभापति महतोले बीचमै गुनासो गरेका थिए। मन्त्रीसँगै आएका केही व्यक्तिले सो नेताले बोल्ने क्रममा नभएको भन्दै अपमानजनक व्यवहार गरेको महतोले बताए। विवाद चर्किएपछि मन्त्री पोखरेल बोल्न छाडेर सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थलबाट हिँडेका थिए। रासोपा सांसद शिव यादवले भने कार्यक्रममा विवादको जड़ जिल्ला समन्वय समितिका सभापति महतो नै भएको आरोप लगाएका छन्।

0: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
1: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौं। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौं। नीति र स्थान पनि पुष्टि गरौं। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौं।
0: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौ।
1: याद राखौ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौ अनि मात्र शेयर गरौ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।

ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग रसुवाको भोटकसीमा आएको बाढ़ीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज 1 गते हुने भएको छ। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अवस्त गराउन नयाँ आर्थिक वर्षको बजेट मार्फत सो उपहार कार्यक्रम घोषणा गरिएको थियो। साउन 1 गतेबाट पुनः संचालनमा रहेको सो प्रोत्साहन कार्यक्रम अन्तर्गत भदौ 16 गते हुने भनिएको पुरस्कार घोषणा भोटकसी बाढ़ीले निम्त्याएको विपदपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले असोज 1 गते भदौ महिनाभरिको पुरस्कार घोषणा गर्ने तयारी गरिरहेको जनाएको छ। असोज 1 गते भदौ महिनाको पुरस्कार घोषणा गर्ने गरी तयारी गरिएको विभागका महानिर्देशक डाक्टर विष्णु कुमार भूषालले जानकारी दिएका छन्।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ प्लान
1: गुड लाइफ डाइजेस्टिव बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। यमनमा इरान समर्थित हुथे विद्रोहीले उन्नत हतियार विकासका लागि आर्टिफिशियल इन्टेलिजेन्स एआई कम्पनी एन्थ्रोपिकको क्लाउड प्रयोग गरेको संचार माध्यमहरूले खुलासा गरेका छन्। फाइनेन्सियल टाइम्सका अनुसार हुथीहरूले 2000 किलोमिटर भन्दा बढ़ी दूरीसम्म प्रहार गर्न सक्ने ब्यालिस्टिक मिसाइलका लागि गाइडेन्स कन्ट्रोल र नेभिगेशन सफ्टवेयर विकास गर्न क्लाउड प्रयोग गरेका थिए। सो विवरण सार्वजनिक भइरहँदा हुथीहरूले यमनमा आफ्नो सैन्य अग्रसरता तीव्र बनाएका छन्। पछिल्ला आक्रमणमा उनीहरूले रेड सीको मोका बन्दरगाह स्थित पश्चिमी तटीय क्षेत्रमा नियन्त्रण विस्तार गरेका छन्। सामाजिक सञ्जालमा उपलब्ध भिडियोहरूमा साउदी समर्थित ठूलो समूहले आत्मसमर्पण गरेको देखिन्छ, तर भिडियोको आधिकारिकता पुष्टि भइसकेको छैन। यता हुथी विद्रोहीका राजनीतिक ब्यूरोका सदस्य हजम अल असदले भने हतियार विकास र जासूसीका लागि एआई प्रयोग गरेको समाचारलाई निराधार र असान्दर्भिक भएको प्रतिक्रिया दिएका छन्। उनले आफ्ना सबै हतियार र प्रविधि घरेलु नवप्रवर्तनमा आधारित र आत्मरक्षा लक्षित रहेको दावी गरेका छन्।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेकुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 525 55 768।
8: साथै 98 525 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295752067, मोबाइल नम्बर 98655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99520-160-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, हातबारी 1, सङ्खुवा सभा।
4: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 99520-29-47, 99000-90-0062।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजे एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ, शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295-90-667 र 98420-22-667।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98-60-96-40-00
5: र 98-19-32-76-75।
9: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
5: किन र काका?
8: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
5: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
8: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
5: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
8: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
5: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
8: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
5: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
8: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
8: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
5: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
8: सम्पर्क 0291404 र 9804045827।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768।
13: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 98615 39444
2: र 0295901055।
3: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
4: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ, तीर्थरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843447262,
0: 9810555580
1: र वाट्सएप नम्बर 9852028646।

तपाईँभन्दा भाटेको लुगा लगाएर हाँट्नु तपाईँभन्दा दसवटा धेरै काम गरिरहेको छ पक्कै कसैको चिता बढ्न चाहन्छ तर यो देशमा शान्ति हो

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 562 6 66 आजै सम्पर्क गर्नु।

0: होस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 029562061,
4: 029573315
3: र 98520170
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँचबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँचबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म, याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँचबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 029575267, मोबाइल 97438640084।
6: नमस्कार है वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्नु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँचबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
10: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
11: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल, सम्पर्क नम्बर 0295706879 र मोबाइल नम्बर 9842287776।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
14: ओहो लु नमस्कार है सर।
15: ओहो लु नमस्कार है सर। नमस्कार।
14: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
15: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
14: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
16: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
14: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
16: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
14: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
16: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
14: डिजाइनर सुमन ठटाल 9816539444
16: र 0295901055।
15: More style, more design. Total Tailors.
17: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
18: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
17: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
18: हाम्रा सेवाहरू
17: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
18: दाँत खोल्ने, दाँत सफा गर्ने,
17: दाँतको एक्सरे गर्ने,
18: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
17: झिक्न मिल्ने आरपीडी लगाइने,
18: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
17: बाङ्गोटिङको दाँत मिलाइने,
18: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
17: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
18: सम्पर्क नम्बर 0295906667 र 9842226667।
19: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
20: किन र काका?
19: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
20: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
19: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
20: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
19: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
20: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
19: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
20: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
19: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
20: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
19: सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
20: प्रोप्राइटर सुनु एन भीम कदाइली।
19: सम्पर्क 0294400084 र 9804045827।
21: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
22: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
0: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
1: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
2: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
23: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29-47, 98-00-90-0062।
24: यस्तो गर घरको आँगन पुग्छ फेरो फेरो।
25: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खादबारी नगरपालिकाको अनुरोध।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी संखुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता? हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मरमत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98433-47262,
4: 98-10-55-55-85
5: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768।
9: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: र हामी तपाईँसँग भएका विविध जानकारीहरू पनि, तपाईँलाई केही समस्याहरू छ भने त्यसको समस्याको समाधान र धेरै कुराहरू, सनातन सभ्यतामा रहेर हामी तपाईँसँग तपाईँलाई ज्ञानवर्धक कुराहरू पनि दिँदै जानेछौ। अबको एक घण्टा करिब करिब समय तपाईँसँग बिताउनेछौ। नेपालमा सनातन रेडियो नेटवर्क हुँदै विभिन्न चर्चित रेडियो स्टेशनहरूबाट कार्यक्रम एकैसाथमा नेपालभरबाट सातै प्रदेश र 77 जिल्लाबाट कार्यक्रम प्रसारण भइरहेको छ। तपाईँको साथमा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी उपस्थित छु। अब कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा दुईटा नम्बर हामी खुल्ला गर्नेछौ, 98-453-97-658 र 98-142-73-601 सिधा तपाईँले हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्दै आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्नको लागि वा आफन्तहरूको बारेमा जन्मकुण्डली हेर्नको लागि फोन गर्न सक्नुहुन्छ। दुईटा नम्बर छन् कार्यक्रम ज्योतिष दर्पण। हामीले दशकौंदेखि तपाईँहरूसँग यसै गरी प्रसारण गरिरहेका छौं। सनातन रेडियो नेटवर्क चितवन भरतपुरबाट प्रसारित हुँदै नेपालभरमा विभिन्न रेडियो स्टेशनहरूबाट कार्यक्रम बजिरहेको छ र देश विदेशबाट पनि अनलाइनको माध्यमद्वारा धेरै धेरै धेरै सज्जनहरूले कार्यक्रम सुन्दै आउनु भएको छ। कार्यक्रम ज्योतिष दर्पणको आज शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि ग्रह गोचरबाट आज आज मिति 2083 साल भदौ 28 गते आज आइतबार तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 13 तारीक नेपाल सम्मत 1146 यहाँ लाथ रौद्रनाम सम्वत्सर श्री सूर्य रहेको छ दक्षिणायन वर्षा ऋतु भाद्र शुक्ल पक्ष सूर्य उदयमा पवित्र दिन रहेको छ आज द्वितीय 3:46 बला बिहान 7:19 मिनटसम्म थियो भने यतिखेर तृतीय प्रारम्भ भइसकेको छ हस्ता नक्षत्र 21:44 फला दिनको 2:30 मिनटसम्म शुभयुग 25:49 फला तैतिलकरण 33:40 फला आज आनन्द आदि युगमा भने मानस युग रहेको छ आजको दिन मानको समय 30:53 फला बिहान सूर्योदय 5:48 मिनट जाँदा भयो साँझ सूर्यास्त 6:09 मिनटमा रहनेछ आज दरखाने दिन आज सामवेदीहरूको लागि उपाकर्म गर्ने दिन पनि हो हामी यजुर्वेदी परियो सामवेदी पनि हुन्छन् अनि कोही अथर्ववेदी पनि हुन्छन् कोही चारा वेद मध्येमा चार थरीका हुन्छन् ऋग्वेद यजुर्वेद सामवेद अनि अथर्ववेद यी चार प्रकारका वेद अनुसार आफआफ्ना कर्म आफआफू गर्ने उपाकर्महरू गरिन्छ हामी अलिक पहिले गरेर सक्यौं अब आज सामवेदी जसले सामवेदमा आधारित भएर हाम्रो संस्कारलाई अगाडि बढाइरहेको छ उहाँहरूले आज उपाकर्म गर्ने दिन पनि हो आज हामी नेपाली हामी नेपालले आज हामी दरखाना दिन्छ हाम्रो घरमा आज चेलीबेटी आज हाम्रो घरमा भान्जा भान्जी आज हाम्रो घरमा परपाहुनाहरू थुप्रै भएर सात्विक भोजन गरेर राम्रो हुन्थ्यो तर भोलिको व्रत हामीले शास्त्रले भन्छ कुनै पनि कर्म गर्दैछौ कुनै पनि पूजापाठ गर्दैछौ भने सात दिन अगाडिदेखि पवित्र हुनु भन्छ तर यो तीजको नाममा चाहिँ अलिकति विकृति भएको हो कि भन्ने छ यसको बारेमा फेरि चर्चा गरौंला एकैछिनपछि तर अहिले कार्यक्रममा पालो भएको छ यतिखेर ग्रह गोचरको सूर्य सिंह राशिमा रहनु भएको छ चन्द्रमा कन्या राशिमा छन् यतिखेर तर आजको चन्द्रमा रात्रि 1:52 मिनटसम्म कन्या राशिमा रहन्छन् भनेको आज जन्मिने सम्पूर्ण जातकको रात्रि 1:52 मिनटसम्म चाहिँ कन्या राशिमा जन्म हुनेछ तत् उपरान्त भने तुला राशि प्रवेश गर्नेछन् चन्द्रमाले मंगल यतिखेर मिथुन राशिमा छन् बुध कन्या राशिमा बृहस्पति कर्कट राशिमा बृहस्पति सँगसँगै शुक्र तुला राशिमा छन् शनि मीन राशिमा राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहबाट संकेत देखिन्छ मैले धेरैचोटि भन्दै आइरहेको छु हरेक दिन पञ्चाङ्ग सुन्यो हरेक दिन ग्रह गोचरको फलादेशहरू कानमा पर्यो भने गंगा स्नान गरेको गाईदान गरेको फल मिल्छ धेरैवटा शास्त्रमा लेखिया छन् मैले यो तपाईँहरूलाई भन्दै आएको छु पञ्चाङ्ग ग्रह गोचर अनिवार्य रूपमा तपाईँले धर्मको लागि पुण्यको लागि पनि सुन्नुपर्छ तर राशिफल त आफ्नो लागि हो अबको क्रममा तपाईँसँग ढिलो नगरिकन तपाईँको राशिफलले के भन्छ बाह्र राशिमा तपाईँ हामी सबै समाहित भएर आजको दिन तपाईँको कुन हिसाबले व्यतीत रहन्छ भन्ने कुरामा प्रस्तुत गर्छु तपाईँका मेष आदि बाह्र राशिफलले यस प्रकार रहेको छ सबैभन्दा पहिलो राशि मेष राशिको आज छैटौं ग्रह छ छैटौं ग्रह भनेको शत्रु वृद्धि हुनु स्वास्थ्यमा समस्या आउनु सामान्यतया आर्थिक क्षेत्रमा पनि कमजोरी अवस्था देखिन्छ मेष राशिको लागि आज मेष राशिले सबैभन्दा राम्रो भनेको 12 शनि पनि छ शनिको र चन्द्रमाको जप गर्नु ओम सम शनैश्चराय नमः वा ओम चन्द्रमसे नमः मन्त्र जप गर्नु दिन सुखद बन्न सक्ने सम्भावना हुन सक्छ वृष राशिको लागि सन्तानबाट नयाँ र खुशीका समाचार सुन्न पाइने युग छ विद्यार्थीहरू हुन्छ पठन पाठनमा रुचि वृद्धि रहनेछ कलाकारिता क्षेत्रमा संगीत क्षेत्रमा पनि रुचि वृद्धिको सम्भावना छ जग्गाको कारोबार अनि घरमा अतिथिहरूको आगमन आजको दिन सम्यक असाध्य राम्रो बन्न सक्छ खुसियालीको क्षणमा दिन व्यतीत रहनेछ धर्म कर्ममा पनि रुचि वृद्धि छ कर्कट राशि हुनेको लागि लग्नमा बृहस्पति उच्च भएर बस्दा धार्मिक क्षेत्रमा मन जान त सक्ला तर तेस्रो चन्द्रमाले पराक्रमिक युग पनि छ कुनै पनि सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने कुनै पनि संस्थागत रूपमा तपाईँ अगाडि बढ्नुपर्ने र सबैको प्रशंसा लिनुपर्ने खालको युग राशि कर्कटलाई देखिएको छ अलिकति आर्थिक क्षेत्रमा भने अनावश्यक खर्च पनि वृद्धि हुन सक्छ कन्ट्रोल गर्नु धनको सदुपयोग गर्दा विशेष ध्यान दिनु हरिसाबमा ख्याल गर्नु राम्रो हुन्छ
11: सिंह राशि।
10: सिंह राशिको लागि आज अलिकति टाउको सम्बन्धीको समस्या, आँखामा अलिकति केही दुःख हुन सक्छ। औषधि मूलमा धन खर्च वृद्धि हुन सक्ने सम्भावना छ। सूर्य भगवानलाई तामाको कलशबाट जल चढाउँदा केही मात्रामा शुभ संकेतहरू पनि प्राप्त गर्न सकिने योग रहेको छ। बाह्रौं बृहस्पति हुँदा धर्म कर्ममा मन कम जाला, तर व्यापारमा भने असाध्य मन जान सक्ने खालका योगहरू देखिएका छन्। तपाईँको लागि कृषि र पशु चौपायबाट मनज्ञ धनार्जन गर्न सकिनेछ। अधुरा कामहरू तपाईँको लागि शुभ रहनेछन्। मान सम्मानमा पनि वृद्धि रहन्छ भने नबनेका कामहरू बन्दै जान सक्ने योगहरू। राशिबाट संकेत, कन्या राशिमा आजको राशिको दिनबाट संकेत देख्न सकिने सम्भावनाहरू रहेका छन्।
12: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
13: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
12: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
13: सम्पर्क
12: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97 658 98 142 73 6001।
13: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
10: तपाईँको दिन मांगलिक कार्यमा दिन व्यतीत रहन्छ। धार्मिक क्षेत्रमा मन जान सक्छ। आजको दिनमा मिष्ठान्न भोजनको अवसर प्राप्त रहनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनु राम्रो हुन्छ। उन्नति अनि प्रगति पनि धेरै कुरामा सहज हुनेछ। काममा सफलता हात पर्ने योग र सम्भावनाको राम्रो अवसर जुट्न सक्छ। आजको दिनमा विशेष गरी तरल पदार्थको व्यवसाय गर्ने व्यक्तित्वहरूको लागि विशेष दिन वृश्चिक राशि हुनेहरूको लागि देख्न सकिन्छ। धार्मिक क्षेत्र नयाँ ठाउँको भ्रमण पनि सौभाग्यपूर्ण रहन सक्ने योग छ। आफन्तहरूसँग भेटघाटमा दिन व्यतीत रहन सक्ने योग छ। धनुराशि हुनेको लागि मन असाध्य चञ्चल र चुलबुले रहनेछ। काममा स्थिरता नहुन सक्छ। दुविधायुक्त कामले गर्दा भोलिको दिनमा घाटा पर्ने कामहरूमा अगाडि बढ्न सकिने योग र सम्भावना देख्न सकिन्छ। विशेष गरी आजको दिन तपाईँले विशेष ध्यान दिँदै अगाडि बढ्नुभयो भने शुभ संकेत राशि धनुलाई देख्न सकिन्छ। मकर राशिको यतिखेर सातौं घरमा बृहस्पति छ। नयाँ कामको थालनी, नयाँ कामबाट तपाईँलाई अझ धेरै फाइदाजनक कामहरूमा मन जान सक्ने योग रहेको छ। आजको दिनबाट धनस्थानमा राहु भएकाले आफ्नो पारिवारिक अवस्था भने अलिकति कमजोरी बन्न सक्छ। घर परिवारको मिलेमतो कम हुन सक्ने योग र सम्भावना देख्न सकिन्छ। कारोबार वृद्धि छ। आर्थिक क्षेत्रमा उन्नति र प्रगति भए पनि पारिवारिक अवस्था भने बिग्रिन सक्छ। ध्यान दिनु पितृको स्मरण गर्नु, कुल देवताको स्मरण गर्नु। मकर राशिको दिन सकारात्मक बन्ने योग र सम्भावना छ।
11: कुम्भ राशि।
10: यात्रा गर्दै हुनुहुन्छ, सकिन्छ भने यात्रा रोक्नुहोला अथवा दही खाएर यात्रा गर्दा शुभ मानिन्छ। भगवानको दर्शन र गौमाताको परिक्रमाले गरिएको दर्शन र तपाईँको यात्रा शुभ बन्न सक्छ। चोटपटेको भय, अलिकति औषधि मूलमा धन खर्च, स्वास्थ्यमा निकै समस्याले गर्दा सताउन सक्छ। पारिवारिक अवस्था पनि कमजोरी बन्दै गइरहेको अवस्था छ। लग्नमा राहु हुनु, आठौं भावको चन्द्रमा र सातौंमा सूर्य हुनु एकदमै पारिवारिक अवस्था, चोटपटेको भय अथवा भन्न अशुभको संकेतहरू कुम्भ राशिलाई देख्न सकिन्छ। प्रेम सम्बन्धीका कामहरू सफल बन्नेछन्। नयाँ मित्रहरू जोडिन सक्छन्। अचानक प्रेम प्रस्तावहरू आउन सक्छ। तपाईँको लागि आजको दिन सुखद बन्दै जान सक्ने सम्भावना त रह्यो। स्वास्थ्यमा भने सुधार प्राप्त रहनेछ, तर आर्थिक क्षेत्रमा हिनामिना हुँदा मन भने दुखित रहन सक्ने योग छ।
12: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
13: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
12: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनु भएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
13: सम्पर्क
12: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001
13: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
14: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
15: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
14: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
15: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईलाई पुनः राशिफल पछि कार्यक्रममा स्वागत गर्दै म ज्योतिषे पण्डित लक्ष्मण श्रीजी उपस्थित भइरहेको छु। आज दर्शन दिन, भोलि हरितालिका तीज, पर्सि ऋषि पञ्चमी, होइन यसपालि के छ लगातार परेको छ हो। अरू बेला के हुन्थ्यो, हरितालिका तीजको भोलिपल्ट मंगल चौथी व्रत हुन्थ्यो, मंगल चौथीको भोलिपल्ट बल्ल ऋषि पञ्चमी पूजा हुन्थ्यो। आज म यसमै थोरै रहेर तपाईँहरूलाई थोरै जानकारी गराउँछु। धेरै जानकारी गराउने समय छैन, हामी तपाईँसँग फोनमा कुराकानी गर्नुपर्छ मलाई थाहा छ, तर आज विशेष दिन भएकाले म तपाईँलाई विशेष दिनको पनि जानकारी अवश्यमेव गराउने नै छु। सुनिहाल्नुहोस् है, आज 28 गते आइतबार सूर्योदयमा द्वितीय तिथि 7:19 द्वितीय तत्उपरान्त भने तृतीय रहेको छ, भनेको आज सूर्योदयमा द्वितीय भएको कारणले गर्दा आज दर्खाना दिन हो। भोलि हरितालिका तीजको व्रत उपासना गर्ने दिन, किनकि भोलि 29 गते सोमबार पनि परेको छ। सोमबार अनि अथवा तृतीय तिथिमा सूर्योदय भएको कारणले गर्दा भोलि हरितालिका तीज परेको हो। जहिले पनि भदौ महिनाको शुक्ल पक्षको तृतीयलाई तीज भन्ने गरिन्छ, अथवा हरितालिका तीज द्वितीयलाई दर्खाने दिन भन्ने गरिन्छ। यो कसरी रह्यो, किन बसियो, के छ कारण, तपाईँ हाम्रा छोराछोरी पनि बस्दै आएका छन् कि छैनन्, यो वास्तवमा के हो त, अनि यसपालि फेरि भोलि नै हरितालिका तीज सँगसँगै गणेश चतुर्थी व्रत रहेको छ, अनि फेरि पर्सि मंगल चौथी रहेको छ। अचम्मको कुरा के है, यो गणेश चतुर्थी व्रत अनि मंगल चतुर्थी व्रत हेर्नु त फरक फरक छ नि है। मंगलबार म कहाँबाट जाउँ, सुरुमा आज 28 गतेकै कुरा गरौं। आज दर खाने दिन, आज दर के हो, दर आज सात्विक भोजन गर्नु, जुन भोजनले भोलि हाम्रा दिदी बहिनीहरू श्रीमान सहित भनेको छ है शास्त्रले, यहाँ अलिकति कुरो मेल खाँदैन। हामी नेपाली परम्परामा बुढी त बसै भन्ने अनि आफू चाहिँ कता कता गरेर के के खाने गर्नुहुन्छ, तर वास्तवमा एक्लै व्रत बस्नुभन्दा श्रीमान सहितको व्रत पूर्ण फलदायक र पूर्ण फल मिल्नेवाला हुन्छ। त्यसो भएको हुँदा भोलि आज दर खाएर सात्विक भोजन, जुन भोलिको दिनमा पानी पनि नखाइकन व्रत उपासना गरेर भगवान शिवको उपासना गरिन्छ है, यो कहाँबाट आयो भन्दा एउटा कति कुराहरूमा किम्वदन्ती छन्, कति कुराहरूमा शिव पुराणका कथाहरू पाइन्छन् होइन। विशेष गरी हरितालिका तीज, नाम हरिको छ, व्रत चाहिँ शिवको छ, फेरि तालिका भनेको के हो, म थोरै रोचक कुराहरू तपाईँलाई बताउँछु। यो कुरा मैले पोहोर पनि भन्दै आएछु, परार पनि भन्दै आएछु। हरि भगवानले तालिका मिलाएर ल पार्वती यही तालिकामा यही दिनमा तिमी व्रत बस है भनेको कारणले गर्दा हरि तालिका भयो। हरिले मिलाएको तालिका, हरिले दिएको डेट, हरिले हरि भगवानले दिनुभएको मितिमा व्रत बस्दा भन्ने अर्थ लाग्छ, किनकि पार्वतीले भगवान शिवलाई प्राप्त गरौं भनेर धेरै वर्षौं वर्ष चाहिँ तपस्या गरेको शास्त्रीय प्रमाणहरू छन् शिव पुराणमा। विशेष गरी पार्वतीले चाहिँ 108 वर्ष तपस्या गर्दा पनि भगवान शिव प्रसन्न नभएर विशेष गरी 108 वर्षको व्रत पूरा गर्दा पनि शिवलाई प्राप्त नभइसकेको छ। अब मैले शिव प्राप्ति गर्ने उपाय के त भनेर यो कसैलाई थाहा हुन सक्छ, भगवान विष्णुलाई थाहा हुन्छ होला भनेर पार्वती लुखुर लुखुर लुखुर लुखुर वैकुण्ठ धाम जानुभयो, नारायण राधेश्याम भन्नुभयो। त्यहाँबाट पार्वतीको बाणी सुनिसकेपछि भगवान विष्णुले उहाँलाई चाहिँ आफ्नो सारा प्रश्नहरू गरेर पार्वतीले भन्नुहुन्छ, मलाई शिवजीको उपासना गर्ने यत्रो 108 वर्ष गर्ने शिव प्राप्त गर्न सकिन, अब मैले कसरी शिव प्राप्त गर्न सक्छु, महाराज प्रभु परमात्मा ईश्वर भनिसकेपछि शिव भगवानले साइत हेरिदिएर यिनै भदौ महिनाको शुक्ल पक्षको तृतीयको दिनमा शिवको उपासना गर, तिमीले शिवको वरदान पाउँछौ भनेर जुन आज्ञा भयो, हुकुम भयो, त्यस दिनदेखि पार्वतीले व्रत बस्न सुरु गर्नुभयो। अनि नारायण भगवान हरि भगवानले तालिका मिलाएर दिनुभएको डेटमा व्रत बसेर शिव प्राप्त गर्न सफल हुनुभएको पार्वतीले त्यस दिनलाई हरि तालिका तीज भनियो। त्यही भएर भगवानले छुट्याउनु भएको टाइममा
शिवको उपासना गर्दा पतिको आयु वृद्धि हुने, पतिको ऐश्वर्य प्राप्त हुने, पत्नीको पनि सौभाग्य सुशील प्राप्त हुने, आयु वृद्धि हुने भएको कारणले गर्दा यसलाई हरितालिका तीज भनियो। हरितालिका तीजमा व्रत बस्छ सकभर कठोर व्रत, जुन पारावजले हेर्नुहोस् त 108 वर्ष कठोर व्रत बस्दा पनि फल नमिलेर एक दिनमा जल पनि नखाइकन व्रत बस्दा त्यो फल प्राप्ति हुन्छ। त्यसो भएको हुँदा यो व्रतमा श्रीमान श्रीमती दुवैजना बसेर भगवान शिवको पूजा अर्चना गरे भने कति राम्रो हुन्छ। भोलि घर घरमा सबैले शिवको पूजा गरौं, भएन भने मन्दिरमा गएर पनि एकट्ठा भएर पूजा गर्ने परम्परा पनि छ, त्यसलाई पनि राम्रै मानौं, होइन हो कि? अनि तीजको दिनमा विशेष गरी तीजको साँझको बेला भनेको भोलिका दिनमा शिवजीलाई 108 सुते बत्ती पनि बाल्ने परम्परा छ है, अथवा 108 जोर भए पनि बत्ती बालिदिनु शिवको। विशेष गरी चन्द्रमामा चाहिँ भगवानको अर्चना गर्नुपर्छ भोलि है, किनभने यो तपाईँले कुरो अलिकति धेरै कुराहरूमा तपाईँलाई कुरो बुझ्नु भएको छैन। यो चन्द्रमासँग पनि कनेक्सन भएको बेला हो यो, जुन अरू अरू बेला चाहिँ के हुन्छ भने चन्द्रमा हेर्दाखेरि दोष लाग्छ है भन्छौ होइन। विशेष गरी यो भदौ महिनाको शुक्ल पक्षको चौथी तिथिमा चाहिँ विशेष गरी चन्द्रमा हेर्नु हुँदैन, हेर्नु पनि दोष लाग्छ, तर त्यसलाई तीजकै दिन चाहिँ पूजा गर्न पाइयो, त्यसलाई ख्याल गर्नुहोला है। तर त्यहाँ हेर्यो भने फेरि त्यो फेरि यता भागवततिर जोडिन्छ, सेवन्तक मणि भगवान श्रीकृष्णलाई चोरीको आरोप, त्यहाँबाट भगवान श्रीकृष्णले पहिले चन्द्रमाको दर्शन गरेको, चोरीको आरोप लगाउनु पर्ने भाग्यमा भएको, के कथाहरू छन्, लामा कथाहरू छन्। मैले त्यसलाई भोलि सम्भव भएसम्म म केही कुराको तपाईँलाई जानकारी अवश्यमेव गराउनेछु, किनकि आज द्वितीय मात्रै हो नि त, भोलि तृतीया हो, भोलि नै केही कुरा गर्दा त धेरै राम्रो होला। अर्को कुरा रह्यो अब हरितालिका तीजको बारेमा भइहाल्यो। गणेश चतुर्थी व्रत, गणेश भनेको गणेश, गणेश भगवान चौथी तिथिमा जन्मिनु भएको कारणले गर्दा गणेश चतुर्थी नाम रह्यो। अब गणेश कसरी जन्मिए, एउटा स्वस्थानीको कथामा आउँछ, पार्वतीले स्नान गर्दा शरीर मार्दाखेरि मयाल बाट चाहिँ गणेशको उत्पत्ति भयो, गणेशलाई चाहिँ म भित्र स्नान गर्दैछु, कोही मान्छे आउलान् कि भनेर द्वारपर राखियो। भगवान शिव लोकलाई कल्याण गर्नको लागि बाहिर घुम्न जानुभएको थियो दर्शन निमित्त, फर्केर आउँदा कोही चौकीदार देख्नुभयो आफ्नो घरमा आउँदा अटेर गर्यो। अब त धेरै कथाहरू छन्, तिमी भित्र जान हुन्न भन्ने भयो, गणेशलाई पनि आफ्नो शिव मेरो पिता हुन् भन्ने थाहा भएन, होइन धेरै कुरा छन् त्यहाँ। गणेशले उसको शिर छेदन गर्नुभयो, पार्वतीले थाहा पाउनुभयो र अब आफ्ना महादेवसँग चाहिँ कृपा गर्नुभयो, यो मेरो छोरो थियो तपाईँले हत्या गर्नुभयो, यसलाई कसरी

0: भगवान शिवले अथवा कुनै पनि देवताहरूले चाहिँ एउटा के भयो भने विशेष गरी गणेशलाई प्राप्त गर्नको लागि धेरै देवताहरूले चाहिँ प्रार्थना गर्नुभयो। विशेष गरी धरतीमा भएका अशुभ तत्त्वहरूलाई नाश गर्ने र शुभ तत्त्वहरूलाई राम्रो गर्नको लागि भनौँ न। अब तपाईँले कुरो कसरी बुझ्नुहोस् भने भगवान शिवलाई विशेष गरी विघ्नहर्ता भन्ने गरिन्छ। राक्षसको पदको विघ्नकर्ता, देवको चाहिँ विघ्नहरूको विघ्नहर्ता, हर्ता वा कर्ता दुईटा एउटै शब्द हुन सक्छन् सुन्दाखेरि, तर कर्ता र हर्तामा संस्कृत शब्दमा अर्थ फरक लाग्छ। कर्तावाला गर्नेवाला, हर्तावाला हराउनेवाला, राक्षसी पथलाई राक्षसहरूलाई विघ्न गर्नेवाला, देवताहरूलाई विघ्न हर्नेवाला, है हर्नु र गर्नुमा फरक छ। त्यसरी तपाईँहरूले बुझ्नु होला गणेशको उत्पत्तिको। सामान्यतया त्यसरी चाहिँ विशेष गरी गणेशलाई चाहिँ भगवान सबै देवताहरूले प्रार्थना गरेर अनिखेर चाहिँ विशेष आग्रहमा शिव र पार्वतीले गणेशको सृजना गरेका हुन् भन्ने पनि गणेश पुराणमा पनि प्राप्त छ, शिव पुराणमा पनि यो कुरा सबै कुरा लेखेको छ। यसरी तपाईँको गणेश चतुर्थी व्रत पनि त्यही कारणले गर्दा 29 गते सोमबार नै भयो है। अब मंगल चौथीहरू पनि आउँछ, ऋषि पञ्चमी आउँछ, यसको बारेमा चाहिँ मंगल चौथी त सिधै पनि मंगलबार चौथी तिथि परेको दिन भनिहालिन्छ, सामान्य कुरो त अब यसमा अझै अरू कुरा ऋषि पञ्चमीको बारेमा भोलि भनौँला, आज अलिकति समय अगाडि गइसकेको छ किनभने हामी तपाईँसँग फोनमा पनि प्रत्यक्ष कुराकानी गर्नु छ। आज मैले थोरै भए पनि तपाईँलाई केही न केही कुराहरू भनेको छु, यसलाई तपाईँले मनन गर्नु। मेन भनेको आज मांस आहार गर्न हुँदैन, लसुन खान हुँदैन, प्याज खान हुँदैन, शुद्ध जसले भोलि तीज मान्छ, जो वैदिक सनातन धर्ममा अंगालो हाल्नु भएको छ, जो म वैदिक हुँ, म चाहिँ निधारमा टिको लगाएर हिँड्छु, टोपी पाल्छु, म चाहिँ ब्राह्मणलाई मान्छु, मेरो घरमा कुश छ, मेरो घरमा नाक टाँसेको छु भन्ने जसको मनमा छ, जो म किरात हुँ, म बौद्धिष्ट हुँ, जो बुद्ध मान्छ, जो किरातलाई, किरात त स्वयं शिव, भोलि यति ठूलो पूजा हुन्छ किरातको वास्तविक हो, तर आज केही खान हुँदैन नि, फेरि अखाद्य पदार्थ, हामी त अखाद्य भनिदिन्छौ, सात्विक भोजन गर्नु पर्यो है आजदेखि। अब फेरि तीजको नियममा के जाति हो फेरि, होइन पानीको महँगो पानी पनि खाने होइन, अर्को के पनि खाने होइन भन्दिनँ म नाम चाहिँ, तपाईँलाई त्यसलाई एकदम ध्यान दिनको लागि अनुरोध गर्छु। यति कुरा भने आज भोलि तीजको दिन श्रीमान श्रीमती दम्पती भएर शिवको पूजा गर्दा पूर्ण फल प्राप्ति हुन्छ, यो चाहिँ अन्तिममा भने मैले। अनि भोलि गणेशको पनि व्रत हेर्नु त, यसपालि अब के छ, भोलि 29 गते सोमबारको दिन हरितालिका तीज पनि पर्यो, तीजको व्रत भनौँ न, तीजको व्रत बस्यो, गणेशको पनि भोलि नि व्रत पर्यो, पर्सि फेरि मंगल चौथी पनि व्रत पर्यो, ऋषि पञ्चमी पनि व्रत पर्यो, भोलि र पर्सि दुई दिन लगातार पर्यो, अरू बेला चाहिँ बीचमा गणेश चौथी छुट्टै पर्थ्यो क्या, तीन दिन हुन्थ्यो, यसपालि चाहिँ दुई दिनमा टरेको छ। भोलि र पर्सि एकदम निराहार व्रत बसेर निको पर्सि चाहिँ ब्राह्मणलाई भोजन गराएर अनि कन्याकुमारीलाई टिको लगाएर दर्शन गरेर मन्दिरको दर्शन गरेर आफूले भोजन गर्यो भने मान्छे अहिलेसम्म भएका पाप सबै नष्ट हुन्छ। राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको विषयमा यिनै जानकारीहरू सहित अब 98453 97658 र 98142-73601 हामी सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। भूत भविष्य र वर्तमान सम्बन्धीका जन्मकुण्डलीको विश्लेषण गराउन चाहनुहुन्छ भने सिधा नम्बरमा तपाईँ फोन गर्न सक्नुहुनेछ है। हामीलाई प्रत्यक्ष रूपमा नेपालभरबाट सुनिरहनु भएको छ, तपाईँको फोनको प्रतीक्षामा हामी छौ, फोन गर्ने प्रयास गर्दै गर्नुहोला। म भने एकैछिन छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः तपाईँलाई स्वागत गर्नेछु। एकैछिन छोटो विश्राम।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।

0: संकेत पानी फूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
1: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
0: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597658 9142373601
1: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ
2: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ
3: त्यसो हो भने अब चिन्ता नलिनुहोस् सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण
2: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला
3: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको जानकारीहरू दिनलाई हामी तत्पर छौं। केही जिज्ञासाहरू भए फोनमै राख्न पनि सक्नुहुन्छ र हामीलाई दिनैभरि फोन गरेर अथवा हाम्रो फेसबुकमा लक्ष्मण सुवेदी 333 सर्च गरेर त्यहाँबाट पनि हामीसँग तपाईँ सम्पर्कमा रहन सक्नुहुनेछ। यतिखेर हामी सिधा फोनमा सम्पर्कमा कोही टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? जय श्री राधे।
1: जय श्री राधे गुरुजी।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ, कुन जिल्लामा हुनुहुन्छ अहिले?
1: म शङ्खसभा चन्दनपुरबाट।
0: शङ्खसभा चन्दनपुरबाट कार्यक्रम ज्योतिष दर्पण कुन रेडियोको माध्यमद्वारा सुन्दै हुनुहुन्छ आज?
1: शङ्खसभा एफएम।
0: कतिको सुन्ने गर्नुहुन्छ, आज मात्रै हो कि अरू बेला पनि सुन्ने गर्नु भएको थियो कार्यक्रम?
1: अरू बेला नि सधैँ सुन्ने गरेको छ गुरुजी।
0: है, आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: आज मेरै बारेमा हेर्न होला गुरुजी।
0: साल महिना गते समय भन्दिनु त।
1: 2055 साल माघको महिना 29 गते।
0: माघ महिनाको 29 गते,
1: 28 गते, 28 गते अनि बिहिबार बिहान 9:10 जाँदा।
0: 9:10 जाँदा कुन जिल्लामा भयो? जाने एकजना बोल्नु है, त्यहाँ दुईजना बोल्नु भने फोन डिस्कनेक्ट हुन सक्छ। कुन जिल्लामा जाने?
1: शङ्खसभा जिल्ला याफुमा।
0: यो हजुरको आफ्नै हो?
1: मेरो आफ्नै हो।
0: राशिको नाम युवता नाम आउँछ, वृश्चिक राशि हुन्छ, दशमीको दिनमा जन्म भएको छ, जेठ महिना फागुन महिनाको कृष्ण पक्षको है। अब लग्नमा बृहस्पति असाध्य भाग्यमानी, स्वगृही बृहस्पतिले अध्यापकको भव असाध्य ज्ञानी असाध्य भाग्यमानी भन्छ। तर 18 वर्षदेखि पढाइमा कमजोरी भयो, 18 वर्षदेखि 26 वर्षभित्रमा प्रेम अशुभ भयो, वैवाहिक जीवनमा समस्या भयो, के भयो?
1: त्यस्तै भयो गुरुजी।
0: त्यस्तै होइन, ठ्याक्कै भनौँ न, के भयो? बिहे गरेर बिग्रियो?
1: बिहे गरेर डिभोर्स भयो।
0: हेर त, हुनलाई लग्नमा बृहस्पति छ त नि, तर के भइदियो? संकटा भन्ने ग्रह राहुको पत्नी हो, राहु पञ्चम स्थानमा गएर बसेको छ, अनि त्यही राहु चल्दाखेरि, राहुको पत्नी चल्दाखेरि विवाह बिग्रियो। अर्को कुरा, आठौं माङ्गलिक पनि छ। मैले अहिलेसम्म कतिचोटि भनेको छु, आठौं माङ्गलिक पर्ने मान्छेको हो, आठौं माङ्गलिक पर्ने मान्छेको वैवाहिक जीवन असाध्यै अशुभ हुन्छ। यो कहिले पनि तार्नै सकिने धेरै गाह्रो कुरा हो यो।
1: के गर्नुपर्छ त गुरुजी?
0: अब एउटा प्रतिमा विवाहहरू गर्ने, शनिबारको दिन व्रतहरू बस्ने, राहु र केतुको चाहिँ विशेष गरी रत्नहरू बनाएर धारण गर्ने, पूर्णिमाको दिन पनि व्रत बस्ने, महामृत्युञ्जय जपहरू गराउने, र अहिलेको अवस्थामा तपाईँलाई सूर्य भन्ने ग्रह चलिरहेको छ, शुक्र पनि चलेको छ, सूर्य शुक्रको मजाले शान्ति गराउने है, 8-10 ब्राह्मण राखेर मजाले पूजापाठ गराएपछि केही कुरामा सुधार होला, अन्यथा गाह्रो हुन्छ है।
1: हजुर, मेरो यो नरनको नाम त अमृता राखिदिएको छ गुरुजी, यताको गुरुजी।
0: अब तपाईँको 55 साल हो, माघ महिना हो, 28 गते हो, बिहिबार हो, 9:10 बिहान हो भने युवता नाम आउँछ, वृश्चिक राशि हुन्छ, तपाईँको मेन समस्या वैवाहिक जीवनमा देखिन्छ। तर लग्नमा बृहस्पति बिहा त नबिग्रिनु पर्ने भन्छु, तर संकटा चल्दिएर माङ्गलिक परेर बिहा बिग्रियो, फेरि पनि बिग्रिन्छ, 4-5 बिहे गर्ने सम्भव राम्रो हुँदैन। जति शान्ति गर्नुहुन्छ त्यति सम्भावना हुने हो, नभए गाह्रो छ है।
1: हजुर, अनि मेरो विदेशको कस्तो हुन्छ गुरुजी? विदेश जानु सोच्दैछु।
0: 26 वर्षभन्दा पहिले गएको भए राम्रो हुन्थ्यो, अब जानुभयो भने त पैसा डुब्छ, काम भन्न गाह्रो हुन सक्छ, ध्यान दिनु है।
1: हुन्छ, अनि बुवा मम्मीसँगको सम्बन्ध कस्तो
0: छ? ठिकै छ, राम्रै छ। अहिले मैले जति भने त्यति मात्रै शान्ति गर्न तपाईँले याद गर्नुहुन्छ, तपाईँलाई धेरै बोल्यो भने याद गर्नुहुन बिर्सिनुहुन्छ। त्यो कपीमा लेखेको के लेख्नु भएको त्यही पहिले शान्ति गराउनु मेन कुरा चाहिँ। सबैभन्दा पहिले वैवाहिक जीवन सुधार भयो भने अन्य कुरा विस्तारै गरौँला। पहिलो कुरोमा माङ्गलिक शान्ति गर्नु, शनिबार व्रत, आइतबार व्रत, पूर्णिमा व्रत बस्दै अगाडि बढ्नु, महामृत्युञ्जय जपहरू गराउनु, रुद्रचण्डी पाठहरू, शान्ति कथा पाठहरू गराउनु, अहिले छुट्टिन्छ है। राधे राधे।
1: राधे राधे गुरुजी।
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग शङ्खुवासभा जिल्लाबाट, आफ्नो जिज्ञासा राखेर कोही सक्नु भएको छ। अब फेरि पनि हाम्रो टेलिफोन सम्पर्कमा कोही जिज्ञासु लाइनमा आइसक्नु भएको मलाई प्राविधिकबाट इशारा प्राप्त भइरहेको छ। को हुनुहुन्छ? श्री कृष्ण। राधे राधे। ए भगवान्।
2: हजुर, राधे राधे।
0: राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: खोटाङबाट।
0: खोटाङ जिल्ला, खोटाङ जिल्लाको कुन गाउँपालिका, कुन गाउँमा हुनुहुन्छ? कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: खोटाङ एफएम।
0: कसको बारेमा हेर्नुहुन्छ आज? छोराको साल महिना गते कपीमा सबै लेख्नु भएको छ नि साउन महिनाको 11 गते सोमबार
1: राति 11 बजे
0: ठ्याक्कै 11 बजे हो
1: हजुर
0: कुन जिल्लामा भयो जन्म चाहिँ
1: खोटाङमै
0: खोटाङ घरमै हो साकेलामै हो
1: हजुर
0: कार्यक्रम दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले कसो मात्रै हो
1: दैनिक
0: तपाईँको छोराको चतुर्दशीको दिनमा जन्म भएछ शुक्ल पक्ष राम्रै हो धनकुमार नाम आउँछ धनुराशी हुन्छ है राम्रो छ त्यस्तो आत्तिनुपर्ने ग्रहहरू छैन अलिकति एउटा कुरा के छ भने बृहस्पति उच्च भइदियो तर धनस्थानमा मङ्गल गएर बस्दा अलिकति आर्थिक स्तरमा कमजोर हुन सक्छ पढाइमा राहु भन्ने ग्रहको दृष्टि छ सामान्य अहिले आत्तिनु पर्दैन 7 वर्ष पछाडि चाहिँ संकट पनि चल्छ त्यो बेला राहुले अलिकति बढी काम पनि गर्छ र त्यो आफ्नो पत्नी संकटको बेलामा अलिकति अशुभ गर्न सक्छ 7 वर्षदेखि 15 वर्षसम्म संकटा भन्ने ग्रहको शान्ति गर्नु अहिले केही गर्नु पर्दैन सामान्य छालाहरू बिग्रिने एलर्जी हुने डाबरहरू आउने हुन सक्छ यो शुक्र चलेको बेलामा अरू केही छैन राम्रो छ लागि है नाम चाहिँ धनकुमार धनुराशि हुन्छ राधे राधे कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौ कोही जिज्ञासु यतिखेर हाम्रो लाइनमा उपस्थित हुनु भएको छ म उहाँलाई फेरि पनि स्वागत गरिहाल्छु श्री कृष्ण गोविन्द राधे राधे कहाँदेखि भगवान को बोल्दै हुनुहुन्छ यतिखेर देउता
3: म खोटाङदेखि चित्रकला थापा
0: चित्रकला थापा खोटाङबाटै हो
3: हजुर
0: खोटाङको कुन ठाउँमा हुनुहुन्छ
3: खोटाङको दिपरुङ चुइचुङमा गाउँपालिका
0: कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ दिपरुङमा
3: खोटाङ
0: कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले
3: म मेरो छोराको बारेमा
0: छोराको साल महिना गते समय भनिदिनु त
3: 2080 साल महिना 30 गते शनिबार राति 11 बजेर 22 मिनटमा
0: कुन जिल्लामा भयो जन्म चाहिँ
3: हजुर
0: कुन जिल्लामा भएको जन्म
3: खोटाङ जिल्लामै
0: खोटाङ जिल्लामा है छोरा हो
3: हजुर
0: राशिको नाम खेमराज नाम आउँछ मकर राशि हुन्छ पञ्चमी भन्ने तिथिमा जन्म भएको छ लग्न सिम्ब लग्न अब अहिले ठ्याक्कै पिङ्गला भन्ने ग्रहमा प्रारम्भ भयो अब पिङ्गला पनि सकिन हालेछ आगोबाट चट्टानबाट ढुङ्गाबाट जोगिनु पर्ने खालको योग छ एकदमै उताउलो कडा छ कतै टाउकोमा हड्डीमा समस्या नआओस् एकचोटि ग्रह शान्ति गर्नु अलिकति बच्चालाई नवग्रहको कवचहरू धारण गर्न पाए केही कुरामा कन्ट्रोल पनि हुन्छ पढाइमा फेरि कमजोरी छ होइन त्यही हो कमजोरी भनेको हुन त अहिले सानै छ त्यसमा आत्तिनु परेन तथापि पढाइमा अझै पनि कमजोरी देख्छु मैले भोलिको दिनमा पढाइमा राम्रो गर्नको लागि चाहिँ कवचहरू धारण तुरन्तै गराइदिनु होला अहिलेदेखि तपाईँको बेस राम्रो भयो भने पढाइमा पनि अझ धेरै राम्रो हुन्छ होइन नवग्रहको कवचहरू धारण गराइदिनु अनि एकचोटि यसो हलेसी महादेवतिर गएको बेला यसो दुई तिनजना गुरुबालाई बोलाएर यसो ग्रह शान्तिहरू रुद्री चण्डी यसो ग्रहका पूजाहरू आह्वानहरू गर्यो भने भइहाल्छ त्यस्तो धेरै आत्तिनु पर्दैन मेन कुरा चाहिँ कवच लाउनुपर्छ है अरू के छ विशेष छ मैले यही कुरा भनिसके तपाईँको छोराको चिना बन्यो चिना कोर्नु पर्दैन हुन त फेरि पण्डितजीलाई पैसा दिनुपर्छ पैसा कहाँ पाउनु होइन अनि लक्ष्मण गुरुलाई चिन्नु भएको होइन
3: चिनेको छ फोन गर्दा लाग्दै लागेन अनि
0: दिउँसो लु आज दिउँसो फोन गर्नु सबैको फोन उठ्छ है अहिले छुट्टिन्छु राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं खोटाङबाटै फोन आयो दुईटा फोन खोटाङबाट एउटा फोन शङ्खुवासभा जिल्लाबाट तीनटा फोनमा हामी सम्पर्क गरेका छौं अब पक्कै पनि पश्चिमबाट फोन आइँदै सबैको भाग पुग्थ्यो क्या कहिले सुदूरपश्चिम कहिले सुदूरपूर्व होइन कोही जिज्ञासु हुनुहुन्छ राधे राधे हजुर
4: हेलो नमस्ते गुरु
0: राधे राधे कहाँदेखि को बोल्दै हुनुहुन्छ
4: म पाँचतरदेखि
0: पाँचतरबाट हजुरको शुभ नाम
4: म इन्द्रलाउती बोलेको
0: के नाम? इन्द्रलावती भनौँ न, लाउती लाउती लावती हो क्या तपाईँको थर? आफ्नो थर पनि भन्न किन लजाउनु पर्छ र भने?
4: खै हामी लाउती नै भन्छौँ भने
0: लाउती होइन लावती. अनि लेख्दा के लेख्नुहुन्छ, लाउती लेख्नुहुन्छ कि लावती?
4: लेख्दा चाहिँ लावती.
0: अनि लाउती हो त तपाईँले त भन्न बिग्रिया हो. जस्तै मेरो थर चाहिँ सुवेदी हो भनेर सुवेदी भनिदिन्छन् मान्छेले क्या. यो अलिकति मान्छे खराबी छ नि त नेपालमा होइन. पहिलो कुरो त तपाईँ खराबी, दोस्रोमा म खराबी, अनि अर्को खराबी सबै खराबी है.
4: ल,
0: इन्द्रा लावती बोल्दै हुनुहुन्छ. पाँच थरको कुन ठाउँमा हुनुहुन्छ?
4: पाँच थरको
0: मौवामा कार्यक्रममा मितेरीबाट सुन्नुहुन्छ भन्नै परेन होइन.
4: होइन, लालीगुडाबाट सुनिरहेको थिएँ. अहिले भन्दा नि पाँच मिनट भयो होला, बन्द भइरहेछ खै के भएको. लालीगुडा त्यसरी सुन्छु म, निकै हाम्रोमा टिक्दैन गुरु.
0: ए, लालीगुडा सेफमा हिलेमा छ, धनकुट्टामा छ, त्यहाँ सुन्नुहुन्थ्यो. तर अहिले बन्द भयो भर्खरै. तपाईँको रेडियोमा भए कतै हल्लिएर बिग्रियो कि?
4: छैन छैन, त्यसो त खै अघि अगाडि हिजो अस्ति पनि यस्तै बन्द भएको थियो. अनि भरि चाहिँ फेरि आफै बोलिरहेको थियो, आज चाहिँ फेरि बोल्दा बोल्दै चल्दा चल्दै आफै बन्द भएको छ.
0: ए ल, यसको केही प्राविधिक समस्या भए म आज जानकारी गराउँछु उता. अहिले भन्नुहोस् त, कसको बारेमा चाहनुहुन्छ?
4: म छोरीको बारे.
0: कति सालमा जन्मिनु भयो छोरी?
4: 81 साल मङ्सिर 13 गते बिहिबार.
0: कति बजे?
4: बेलुकाको 7:43
0: 7:43 बेलुका भनेको साँझ होइन. कुन जिल्लामा भयो तपाईँको छोरीको जन्म? छोरी होइन त?
4: हजुर.
0: रेखा नाम आउँछ, तुला राशि हुन्छ, मङ्सिरको कृष्ण पक्षीको त्रयोदशी तिथिमा राम्रै छ, लग्न मिथुन, असाध्य चञ्चली. अलि ओहो, लु रोगी पो भइसक्यो नि गाँठे छोरी त. बिरामी भइरहन्छु नि हो. राहु भन्ने ग्रह चलेर त अलिक अशुभ छ घरमा. तपाईँ र तपाईँको श्रीमानको पनि कुरा मिल्दैन अरे हो. होइन होइन, यहाँ त कुरो अर्कै देखिन्छ. तपाईँ कान्छी पत्नी हो र भने? तपाईँको श्रीमानको कान्छी पत्नी होइन नि?
4: होइन होइन,
0: दुईटा बिहे गर्ने योग छ यसको बाबाको.
4: ए खै,
0: कहाँ हुनुहुन्छ श्रीमान?
4: के नि भन्नु न खै, के नि त्यस्तो त थाहा छैन.
0: कहाँ हुनुहुन्छ श्रीमान भनेको मैले?
4: श्रीमान घरमै हुनुहुन्छ.
0: के गर्नुहुन्छ?
4: घरेसी काम भन्दा यसो थाकाठुकु
0: काम गर्ने. धेरै झर्केर नबोल्नु, एकचोटि दुईजनाको चिनाएर आएर ग्रह शान्ति पनि गराउनु. छोरा यो छोरीलाई राहु भन्ने ग्रह छ, असाध्य अशुभ छ. राहुले स्वास्थ्य बिगार्छ, धन सम्पत्ति नाश हुन्छ. मंगलबारको दिन व्रत प्रारम्भ गर्नुपर्छ. अब हेर्नु त कति राम्रो दिन छ, पर्सि 30 गतेको दिन है. असाध्य राम्रो दिनमा मंगलबारको व्रत शुरू गर्दा असाध्य राम्रो, मंगल चौथी भएको दिन शुरूवात गर्दा झन् राम्रो हुन्छ है. हजुरले पनि त्यही गर्नु, घर परिवारमा मंगलबार, दशमीको अष्टमी सप्तमी जे परे पनि खाना भएन क्या त्यो चिज चाहिँ. बुझ्नुभयो नि त्यो चिज भने के हो? मंगलबार चाहिँ जे परे पनि, पाटी परे पनि खाना भएन क्या, अरू अरू चिजहरू भनेको पूरा रूपमा व्रत बस्नु पर्यो, राहुको शान्ति गर्नु पर्यो. राहु 12 वर्षसम्म राहु छ के अरे, राहुको विशेष गरी शान्तिहरू गराउनु, पूजापाठ गराउनु है. धेरै स्वास्थ्य बिग्रियो भने राहुको कवच लाउनुपर्छ. दुईजनाको एकदम सम्बन्ध नबिग्रिनको लागि चाहिँ हेराउनु होला एकचोटि राम्रोसँग है.
4: हुन्छ.
0: अरू के छ विशेष? अरू के छ विशेष जिज्ञासा चाहिँ?
4: श्रीमान श्रीमती यो राम्रो हुनलाई चाहिँ
0: तपाईँले यसको लागि तपाईँको साल महिना गते समय सबै छ नि.
4: हजुर,
0: तपाईँको साल महिना गते समय सबै छ कि छैन?
4: छ.
0: श्रीमानको पनि छ नि? आज दिउँसो 10 बजे पछाडि मलाई सम्पर्क गर्नु यही नम्बरमा. दिउँसो म जानकारी गराउँछु. छोरीको लागि चाहिँ राहु भन्ने ग्रहको शान्ति गर्ने. अब अलिक धेरै स्वास्थ्य बिग्रिरहेको छ भने राहुको कवच लगाइदिने, नभएदेखि शान्ति गरे पनि हुन्छ होला. शान्ति गर्नु, अहिले छुट्टिन्छु. राधे राधे. कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ. हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहन्छ. आफ्नो अनि आफन्तहरूको बारेमा विशेष गरी हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको तपाईँलाई जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं. हामी आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा अनि परिचर्चाहरू गर्दै तपाईँसँग जोडिनेछौ र तपाईँसँगका विशेष कुराकानी अनि विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी यतिखेर फेरि पनि कोही जिज्ञासु हुनुहुन्छ ढिलो नगरिकन उहाँसँग कुराकानीमा जोडिन्छौ। को हुनुहुन्छ? राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर यतिखेर? बझाङ जिल्लाबाट बोल्दा अरे है ल
5: हजुर।
0: दानमतीजी निकै छ भा?
5: हजुर हजुर।
0: क्या गर्दा हो ल?
5: यतिकै कार्यक्रम सुनि बसिया गुरु।
0: दैनिक सुन्दा हो कब कब सुन्दा छोरे?
5: दैनिक गुरु दैनिक।
0: अनि अहिले चिया हाल्या?
5: हजुर।
0: चिया हाल्या?
5: चिया खाए हजुर।
0: आज दरमा के खाने हो त तमले तम्रो घरमा?
5: हाम्रो त छैन अहिले तिज गुरु, त्यही भएर।
0: अनि पोहोर साल थियो कि थिएन?
5: पोहोर त थियो।
0: के खाने गरेको छ तम्रोतिर?
5: हाम्रोतिर आज खिर खाँदा छौ गुरु।
0: अरू
5: दही यस्ता यस्ता
0: खिर दही अनि चुरा अनि ऊ खाँदैनौ? बाख्रा छोरो
5: किन बचाउनु छ किन खानु रहेछ?
0: ठिक छ, निकै छौ क्या तम्रो बझाङ्गी त असाध्यै निको मान्दु म पनि, त्यही कारण त हो त तम व्रत उपासना गर्दा हो होइन? अहिले कुन रेडियोबाट कार्यक्रम सुन्दा हो
5: अहिले?
0: कोही को हेराउने हो त?
5: मेरो छोरीको बारे गुरु।
0: छोरीको साल महिना गते समय भन्नु पर्ने हो?
5: 66 साल गुरु। मङ्सिर 20 गते शनिबार बिहान 8:30
0: प्रभात 8:30 जिल्ला
5: भारतको इन्डिया हो गुरु।
0: यो 8:30 इन्डियाको समय हो कि नेपालको?
5: नेपालको समय हो, इन्डियाको 8:15।
0: अनि इन्डियाको भन्नुपर्ने हो त मलाई, अनि इन्डियाको जिल्ला कुन हो त?
5: नयाँ दिल्ली।
0: न्यू दिल्ली है?
5: हजुर।
0: ल तम्रो यो चेली हुन् त?
5: हजुर।
0: चेलीको नाम कोपिला रहने हो, मिथुन राशि उद्दो छ। असाध्य जिद्दी गर्दछ, असाध्य एकोरी हुँदो छ, के गर्ने? लग्नमा राहु छ, शिरमा चोट लागेको छ, घाँटी देखेर चाहिँ कतै खप्प काट्या छ
5: अहिलेसम्म?
0: टाउकोमा चोट लागेको छ गुरु। हो त्यही त छ क्या? अनि माङ्गलिक पनि परिया रहेछ, असाध्य नक्कली हुने रहेछन् है? अहिले शनि भन्ने ग्रह छ, बिहा गर्न पनि पाइँदैन होला, बिहे पनि बिग्रिन सक्छ। शनि भन्ने ग्रह 29 वर्षसम्म अधीन छन् अहिले, शनिको अधीन, अनि चन्द्र ग्रहणीको पनि अधीन भन्दा छन् रे। बिफै बाह्र मंगल बाह्र उपास्नु पर्दो,
5: व्रत बस्नु पर्यो गुरु।
0: विषय बाह्र अनि मंगलबार, मंगलबार त पर्सि 30 गतेबाट शुरूआत गर्नु राम्रो भइहाल्छ, अनि बिहिबारको पनि 1 गतेबाट प्रारम्भ गर्दै राम्रै हुन्छ है।
5: 30 गते त ऊ हाम्रो ससुराको श्राद्ध हुन्छ गुरु, त्यो दिन बस्नुहुन्छ कि?
0: श्राद्ध श्राद्धको दिन स्टार्टिङ गर्न भयो होइन, यो यसमा भएन भने अर्को मंगलबार 6 गते गर्दा पनि हुन्छ, केही फरक पर्दैन। यति गरेपछि
5: 30 गते पर्यो है गुरु?
0: हजुर,
5: पञ्चमी 30 गते भयो,
0: पञ्चमीको श्राद्ध 30 गते मंगलबार, भोलि 29 गते, तर 31 गते बुधबारको दिन बिहान पञ्चमी तिथि छ, पञ्चमीको व्रत चाहिँ 31 गते पर्छ। कालसर्पको शान्ति चाहिँ 30 भन्दा 31 राम्रो हुन्छ है। नागको पूजा पनि 31 गते नै गर्नु, किनभने यो ऋषि पञ्चमीमा चाहिँ सूर्य उदयलाई हेर्दैन के, ऋषि पञ्चमी चाहिँ दिनमा जुन दिन पञ्चमी छ त्यही दिन गर्नुपर्छ भनेर लेखाएको छ। त्यही भएर यसपालि 30 गते मंगलबार सूर्योदयमा चौथी हुँदाहुँदै पनि ऋषि पञ्चमीको पूजा भनेर पात्रोले लेखिदिया छ। त्यही भएर तपाईँले पनि त्यही अनुसारले गर्नुहोस्, राम्रोसँग गर्नुहोस्। अलिकति माङ्गलिक आठौँ छ है, मैले सबैभन्दा दोस्रो चोटि कि सुरुचोटि जुन मान्छेको चिनाएँ अरे आठौँ माङ्गलिक भएर बिहा बिग्रीको मैले भनेको थिएँ नि, त्यस्तै छ तम्रो चेलीको पनि। अब एको पनि शान्ति गरायो भने निको हुन्छ, फेरि अब यो अधिन त शान्ति गरेपछि निको होला नि त होइन? अब एको लागि कवच लाउनु पर्ने हो, अलिकति अहिले पनि पढाइमा अलि अल्छी अल्छी गर्ने खालको मान्छे नभए ठिकै छ नि, अलिक घमण्डी साह्रै छुच्ची हेते, यिनलाई त लाउन राम्रोसँग कवचहरू लाउने, राम्रोसँग पूजापाठ गर्ने, अनि मंगलबार बिहिबार उपासन पर्दछ, अनि एक दोस्रो विवाहको लेखा एक सुनाको प्रतिमा बनाइकन शान्ति गरे भने निको होला। हजुर
5: कुरो सोध्ने थिएँ, पहिला पनि मैले यस्तै हेराएको हुँ त्यस छोरीको बारेमा हजुरले के नि त्यो कुम्भ राशि भयो भनेर हजुरले संक्रान्ति बिग्रियो भन्नुभयो, मैले पैसा पठाएर शान्ति गरिदिनु भयो, आज मिथुन राशि भयो, कस्तो
0: 66 सालको मङ्सिरको 20 गते हो
5: हजुर
0: शनिबार हो
5: हजुर
0: हजुरले पहिले मलाई अर्कै मिति भन्नुभयो होला नि त, अनि मैले कसरी कुम्भ राशि भन्छु त, कोपिला नाम आउँछ मिथुन राशि हुन्छ भने हजुरले केही न केही गल्ती भन्नुभयो, त्यही भएर मैले के भन्छु कपीमा लेखेर फोन गर्नुहोस् भन्नु कारण त्यही हो क्या। अनि तपाईँ फोन नम्बर दाल चाहिँ आत्तिनुहुन्छ अनि हजुर
5: एउटा कुरा हजुर, पाँच छजना बाहुन एकजनाले सक्दैन भन्नुहुन्छ, पाँच छजना बाहुन चाहिन्छ शान्ति गर्न भन्नुहुन्छ, अनि यताका गुरु क्या भन्नुहुन्छ भने यहाँका त्यस्ता सब त्यस्तो ऊ गर्ने शान्ति गर शान्ति गर्ने बाहुन सक्दै सक्दैन, यहाँका छँदै छैनन् भन्छन्, अब हामीले के गर्ने
0: छैनन् भने अनि तपाईँको त्यहाँ भरे कोही मान्छे बजाङमा बिरामी भयो भने कहाँ लान्छन्?
5: हस्पिटल लाँदा
0: कहाँ छन् हस्पिटल?
5: हस्पिटल त
0: भन्नु न भन्नु कहाँ लान्छन्?
5: हस्पिटलको होइन स्वास्थ्य चौकी,
0: स्वास्थ्य चौकीमा ठुलो ठुलो समस्या भयो, ढाडे भाँच्छ, कहाँ लान्छन्? कुद्दारा भन्नु दलो,
5: त्यो त हो र हामी चाहिँ खालि त्यति
0: हेराउन
5: सक्ने त्यहाँ आउन सक्ने त क्षमतै छैन, अब
0: निशुल्क गर्छु मैले, तपाईँसँग पैसा छैन निशुल्क एक रुपियाँमै लाग्दैन, बरु आउन जाने भाडा पनि म आफै दिउँला, त हजुरसँग मलाई भन्नु पर्यो नि, मसँग पैसा छैन भन्नु पर्यो नि, तपाईँले भन्दिनुहुन्न, अब यहाँ हामीलाई जुन गर्ने
5: कतिपय हजुरलाई भेट्ने धोको त छ, हामी यहाँ सुदूरपश्चिमदेखि त्यहाँसम्म आउने क्षमतै छैन, कसरी
0: म भाडा हालिदिन्छु भनिरहेको छु तपाईँले, अनि मलाई फोन गर्नु दिनुहोस् म शान्ति गर्छु भन्नु न ल, अब आउनुहुन्छ फेरि, अब तपाईँलाई भनेको विश्वासै लाग्दैन मेरो, अनि तपाईँको यो चिना हेर्दाखेरि म तपाईँको पैसा छैन मसँग गरिब छु भन्नु त म आउन जाने भाडा सबै हालिदिन्छु म, अनि म शान्ति पनि फेरि गर्दा आफ्नो जाने बाबु राख्छु म, त्यो बाबुलाई मै दिन्छु खल्तीबाट पैसा हालेर भयो,
5: फेरि यहाँका बामन त्यस्ता चिज मासु नखाने हजुरले भन्नुहुन्छ मासु खाने बामनले गरेपछि
0: त्यो त मुखिया जान्ने हो त, तम्रो बामन तहै छन् त मुखिया जान्ने हो, आज कार्यक्रमको अन्तिम भागमा छौँ, अब तपाईँसँग छुट्नु पर्ने हो, अरू निकै कुरा गर्नको लागि दिनमा फोन गरे, अहिले छुट्टिन्छु, राधे राधे
5: राधे राधे गुरु,
0: हामी कार्यक्रम ज्योतिष दर्पणमा अब झाङसँग पनि कुराकानी गर्यौं, अब हामी आज कार्यक्रमको अन्तिम अन्तिम भागमा पनि छौं, धेरै बेर समय बोल्ने फुर्सद छैन, दिउँसो भेट्नको लागि भरतपुर चितवनमा आशाकभर आज र भोलि चाहिँ नआउनु होला, त्यस पछाडि हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै आफ्नो र आफन्तहरूको बारेमा विशेष जानकारी दिनेछौ।
6: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ, त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी 1 नगरपालिका रोड संखुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले,
8: सम्पर्क 98433-47262,
7: 98-10-55-55-85
8: र वाट्सएप नम्बर 98-5-20-28-6
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो, उफ, कुन जन्मको पाप थियो कुनै?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ, यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि, यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557 68।
12: साथै 98525557 68 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029552320 र 98420505041।
5: This is Radio Songkhua Sabha 95.5 MHz.

0: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। भोटेपछि बाढ़ीमा परि मृत्यु हुने मध्ये 1386 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो अध्यावधिक विवरण अनुसार बाढ़ीमा परि 5130 जना अझै बेपत्ता छन्। त्यस्तै प्राधिकरणका अनुसार 13728 जनाको उद्धार गरिएको छ। यस्तै बाढ़ीमा कुल 4,08,28,91,00,000 बराबरको भौतिक क्षति तथा नोक्सानी भएको प्राधिकरणको प्रारम्भिक अनुमान छ। नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ। बैठक ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आज अपरान्ह 2 बजे बस्न लागेको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। प्रधान सेनापति अशोकराज सिग्देल आजदेखि 1 साताका लागि चीन भ्रमणमा जाँदैछन्। यद्यपि उनको भ्रमणबारे नेपाल र चीन दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन्। कान्तिपुर कर्मी अनिल गिरीका अनुसार प्रधान सेनापति सिग्देल सेप्टेम्बर 19 स्वदेश फर्किने कार्यतालिका छ। प्रधान सेनापति नियुक्त भएपछि सिग्देलले पहिलो पटक चीन भ्रमण गर्न लागेका हुन्। उनले सेप्टेम्बर 15-17 बेजिङ स्थित बेजिङ इन्टरनेशनल कन्वेन्शन सेन्टरमा आयोजना हुने 13 संस्करणको बेजिङ सियाङसान फोरममा सहभागी हुने बताइएको छ। नेपाली सेनाका एक अधिकारीका अनुसार सिग्देलले कार्यक्रममा सहभागी हुनुका साथै चिनिया सेनाका वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। गत वर्ष सेनापति सिग्देललाई फोरमको 12 संस्करणमा सहभागी हुन निमन्त्रणा गरिएको थियो, तर जेएनजी आन्दोलनपछि उनले आफ्नो सहभागिता रद्द गरेका थिए। भारतबाट 70 मिटर लामो बेली ब्रिजका सामग्रीको पहिलो खेप नेपाल आएको छ। भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार सड़क डिभिजन कार्यालय हेटौडालाई सो बेली ब्रिज हस्तान्तरण गरिएको हो। हस्तान्तरणका क्रममा मकवानपुर 1 सांसद प्रकाश गौतम हेटौडा, उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा तथा जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिको उपस्थिति थियो। सो पुलले भोटेकोशी त्रिशुलीमा आएको आकस्मिक बाढ़ीबाट प्रभावित बेत्रावती क्षेत्रमा सम्पर्क पुनर्स्थापित गर्न सहयोग पुग्ने बताइएको छ। पुलका थप सामग्री आगामी दिनमा आइपुग्ने बताइएको छ।
1: रसुवाको भोटेकोशी बाढ़ीले तटीय क्षेत्रमा जोखिम बढ़ाएको छ। नदी किनारमा हुनुहुन्छ भने सुरक्षित अग्लो स्थानतर्फ सर्नुहोस् र स्थानीय प्रशासनको निर्देशन पालना गर्नुहोस्।
2: अनावश्यक यात्रा नगर्नुहोस् र अरूलाई पनि यात्रा नगर्न अनुरोध गर्नुहोस्। विशेष गरी पृथ्वी राजमार्ग, गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी तथा मुगलिङ नारायणगढ सड़क खण्डमा सतर्क रहनुहोस्।
1: खोज तथा उद्धार, आपतकालीन सहायता वा जानकारीका लागि टोल फ्री नम्बर 100-1234 वा 1114 सम्पर्क गर्नुहोस्।
2: सतर्क बनौ, सुरक्षित रहौ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जारी।

0: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दिऊ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धो।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
1: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौ।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।
2: हिन्दू महिलाहरूको महान चाड हरितालिका तीज शुरू भएको छ। तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदैछ। तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि भाद्र शुक्ल द्वितीया अर्थात आजको दिनमा दर खाने चलन छ। दर खाने तीन दिनबाट तीज पर्व शुरू हुन्छ। धार्मिक मान्यता अनुसार सत्ययुगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयामा व्रत बस्दा महादेव स्वामी पाएको जनविश्वास छ। आजको दिन छोरी चेलीलाई माइतीमा बोलाई मिठो परिकार खान दिने र नाचगान गरेर रमाइलो गर्ने चलन छ। भोलिपल्ट दिनभर निराहार व्रत बस्ने, दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि खाने प्रचलन छ। आज दर खाएपछि औपचारिक रूपमा शुरू हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। धनकुटाको महालक्ष्मी नगरपालिका साथ जलजले स्थित नवनिर्मित नगर अस्पतालमा पानी तान्ने मोटरबाट करेन्ट सर्ट हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुरको सिलिचुङ गाउँपालिका घर भई हाल धनकुटाको महालक्ष्मी नगरपालिका छ बस्दै आएका 41 वर्षीय राजकुमार राई रहेको प्रहरीले जनाएको छ। राई नगर अस्पताल निर्माणमा पेटी ठेकेदारका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पानी तान्ने मोटरबाट करेन्ट सर्ट हुँदा राई गम्भीर घाइते भएका थिए। उनलाई तत्काल जितपुर स्थित स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको थियो। उपचारका क्रममा राईलाई चिकित्सकले मृत घोषणा गरेका थिए। वीरगंजको मुख्य सड़क विस्तारको काम अन्तिम चरणमा पुगेको छ। सड़क डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलिसम्ममा सड़क विस्तारको काम सम्पन्न गर्ने तयारी रहेको जनाएको हो। हेटौडा स्थित सड़क डिभिजन कार्यालय इन्जिनियर तथा वीरगंजका लागि तोकिएका प्रतिनिधि दुर्गा प्रसादले नेपाल टेलिकमको भवन र माइस्थान नजिकै सड़क विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए। बाढ़ी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सड़क खण्ड अवरूद्ध छन्। नेपाल प्रहरीको विवरण अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सड़क खण्डमा यातायात प्रभावित भएका हुन्। कोशी प्रदेश अन्तर्गत पाँचथरको फालेलुङ गाउँपालिका चार आसपास फिदिङ फालेलुङ सड़क खण्ड पहिरोको कारण पूर्ण रूपमा अवरूद्ध छ। बागमती प्रदेशमा सबैभन्दा बढ़ी सड़क प्रभावित भएका छन्। काभ्रेको बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुञ्जेबेसी सड़क खण्डमा सम्भावित बाढ़ीका कारण सवारी सञ्चालनमा समयगत प्रतिबन्ध लगाइएको छ। 10 टनसम्मका माल

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: नमस्कार है सर टाढै लाग्नु भयो निकै अतारमा हुनुहुन्छ त
2: नमस्कार भाइ तुमलिङतिर पो हिँडेको हौ म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
2: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
1: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
2: ए ल ल सँगै जाउँ न भाइ
3: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ
2: रबिन टेलर्स खापबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल
2: सम्पर्क नम्बर 9860946000
3: र 9819327375
4: होइन है मास्टरनी नानी अब तिमी त जान्ने बुझ्ने मान्छे म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई
3: भन्नुहोस् न हजुर बुवा के कुरा हो
4: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन कान पनि राम्रोसँग सुन्दिन कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी
3: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाका तथा कान उपचार केन्द्र छ त्यही जानुहोस् न हजुर बुवा विगत 17 वर्षदेखि शङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू
2: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने
3: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ
2: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ
2: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ
2: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ
2: र टेलिमेडिसिनबाट रोग विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ साथै जिल्लाको मकालु गाउँपालिकाको नुम चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ
3: थप जानकारीको लागि 029562061
2: 029570315
3: र 9852601177
2: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी शङ्खुवा सभा
5: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार समय बिहान 10 बजेदेखि 12 बजेसम्म स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार फोन नम्बर 029575267 मोबाइल नम्बर 9865546460 यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ
3: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने
2: दाँत खोल्ने दाँत सफा गर्ने
3: दाँतको एक्स एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनोकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
6: ओहो लु नमस्कार है सर।
7: ओहो लु नमस्कार है सर। नमस्कार।
6: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: होटल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 98615-39444
8: र 0295901155।
9: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75267, मोबाइल 97438-46084।
11: नमस्कार है वडा अध्यक्षज्यू।
12: नमस्ते नमस्ते, के बजाउनु भयो त?
11: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
12: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
12: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
11: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
13: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
14: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
15: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
16: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
17: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0295-60679 र मोबाइल नम्बर 98422-76776।
18: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
19: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका एक, प्रगति टोल।
19: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553 र 9843218049।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संख्या सभा 95.5 MHz।

घरबारी छ आँगनै माधार घर मुनि खरबारी छ आँगनै माधार माया गर्ने मच्छर

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यहीँ जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: सब जानकारीको लागि 029562061
3: 029573315
2: र 98520601177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
4: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ,
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीम कदाइली।
3: सम्पर्क 029140084 र 98040485।
5: आयो सबको घर घरमा।
6: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
12: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295572067, मोबाइल नम्बर 98656860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
15: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
5: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 0 29 5 90 6 67 र 98 4 20 22 6 67।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99-520-160-580 र 99-421-08-181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सम्खुवा सभा।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ। म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98-60-96-40-00
6: र 98-19-32-76-75।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 99-520-29-47, 99-00-90-0062।
7: खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295-75-267, मोबाइल नम्बर 98-55-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी बाँदै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
8: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ट्ज।
1: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
2: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ट्ज।
1: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
3: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्केको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768 98 5 20 55 768।
7: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 98 4 33 47 262,
8: 98 10 55 55 85
9: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
10: सरप्राइज जेनी, यो गहना कस्तो छ?

0: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
0: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
0: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
0: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-801,
3: जनक पौडेली, 98520-58-344 र 029-560-248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
4: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खाँचबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खाँचबारी, सङ्कुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हातलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
3: This is Radio Sankhuwa Sabha 95.5 MHz.
4: भोटेको सिबाडीबाट रसुवा नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित, 11 पूर्ण रूपमा क्षति हुँदा 93.73 करोड रूपियाँ बराबरको क्षति। युद्ध अन्त्यका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की रूसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्न तयार। र स्पेनी ला लिगामा रियल मड्रिडद्वारा रायो भाल्कानोको 4-1 गोल अन्तरले पराजित।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
8: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौं। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौं। नीति र स्थान पनि पुष्टि गरौं। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौं।
7: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौं।
8: याद राखौं, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौं अनि मात्र शेयर गरौं।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।
4: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र तारा समाचार। अब विस्तारमा,
9: भोटेकोसी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालय प्रभावित भएका छन्। ती मध्ये 11 पूर्ण रूपमा क्षतिग्रस्त हुँदा 93.73 करोड रूपैयाँ बराबरको क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्यांकन प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो। प्रतिवेदन अनुसार 18 विद्यालयका 56 भवन प्रभावित भएका छन्, जसमध्ये 152 कोठामा आंशिक र 156 पूर्ण रूपमा क्षति पुगेको छ। स्थानीय तह अनुसार रसुवाको गोसाईकुण्ड गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ।
4: यसैबीच भोटेकोसी बाढ़ीमा परिमृत्यु हुने मध्ये 1386 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो अध्यावधिक विवरण अनुसार बाढ़ीमा परि 5130 जना बेपत्ता छन्। त्यस्तै प्राधिकरणका अनुसार 13728 जनाको उद्धार गरिएको छ। यस्तै बाढ़ीमा कुल 4,08,28,91,00,000 बराबरको भौतिक क्षति तथा नोक्सानी भएको प्राधिकरणले जनाएको छ।
9: नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ। बैठक ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आज अपरान्ह 2 बजे बस्ने भएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
4: रुकुम पश्चिमको सानीभेरी गाउँपालिका छ देउता खोलामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। वडा नम्बर छको कोट गाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी नौ सिम्दी हुँदै खलंगातर्फ जाँदै गरेको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी वेदबहादुर पौडेलले दुईजनाको मृत्यु भएको खबर पुष्टि गरेका हुन्। चारजना गम्भीर घाइते भएका छन्। प्रहरी घटनास्थलमा पुगेको र जिल्लाबाट आफू नेतृत्वको टोली समेत घटनास्थलतर्फ गइरहेको पौडेलले बताए। मृतकको शनाखत भने हुन सकेको छैन।
9: भारतबाट 70 मिटर लामो बेली ब्रिजका सामग्रीको पहिलो पटक नेपाल आएको छ। भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार सड़क डिभिजन कार्यालय हेटौडालाई सो बेली ब्रिज हस्तान्तरण गरिएको छ। हस्तान्तरणका क्रममा मकवानपुर एकका प्रकाश गौतम हेटौडा, उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा तथा जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिको उपस्थिति थियो। यो पुलले भोटेको सी त्रिशुलीमा आएको आकस्मिक बाढ़ीबाट प्रभावित बेत्रावती क्षेत्रमा यातायात सम्पर्क पुनस्थापना गर्न सहयोग पुग्नेछ। पुलका सामग्री आगामी दिनमा आइपुग्ने बताइएको छ।
4: हिन्दू महिलाहरूको महान चाड़ हरितालिका तीज शुरू भएको छ। तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदैछ। तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि भाद्र शुक्ल द्वितीया अर्थात आजको दिनमा दर खाने चलन छ। दर खाने दिनबाट तीज पर्व शुरू हुन्छ। धार्मिक मान्यता अनुसार सत्ययुगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयामा व्रत बसेको पाइन्छ। आजको दिन छोरी चेलीलाई माइतीमा बोलाई मिठो परिका खान दिने र नाचगान गरेर रमाइलो गर्ने चलन छ। भोलिपल्ट दिनभर निराहार व्रत बस्न दर खाने दिन राति ढिलासम्म बसेर खाने प्रचलन रहेको छ। आज दर खाएपछि औपचारिक रूपमा शुरू हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ।
9: पहिरोले गोर्खा आरूघाट सड़क खण्ड अवरूद्ध बनेको छ। मध्यपहाड़ी लोकमार्ग अन्तर्गत आरूघाट गाउँपालिका नौ भन्ज्याङमा खसेको पहिरोले सड़क अवरूद्ध बनेको जिल्ला प्रहरी कार्यालय गोर्खाका डीएसपी राजकुमार श्रेष्ठले बताए। आज बिहान सड़कबाट करिब 50 मिटर माथिबाट ढुङ्गा माटो सहितको सुक्खा पहिरो खसेको उनले बताए। अवरूद्ध सड़क खुलाउनका लागि गाउँपालिका र सड़क डिभिजन कार्यालयसँग समन्वय भइरहेको उनले बताए।
4: यसैबीच बाढ़ी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सड़क खण्ड अवरूद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सड़क खण्डमा यातायात प्रभावित भएको छ। कोशी प्रदेश अन्तर्गत पाँचथरको फालेलुङ गाउँपालिका चार आसपास फेदिम फालेलुङ सड़क खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध बनेको छ। बागमती प्रदेशमा सबैभन्दा बढ़ी सड़क प्रभावित भएका छन्। काभ्रेको बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपालथोक कटुञ्जे बेसी सड़क खण्डमा सम्भावित बाढ़ीका कारण सवारी सञ्चालनमा समयगत प्रतिबन्ध लगाइएको छ। 10 टनसम्मका मालवाहक सवारीलाई राति सञ्चालन गर्न दिइने र मिनी तथा साना सार्वजनिक यात्रुवाहक सवारीलाई तोकिएको समयमा सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ। त्यस्तै रसुवाको उत्तर गया गाउँपालिका पाँच खाल्तेमा त्रिशुली मैलुङ च्याप्रुबेसी सड़क खण्ड बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध छ। त्यस्तै नुवाकोटका विभिन्न स्थानमा बाढ़ी तथा पहिरोका कारण सड़क अवरूद्ध भएका छन्। मुख्य राजमार्ग तथा पासाङ लामो सड़क खण्डमा समेत यातायात प्रभावित भएको छ। नुवाकोटको शिवपुरी गाउँपालिका क्षेत्रमा टोखा छहरे सड़क खण्डमा पहिरोको जोखिमका कारण राति 10 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। यस्तै धादिङमा पृथ्वी राजमार्गका विभिन्न खण्ड पनि पहिरोका कारण प्रभावित बनेका छन्। बेणीघाट रोराङ गाउँपालिका साथ कृष्णभीरमा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ भने सोही गाउँपालिकाका अन्य स्थान पनि पहिरोका कारण एकतर्फी मात्र सञ्चालनमा आएका छन्।
9: वीरगंजको मुख्य सड़क विस्तारको काम अन्तिम चरणमा पुगेको छ। सड़क डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सड़क विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ। हेटौडा स्थित सड़क डिभिजन कार्यालय का इन्जिनियर तथा वीरगंजका लागि तोकिएका प्रतिनिधि दुर्गा प्रसादले नेपाल टेलिकमको भवन र माईस्थान नजिकै सड़क विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए। उनका अनुसार नापजाँचको काम समेत एक साताभित्र पूरा गर्ने योजना छ। उनले सड़क सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम तीव्र गतिमा भइरहेको बताए। अहिले सिद्धार्थ बैंक पम्पम वेल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको उनको भनाइ छ। सड़क विस्तारका क्रममा घरधनीले आंशिक रूपमा मात्रै संरचना भत्काएका कारण अधूरा रहेका संरचना हटाउने कामले समेत तीव्रता पाएको उनको भनाइ छ।

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: सम्भावित विपदको सामना गर्न आजैदेखि पूर्व तयारी गरौं।
2: मोबाइलमा पर्याप्त ब्यालेन्स र चार्ज राख्नुहोस्। वर्षा र बाढी सम्बन्धी जानकारी टोल फ्री नम्बर 1155 तथा आधिकारिक स्रोतबाट नियमित रूपमा लिनुहोस्। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सुरक्षित राख्नुहोस्।
1: घरमा अन्न, दाल, नुन, तेल, साबुन, औषधि तथा पानी शुद्ध गर्ने सामग्री सुरक्षित र अग्लो ठाउँमा राख्नुहोस्। नागरिकता, लाल पुर्जा, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पानी नपस्ने गरी सुरक्षित राख्नुहोस्।
2: नजिकैको सुरक्षित र अग्लो स्थान पहिचान गरौं। टर्च, डोरी, सिक्ठी तथा प्राथमिक उपचारका सामग्री तयार राखौं।
1: पूर्व तयारीले नै विपदको जोखिम घटाउँछ। सतर्क बनौ, सुरक्षित रहौ।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जारी।

0: एन्ड डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग आगामी डिसेम्बरमा अमेरिकाको मायामीमा हुने G20 शिखर सम्मेलनको अवसरमा युद्ध अन्त गर्नका लागि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्न तयार रहेको बताएका छन्। उनका अनुसार सम्मेलनमा आउने भेटवार्ता गर्ने र निर्णय गर्ने पनि तयारी भएको बताइएको छ। वार्तामा सहभागी हुनु कुनै पनि पक्षले भनेको भन्दा बढ़ी महत्वपूर्ण हुने राष्ट्रपति जेलेन्स्कीको भनाइ छ। यद्यपि रूसले तत्कालै सो प्रस्तावलाई अस्वीकार गर्दै यस्तो बैठक मस्कोमा मात्र सम्भव हुन सक्ने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मायामीमा भएको बैठकको बारेमा उनले युक्रेनी नेतासँग मस्कोमा भेट्ने तयारी भएको बताएका हुन्। G20 शिखर सम्मेलन आगामी December 14-15 हुने तय भएको छ। तथापि सो सम्मेलनमा रूसी राष्ट्रपति पुटिन सहभागी हुनेमा आशंका व्यक्त गरिएको छ।
1: कान्तिपुर डायरीमा अब एउटा खेल प्रसंग। केलियन एम्बापेले गरेको 2 गोलको मदतले स्पेनी ला लिगामा रियल मड्रिडले रायो भालेकानोलाई 4-1 गोल अन्तरले हराएको छ। पछिल्लो साता बेटिससँग पराजित भए यता रियल फेरि जीतको बाटोमा फर्केको हो। एम्बापेले पेनाल्टीबाट 14 मिनटमा पहिलो गोल गरेपछि दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल गरे। यसबीच अल्भारो फर्नाण्डेज र जुड वेलिङ्गहमले 1-1 गोल थपे। भालेकानोको तर्फबाट सर्जियो कमेलोले 1 गोल फर्काए। यो जीतपछि रियलको 5 खेलबाट 12 अंक भएको छ।
0: हवस् त कान्तिपुर डायरी अहिलेलाई यति नै। दिउँसो 3 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुनेछौ। अहिलेलाई दीपशिखा र तारा विदा हुन्छौ। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मरमत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98 4 33 47 262,
5: 98 10 55 55 85
6: र व्हाट्सएप नम्बर 98 5 20 28 6।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गोटिङको दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 0 29 5 90 6 67 र 98 4 20 22 6 67।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको बाप थियो कुन्नी।
10: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852557768 9852557768।
12: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: नमस्कार वडा अध्यक्षज्यू।
14: नमस्ते नमस्ते, के भन्नु भयो त?
13: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
14: त्यस्तो के कुरा थियो?
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
14: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउँदा दिशा टेलर्समा जानुहोला।
13: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
15: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
16: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
17: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
18: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
19: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
20: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827776।
21: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
22: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
23: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
22: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
23: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
22: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
23: ए ल ल, सँगै जाउँ न भाइ।
24: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
23: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
24: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल।
23: सम्पर्क नम्बर 9860946000
24: र 9919327775।
23: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
25: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि।
26: हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी एक, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906060।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खुशीको खबर खुशीको खबर खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
5: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: ठुले, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
7: किन त काका?
6: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
7: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
6: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
7: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
6: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
7: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
6: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
7: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
6: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
7: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
6: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
7: प्रोप्राइटर सुनु एन्ड भीमकदाइली।
6: सम्पर्क 0294400084 र 98040485827।
8: आयो सबको घर घरमा।
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
11: यू आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
13: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
12: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
13: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
14: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
13: अटो रिफ्र्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
14: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
13: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
14: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
13: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
14: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
13: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
14: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
13: सब जानकारीको लागि 029562061,
14: 029570315
13: र 98520701177
14: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
9: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ट्ज।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 135 डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842050541।
4: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रोसेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180950।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खातबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
6: सम्पर्क 9843347262,
4: 9101555585
6: र वाट्सएप नम्बर 9852286646।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खातबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, गणक पौडेली 9852558344 र 0295602048।
7: दुर्गा ज्वेलरी उद्योग, खातबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुहारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 98615 39 444
2: र 0295901155।
4: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99520-160-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी 1, सम्खुवा सभा।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खापबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98-60-96-40-00
6: र 98-19-32-76-75।

0: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852061580 र 9841008181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सङ्खुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843447262,
4: 9010555580
1: र वाट्सएप नम्बर 9852028646।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
8: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: नमस्कार है वडा अध्यक्षज्यू।
10: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
10: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
10: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि एक सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
9: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
11: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
12: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनुपर्छ है।
13: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
14: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
15: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
13: सम्पर्क नम्बर 0295 60 679 र मोबाइल नम्बर 98 420 82 776।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
17: आयो सबको घर घरमा।
18: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
19: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
18: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
20: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, शङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98 4 33 47 262,
3: 98 10 55 55 85
4: र वाट्सएप नम्बर 98 5 20 28 6।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खाँदारी नगरपालिका 9, तुम्लिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98 60 96 40 00
3: र 98 19 32 77 75।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
0: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी।

0: यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-801,
3: जनक पौडेली, 98520-58-344 र 029-560-248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा।
4: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका एक, प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163-55553 र 98423-18-049।
6: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, घिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520-61580 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी एक, सङ्खुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो.
1: This is Radio Sankhuwa Sabha 95.5 MHz.
2: सर्वभन्दा पहिले मुख्य मुख्य खबर. भोटेकोशी बाढ़ी हिम पहिरो कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक. तीव्र बेग कारण पूर्व सूचनाका लागि समय नै नपाएको भनाई. एनसीसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न. 21 महिनामा सक्ने गरी शुरू गरेको काम शिलान्यास गरेको 9 महिनामै सकियो. 900 ओस्कार अवार्डमा नेपालबाट चलचित्र 3 सिफारिश. प्रधानमन्त्री शाहको शुभकामना. मध्य पूर्वमा तनाव नबढ़ाउन ईरान इराक र टर्कीको आह्वान. द्वन्द अन्ति अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड. र महिला एसिया कप उपाधिका लागि भारत र श्रीलंका खेल्दै. नेपाल खबरमा अब पूरा खबर. सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ. जल तथा ऊर्जा आयोग अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको हो. भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्यूड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो. निवेदनका अनुसार लाङटाङ लिरूङ हिमालको उत्तरी मोहडामा झण्डै 5,200 मिटर उचाइबाट 2 वर्ग किलोमिटर क्षेत्रको हिम चट्टान खस्दा यो आकस्मिक बाढ़ी आएको हो. हिम चट्टान खसेको ठाउँबाट 22 किलोमिटर टाढाको रसुवागढ़ीमा रहेको नेपाल चीन सीमासम्म बाढ़ी आइपुग्न केवल 7 मिनट मात्रै लागेको थियो, जसको औसत गति प्रति घण्टा 188 किलोमिटर थियो. बाढ़ीको गति रसुवागढ़ीबाट स्याप्रुग बेसी पुग्दा प्रति घण्टा 83 किलोमिटर, बेत्रावधी पुग्दा 65 किलोमिटर, मलेखु पुग्दा 29 किलोमिटर र देवघाटसम्म पुग्दा प्रति घण्टा 26 किलोमिटरमा झरेको थियो. यो बाढ़ी वर्षाका कारण नभई हिम पहिरोका कारण आएको केन्द्रले स्पष्ट पारेको छ. घटनासँग जोड़िएको 5.2 म्याग्निच्यूडको भूकम्प जस्तो देखिने कम्पन पनि वास्तवमा हिम पहिरोकै प्रभाव रहेको प्रतिवेदनमा उल्लेख छ. बाढ़ीपछि माथिल्लो लेन्दे खोलामा 2 नयाँ प्राकृतिक ताल बनेका छन्, जस सरकारले जोखिममुक्त क्षेत्रका बासिन्दालाई सचेत गराउन बिहान 9 बजेदेखि 9:14 भित्रै रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलप्रा उनका मोबाइल प्रयोगकर्तालाई झण्डै 6,78,000 एसएमएस पठाएको थियो. यसैबीच सम्भावित जोखिमलाई ख्याल गरेर भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ. एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ. नवलपरासी बर्दघाट सुस्ता पश्चिमको न्यू बुटौल सब स्टेशनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केवी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्र निर्माण पूरा भएको हो. ऊर्जा मन्त्रालयको अनुरोधमा एमसीए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो. आयोजना सम्पन्न भएको अवसरमा आयोजित समारोह अर्थ मन्त्रालयका सचिव एवं एनसीए नेपालका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो निर्णयले नेपालको विद्युत पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा व्यापार विस्तारमा कोशी ढुंगा थपेको बताउनुभयो. यस्तै एनसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र एमसीसीकी आवासीय राष्ट्रिय नियोग निर्देशक डायन फ्रान्सिस्कोले आयोजना तोकेकै समयमा सकिनु प्रशंसनीय रहेको उल्लेख गर्नुभयो. भारतीय कम्पनी ट्रान्स रेल लाइटिङ लिमिटेडले 1,23,80,000 अमेरिकी डलर अर्थात झण्डै 1,89 करोड़ रूपियाँमा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको यो आयोजना बीचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पूरा गरिएको हो. नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अघि बढ़ाइनेछ. एमसीसी अनुदान अन्तर्गत नेपालमा कुल 315 किलोमिटर प्रसारण लाइन, 3 सब स्टेशन र सड़क सुधारका अन्य कामहरू पनि भइरहेका छन्. सन् 2027 घोषणा हुने 900 एकेडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू इलिफेन्ट्स इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ. अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिश गरेको हो. समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले निकाल्नु भएको विज्ञप्ति अनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट 2 नेपाली कथानाक चलचित्र तिनीहरू र गौथली प्राप्त भएका थिए. यी दुई मध्ये एकाडेमीको मापदण्ड अनुरूप उत्कृष्ट चलचित्र छनौट गर्न समितिले विभिन्न पक्षको मूल्यांकन गरेको हो। चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी गरेको गहन अध्ययन पश्चात तिनीहरूलाई उत्कृष्ट ठहर गर्दै छनौट गरेको समितिले जनाएको छ। यस छनौटसँगै अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको र एसिया पेसिफिक स्क्रीन अवार्डमा मनोनयन भएको चलचित्र इलिफेन्ट्स इन द फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। शाहले फेसबुकमा लेख्दै चलचित्र हेर्न पनि आग्रह गर्नुभएको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ। सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरेको छ। प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि बिहान चीनको बेइजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिग्देल बेइजिङमा आयोजना हुने 13 बेइजिङ रियासन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 गते स्वदेश फर्कनुहुनेछ। चीन प्रस्थान गर्नुअघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंकिसीले विदाई गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा एमालेका नेताहरू आवश्यक बैठकमा व्यस्त छन्। गएको फागुन 21 गतेको चुनावमा पार्टीको पराजय लगायतको समीक्षा गरेर पार्टी र नागरिकको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनर्गठनका लागि सुझाव दिन गठित कार्यदलमा रहेका पदाधिकारीहरू काभ्रेमा आवश्यक रूपमा रहेर छलफल गरिरहेका हुन्। एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार हिजो बैठकका लागि त्यता गएका नेताहरू छलफल सकेर आज काठमाडौँ फर्कने कार्यक्रम छ। पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलले प्रदेशगत रूपमा सुझाव लिएपछि कार्यदलका लागि महासचिव शंकर पोखरेलबाट तयार पारेको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक रामबहादुर थापाको फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो। महासचिव पोखरेलको प्रतिवेदनमा धेरै नेताहरूले सहमति जनाएको भए पनि कार्यदलमा सर्वसम्मत प्रतिवेदन तयार गर्ने समझदारी भएकाले अरू छलफल गरेको हो। अब विदेशको खबर, इरान, इराक र टर्कीले मध्यपूर्वमा बढ़दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द फैलनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले हिजो टर्की र इराकका विदेश मन्त्रीहरूसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्नुभएको थियो। टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ़न नदिन र द्वन्द अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़ दिनुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अघि बढ़ाउने विषयमा पनि उहाँहरू बीच सहमति भएको छ। त्यसै गरी इराकका विदेश मन्त्री फुआद हुसेनसँगको टेलिफोन वार्तामा अराघचीले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय घटनाक्रमबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ। दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न तथा आवश्यक समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको छ। अब खेल खबर, 10 संस्करणको एसीसी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलंका खेल्दैछन्। फाइनल खेल यूएईको दुवै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति 8 बजे शुरू हुनेछ। श्रीलंका साबिक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। भारत र श्रीलंका अपराजित रहँदै फाइनलमा पुगेका हुन्। महिला एसिया कप फाइनलमा भारत र श्रीलंका बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलंका 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 वटै संस्करणमा फाइनल खेलेको भारत 7 पटक उपाधि जित्न सफल भएको छ। 6 पटक फाइनल खेलेको श्रीलंकाले सन् 2024 उपाधि जितेको छ। यस्तै बंगलादेश सन् 2018 उपाधि जितेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। भोटेपछि बाढ़ी हिम पहिरो कारण आएको तथ्यसहित सरकारी प्रतिवेदन सार्वजनिक, तीव्र बेका कारण पूर्वानुमान पूर्वसूचनाका लागि समय नै नपाएको भनाई। एमसीसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न, 21 महिनामा सक्ने गरी शुरू गरेको काम शिलान्यास गरेको 9 महिनामै सकियो। 900 ओस्कार अवार्डमा नेपालबाट चलचित्र तिनीहरू सिफारिश, प्रधानमन्त्री शाहको शुभकामना। मध्यपूर्वमा तनाव नबढ़ाउन इरान, इराक र टर्कीको आह्वान, द्वन्द अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़। र महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दै।
1: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9816 49 56 66 र 9841 29 54 81। वेबसाइट झुले.com.np।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: कृषि मन्त्र नार्क सँग।
1: बाढ़ीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई पूर्ण रूपमा प्रविधि मैत्री र आधुनिक बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। घाम पानी धूलो नभनी सड़कको बीचमा जोखिम मोलेर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अहिलेको बाध्यताको अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ। काठमाडौँ महानगर प्रहरी बलको 34वां वार्षिक उत्सव कार्यक्रममा सम्बोधन गर्दै महानिरीक्षक कार्कीले परम्परागत शैलीलाई विस्थापित गर्दै वैज्ञानिक र व्यवस्थित प्रणाली विकास गर्नुपर्ने बताउनुभयो। यस्तै जथाभावी पार्किङ गर्ने तथा यात्रु चढ़ाउने र ओह्राल्ने प्रवृत्तिलाई रोक्न व्यवस्थित बस स्टप, आधुनिक बस पार्क र वैज्ञानिक पार्किङ स्टेशन निर्माण गर्नुपर्नेमा उहाँको सुझाव छ। राजधानीको बढ़दो शहरीकरण, गाड़ीको चापलाई मध्यनजर गर्दै समग्र ट्राफिक व्यवस्थापन, फुटपाथ नियन्त्रण र आपतकालीन उद्धार प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो। काठमाडौँ महानगरपालिकाले न्यू रोडमा रहेको नेपाल वायु सेवा निगम एनएससीको भवनलाई बहुतले पार्किङ परिणत गर्न संघीय सरकारसँग अनुमति मागेको छ। काठमाडौँ महानगर प्रहरी बलको 34वां वार्षिक उत्सवको अवसरमा आज आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले बढ़दो पार्किङ समस्या समाधानका लागि सीमित ठाउँको अधिकतम सदुपयोग गर्दै अगाडि बढ़ाउने उद्देश्यले यस्तो प्रस्ताव गरेको बताउनुभयो। एनएससी भवनलाई पार्किङमा परिणत गरेपछि विशेष गरी काठमाडौँको मुख्य क्षेत्र रहेको पार्किङ समस्या समाधान गर्न सहयोग पुग्ने महानगरको विश्वास छ। महानगरले काठमाडौँ भरको पार्किङ समस्या र त्यसको व्यवस्थापन बारे अध्ययन गरिरहेको पनि कार्यवाहक मेयर डंगोले जानकारी दिनुभयो। विज्ञ मार्फत भइरहेको अध्ययनको प्रतिवेदन केही समयभित्र प्राप्त हुने र त्यसमा दिइएका सुझावका आधारमा पार्किङ व्यवस्थापनको योजना अघि बढ़ाउने उहाँको भनाई छ। काठमाडौँ महानगरपालिकाले शहरी बाढ़ीको जोखिम न्यूनीकरण गर्न रिचार्ज काठमाडौँ अभियान सञ्चालन गर्ने भएको छ। काठमाडौँ महानगर प्रहरी बलको 34वां वार्षिक उत्सवमा बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार थोरै वर्षा हुँदा पनि काठमाडौँमा बाढ़ी आउने र जनजीवन प्रभावित हुने समस्या बढ़ेपछि वर्षाको पानी संकलन तथा जमीनमा पुनर्भरण गर्न यो अभियान अघि बढ़ाउन लागि हो। बितेका 3 दशकमा भएका अव्यवस्थित शहरीकरण र संरचना निर्माणका कारण अहिले अर्बन फ्ल्यास फ्लड अर्थात शहरी बाढ़ीको मुख्य समस्या निम्ति कार्यवाहक मेयर डंगोले बताउनुभयो। पानी पर्दा चैनले सुत्न सक्छ।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ, शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 029590667 र 98420222667।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 029575 2067, मोबाइल नम्बर 98655 86 460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98606940000
4: र 98192376375।
8: नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खातबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग, विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ, हिज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
8: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-77-75।

0: इन बातों से हम घबराते
1: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sonkhua Sabha, 95.5 MHz.
2: Thuli, isso fursat milara, kaki sanga chainpur samma gaidinu parne bho nanile.
3: Kina da kaka?
2: अब हेर न छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्
3: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
2: आहा हो र नानी उसो भए त समयको बचत

0: कारोबार गरिएको रेकर्ड दिल्ली आएमा एक तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ।
0: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
0: प्रोप्राइटर सुनु एन भीमका दाइली।
1: सम्पर्क 0291400084 र 98040458827। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047 9009002062।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432571841 र 0295262666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
8: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
10: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
11: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
11: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
11: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
11: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
11: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958801, जनक पौडेली, 98525558344 र 0295602048।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
12: नमस्कार है वडा अध्यक्षज्यू।
13: नमस्ते नमस्ते, के भन्छ?

0: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
1: थियो।
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी बन्दै सिलाएको त भने तपाईँहरू पनि यसो बन्दै विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287676।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खातबारी एक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा। सम्पर्क 98.5/60/177।
2: खादबारी नगरपालिकाको अनुरोध।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य शाखा खादबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खादबारी संखुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू:
10: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी 1, सम्खुवा सभा।

0: This is Radio Songkhuasuba 95.5 MHz.
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।

0: लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
3: खादबारी नगरपालिकाको अनुरोध।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी सङ्खुवा सभा।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता? हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले,
7: सम्पर्क 98433-47262,
6: 98-10-55-55-85
7: र वाट्सएप नम्बर 98-5-20-28-66।
8: ओहो लु नमस्कार है सर।
9: ओहो लु नमस्कार है सर। नमस्कार।
8: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
9: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
8: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर, खादबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल, 98-6-15-39-444
3: र 029-5-90-155।
10: More style, more design. Total Tailors.
11: आयो सबको घर घर मा। तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक

0: घरमा
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खसभा 95.5 मेगाहर्ज

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको हर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी केलछेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
4: पहाड़ को प्रमुख नगर दिवाली अमल चिंदू

0: आजको खबर परिक्रमाबाट म गोपाल झापाले नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहर्जसँगै शङ्ख सभामा रहेको खाँदबारीमा रहेको रेडियो शङ्ख सभा 95.5 मेगाहर्जसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन हाम्रो पात्र र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। अब खबर विस्तारमा। हर्ष उल्लास र विधिपूर्वक मनाइने तीज पर्व औपचारिक शुरू भएको छ। व्रतको अघिल्लो साँझ विभिन्न परिकारहरू बनाई दर खाने गरिन्छ। दर खाएसँगै औपचारिक रूपमा चार दिनको तीज पर्व शुरू हुन्छ। यसै क्रममा तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा बृहत तयारी गरिएको छ। तयारीका क्रममा भक्तजनका लागि विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको ठूलो भीड लाग्ने भएकाले सहज व्यवस्थापनका लागि मन्दिर बाहिर 5 लाइन र मन्दिर प्रवेश गरेपछि 8 लाइनको प्रबन्ध गरिएको छ। दर्शन मार्ग मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलको पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाइएको छ। यस्तै तीजका दिन काठमाडौँ उपत्यकामा सवारी चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि छुट्टी पार्किङ तोकिएको छ। विशिष्ट व्यक्तिका सवारी साधन पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसरमा पार्किङको व्यवस्था गरिएको छ भने अन्य सवारी साधनका लागि भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिलगङ्गा र उमाकुण्डा पार्किङ स्थल निर्धारण गरिएको कोषकी सदस्य सचिव कुमारी रामले जानकारी दिनुभएको छ। यसका साथै तीजको सबै प्रबन्धहरू पूरा भएको छ। उहाँको यही भनाइले हामीले आजको बैठक दिनमा समावेश गरेका छौ। प्रस्तुत छ आजको बैठक दिन।
1: Bye.

Ram Sri Krishna Mahadev Ki Jai।

Fight of the Day. Susurico.

0: वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ चट्टान खसेर भएको तथ्य सार्वजनिक भएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लेन्दी खोला क्षेत्रमा गएको आइसरक एभलान्स अर्थात हिम परेका कारण बाढ़ी आएको हो। एक रिपोर्ट।
1: भदौ 10 गते भोटेकोसी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक भएको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लेन्दी खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार यो बाढ़ी रसुवागाड़ीसम्म प्रति घण्टा 88 किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएको थियो। तीव्र वेगको बाढ़ीले पूर्व सूचनाका लागि समय नै नदी नदी किनारामा रहेका रसुवागढ़ी स्याप्रोवेशी बेत्रावती र मलेखुका महत्वपूर्ण जलमापन केन्द्रहरूलाई बगाई पूर्ण रूपमा नष्ट गरिदिएको छ। यद्यपि त्यो समयमै भए पनि रसुवा नुवाकोट धादिङ गोर्खा नवलपरासी र प्रभावित क्षेत्रमा 6,78,000 भन्दा धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क गराइएको समेत प्रतिवेदनमा उल्लेख छ। बाढ़ीपछि माथिल्लो लेन्दी खोला क्षेत्रमा दुईवटा नयाँ अस्थायी ताल बनेका छन्। यी ताल फुट्न सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै रहेको समेत प्रतिवेदनमा औल्याइएको छ। यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ।
0: भोटेकोसी बाढ़ीले थुपारेको ढुंगा माटो बालुवा र भवनका भग्नावशेष हटाउन मात्रै 95,42,00,00,000 रूपियाँ खर्च हुने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्यांकन आरडीएनए प्रतिवेदनमा तत्काल र दीर्घकालीन पुनर्स्थापनाका लागि सो खर्च लाग्ने अनुमान गरिएको छ। प्रतिवेदनमा क्रस कटिङ क्षेत्र अन्तर्गत भत्किएका भवनका संरचना हटाउन विपद जोखिम न्यूनीकरण र समावेशी पुनर्स्थापनाका लागि सो रकम खर्च हुने अनुमान छ। बाढ़ीका कारण 48,24,00,00,000 रूपियाँ बराबरको भत्किएका भवनका संरचना थुप्रिएको छ। त्यसमा करिब 2,00,00,000,000 माटोको थुप्रो छ। यो हटाउनलाई 30,00,00,000 रूपियाँ भन्दा बढ़ी खाग्ने अनुमान छ। यसै गरी विपद जोखिम न्यूनीकरणका लागि तत्कालै 35,00,00,000 रूपियाँ र दीर्घकालीनका लागि 94,40,00,000 रूपियाँ गरी 94,75,00,000 रूपियाँ बराबर खर्च हुने अनुमान छ। यसमा जलमार्गमा रहेको भग्नावशेष हटाउने नदी व्यवस्थापन तथा बस्ती संरक्षण कमाण्ड क्षेत्र विकास उच्च नदी किनारको कटान तथा पहिरो नियन्त्रण सिंचाई प्रणाली पुनर्स्थापना तथा बहुविपद सूचना प्रणालीको विकासका लागि खर्च लाग्ने देखिएको हो। मोरङ उद्योग व्यापार संघको 35औं कार्य समिति निर्विरोध निर्वाचित भएको छ। अध्यक्ष अनिल कुमार शाह नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएको हो। नयाँ कार्य समितिका लागि आवश्यक संख्यामा मात्र उम्मेद्वारी दर्ता भएपछि सबै पदमा निर्विरोध भएको जनाइएको छ। सहमति र सहकार्यले निरन्तरता दिँदै सबै पद र सदस्यहरूमा निर्वाचित भएको संघले जनाएको छ। नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा अनिल सारडा निर्वाचित हुनुभएको छ। यसै गरी वाणिज्यतर्फका उपाध्यक्षमा विकास बेगवानी र उद्योगतर्फ उपाध्यक्षमा संजय कुमार श्रेष्ठ निर्वाचित हुनुभयो। कार्य समितिको महासचिवमा अमित सारडा, सचिव अमित राठी, कोषाध्यक्षमा दिपेश सुवेदी र सहकोषाध्यक्षमा विनीत सिंगानिया निर्विरोध हुनुभएको छ। संघको प्रवक्ताको जिम्मेवारी सुशील सुरानाले पाउनु भएको छ। संघको वाणिज्यतर्फको सदस्यहरूमा सुशील सुराना, विवेक कुमार अग्रवाल र अनवित घिमरे निर्वाचित हुनुभएको छ। यस्तै उद्योगतर्फ पवन राठी, राजेश कुमार अग्रवाल, मनिष कुमार मारू, देवाशिष गोल्छा र वेदान्त जाजु निर्विरोध निर्वाचित हुनुभएको छ। नवनिर्वाचित अध्यक्ष अनिल कुमार शाहले नयाँ कार्य समितिले विराटनगर र मोरङको औद्योगिक एवं व्यावसायिक क्षेत्रको विकास र समस्या समाधानका लागि ठोस योजनाका साथ काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाव 1,200 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको 3,02,200 रूपियाँमा कारोबार भएको छ। शुक्रबार सुन 3,01,000 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव 60 रूपियाँले बढ़ेको छ। महासंघका अनुसार चाँदी 4,660 रूपियाँमा कारोबार भएको छ। अस्ति चाँदी तोलामा 255 रूपियाँले कटेर 4,600 रुपियाँमा कारोबार भएको थियो। खबर परिक्रमामा पुनः बालो ब्रेकको
2: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू:
3: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
2: निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
3: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
2: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
3: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपीडी सेवा।
2: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5, बेलडागी रोड, डीमैक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।

ब्रेकपछि अन्तर्राष्ट्रिय खबर। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनिया राष्ट्रपति शी जिनपिङले दुई देशबीच दशकौंदेखि रहेको सीमा विवादलाई न्यायोचित, व्यावहारिक र आपसी सम्मानसहित समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। नयाँ दिल्लीमा सम्पन्न 18 ब्रिक्स शिखर सम्मेलनको साइडलाइनमा भएको द्विपक्षीय भेटवार्तामा दुवैजनाले यस्तो प्रतिबद्धता जनाएका हुन्। भारतीय प्रधानमन्त्री मोदीले सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम नरहेसम्म दुई देशबीचको सम्बन्ध अघि बढ़न नसक्ने प्रश्न पारेका थिए। भारतको परराष्ट्र मन्त्रालयका अनुसार दुई नेताले आपसी मतभेदलाई विवादमा परिणत गर्न नहुने साझा धारणा राखेका छन्। यसअघि अगस्त 2025 चीनको तियानजिनमा भएको भेटपछि सम्बन्ध प्रगतिलाई दुवै पक्षले सकारात्मक रूपमा लिएका छन्। दुई नेता बीच सीमा विवादसँगै व्यापार सन्तुलन र आपूर्ति श्रृंखला सम्बन्धी समेत छलफल भएको जनाइएको छ। अब खेल खबर। एसएससी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश फर्किँदैछ। टोली मलेसियन एयरलाइन्सबाट राति पाउने 10 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ। नेपाल हिजो भएको एसएससी प्रिमियर कपको फाइनल खेलमा यूएईलाई 44 रनले हराउँदै च्याम्पियन बनेको थियो। उपाधिसँगै नेपाल दोस्रो पटक एसिया कपमा पुगेको छ। अब नेपालले अर्को वर्ष बंगलादेशमा हुने एसिया कपमा आयोजक टोलीसँगै भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तान जस्ता टोलीसँग खेल्नेछ। यसैबीच नेपाली एक दिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा 300 विकेट पूरा गर्ने पहिलो बलरको उपाधि हासिल गरेका छन्। एसएससी प्रिमियर कप अन्तर्गत शनिबार यूएईसँगको फाइनल खेलमा 1 विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन्। सन्दीपले हालसम्म एक दिवसीयमा 158 र टी20मा 142 विकेट लिएका छन्। उनले अहिलेसम्म एक दिवसीयमा 79 र टी20आईमा 78 खेल खेलेका छन्। सन्दीपले विदेशी मैदानमा एसएससी प्रिमियर कपको उपाधि जिताउने नेपाली कप्तानको उपलब्धि पनि आफ्नो नाममा लेखाएको छ। अन्त्यमा प्रमुख खबर पुनः एकपटक। विधिपूर्वक रूपमा नेपाली महिलाहरूको मुख्य तीज मनाइँदै खाने दिन भोलि व्रत, पशुपतिनाथ मन्दिरमा सहज दर्शनको प्रबन्ध। भदौ 10 को बाढ़ीको प्रमुख कारण हिमपहिरो नै भएको ठहर। दुईवटा नयाँ खतरा ताल निर्माण, जोखिम अझै कायमै। पूर्वी पहाड़को प्रमुख आमदानी बनेको अलैंचीको मूल्यमा वात्तै रास। मुख्य सिजनमै भाव घट्दा किसानलाई चिन्ता। सीमा विवादलाई सम्मानजनक रूपमा समाधान गर्न भारत चीन सहमत। मोदी सी विचार सन्तुलन बारे पनि छलफल। र एसएससी प्रिमियर कपको उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्किँदै सन्दीपले लेखाए अन्तर्राष्ट्रिय विकेट क्रिकेटमा 300 विकेट पूरा गर्ने पहिलो बलरको इतिहास। यसका साथै साँझको खबर परिक्रमा सकिएको छ। प्रविधि संयोजनमा साथ दिने खगेन्द्र सहित म गोपाल बिदा चाहन्छौ। नमस्कार।

0: भर संरक्षण अनुभव र अत्याधुनिक प्रविधिबाट उत्पादित तथा नेपाल पुरस्कार चिन्ह 191 सम्मानित वज्रम स्टिलको TNT थर्ड आइभन एङ्गल र च्यानलहरू प्रयोग शताब्दीसम्म ढुक्क वज्रम स्टिल शक्तिको नयाँ अवतार।
1: दाँतका बिरामीहरूका लागि खुसीको खबर, अब दाँत तथा मुख सम्बन्धी कुनै पनि समस्या लिएर धरान विराटनगर जानै नपर्ने, तपाई हाम्रै बजार मधुमल्लामा सिटी डेन्टल ओरल प्रालीको पहिलो वार्षिक उत्सवको अवसरमा नोबेल अस्पताल विराटनगर तथा बंगलादेशबाट आउनुभएका डाक्टरहरूद्वारा दैनिक निशुल्क ओपीडी सेवा, अत्याधुनिक प्रविधिको पोर्टेबल एक्सरे मेसिनद्वारा निशुल्क एक्सरे सेवा, दाँत तथा मुख भित्रका जस्ता सुकै समस्याहरूको बिरामी आफैले देख्न सक्ने कम्प्युटराइज सिस्टम द्वारा सफल उपचार गरिन्छ। सम्पर्क सिटी डेन्टल ओरल केयर प्राली, निकराजुङ 9 मधुमल्ला टाढी मोड, फोन नम्बर 021-400-409।

सूर्यसँगै आयो आफ्नै परिवेशको कुरा बल्ल भन्न पायो विश्वसँग जोडिएर भन्छ कुरा हामी शिक्षा सूचना र मनोरञ्जन दिन्छ दामी दामी भाषा भाषा जात जाति संस्कृतिको सार प्रकृतिको सुन्दरता हाम्रो उपहार हिमाल पहाड तराईको यो भन्छ खबर तपाईँ

0: This is Radio Sankhuasubha 95.5 MHz.
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842050541।
4: उपत्यकामा दैनिक उपभोक्ते वस्तु ढुवानी गर्न समस्या भएको छ। यसैबीच भौतिक पूर्वाधार विकास मन्त्रालयले कृष्णवीर पहिरोबाट सड़क सञ्चालनमा ल्याउने कार्य अन्तर्गत परीक्षण शुरू भएको जनाएको छ। नयाँ सड़क बनाइएको स्थानमा परीक्षणका लागि एउटा ग्यास बुलेट सवारी सहित 20 सवारी साधन पास गराइएको मन्त्रालयले जनाएको छ।
5: नेपाल चीन बीचको दोस्रो व्यापारिक ठूलो नाका तातपानी चीनले अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेपछि सीमा क्षेत्र सुनसान बनेको छ। पटक पटकको प्राकृतिक विपद, महामारी तथा अन्य कारण देखाउँदै नाका बन्द हुँदा सीमावर्ती व्यवसाय र स्थानीय अन्यलमा परेका छन्। रसुवाको टिमोरे हुँदै भोटेको सीमा आएको भीषण बाढ़ीले रसुवा र नुवाकोटका विभिन्न बस्तीमा ठूलो क्षति पुर्याउनु अघि नेपालले चीनसँग तातोपानी, टिमोरे र कोरला नाकाबाट व्यापार गर्दै आएको थियो। पछिल्लो बाढ़ीले टिमोरे बजारसहित भन्सार, अध्यागमन, प्रहरी लगायतका सरकारी संरचनामा ठूलो क्षति पुर्याएपछि उत्तरी नाकाको व्यापार थप प्रभावित भएको छ। भौगोलिक रूपमा नजिक रहेको चीनसँगको प्रमुख व्यापारिक नाकाप्रति चिनिया व्यवहार भने अपेक्षा अनुसार नभएको स्थानीय जनप्रतिनिधि र व्यवसायको गुनासो छ। भोटेकोशी गाउँपालिका दुईका अध्यक्ष कुमार श्रेष्ठका अनुसार विगतदेखि नै तातोपानी नाकालाई लिएर नेपाली व्यवसाय र सीमावर्ती बीचले सीमावर्तीमा बस्दै आएकाले असहजता भोग्दै आएको बताएका छन्।
4: रसुवागढ़ी र तातोपानी नाका बन्द भएपछि मुस्ताङको कोरला नाकामा मालवाहक कन्टेनरको चाप बढ़ेको छ। 10 भदौको बाढ़ीपछि चीनतर्फका दुई प्रमुख नाका बन्द हुँदा ढुवानी कोरला नाकातर्फ मोड़िएको हो। मुस्ताङ भन्सार कार्यालयका अनुसार यसअघि दैनिक 5-6 कन्टेनरको जाँच पास हुने गरेकोमा अहिले दैनिक 50 जाँच पास भइरहेका छन्। कन्टेनरको चाप बढ़ेसँगै भन्सार राजस्व पनि वृद्धि भएको छ। चालू आर्थिक वर्षको 10 भदौसम्म 52 करोड़ रूपियाँ राजस्व संकलन भएकोमा 11-25 भदौसम्म 1,50,00,000,000 रूपियाँ उठेको छ। तर विद्युत र इन्टरनेटको समस्या तथा सड़क पूर्वाधारको अभावले काममा कठिनाई भएको भन्सार कार्यालयले जनाएको छ। ढुवानी खर्च बढ़दा व्यापारी र उपभोक्ता प्रभावित हुने व्यवसायीहरूले बताएका छन्।
5: अमेरिकी सरकारले नेपाल प्रहरीलाई फोरेन्सिक जाँचमा

0: पुर्याउन 10 लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय लागू औषध तथा कानून कार्यान्वयन मामिला ब्यूरोले सो सहयोग गर्ने भएको हो। अमेरिकी विदेश मन्त्रालयबाट जारी मीडिया नोटमा सहायताबाट डीएनए विश्लेषण किट लगायतका तत्काल आवश्यक पर्ने सामग्री किनिने उल्लेख गरिएको छ। त्यस्तै भटेकोसी विपत्तिपछि अमेरिकी विदेश मन्त्रालयले मानवीय स्वास्थ्य तथा फोरेन्सिक सम्बन्धी सहयोगका लागि हालसम्म 50 लाख अमेरिकी डलर भन्दा बढी उपलब्ध गराइसकेको उल्लेख गरेको छ। संघीय अनुसन्धान ब्यूरोका अधिकारीले नेपाल प्रहरीसँग मिलेर विपदमा मृत्यु भएका व्यक्तिहरूको पहिचान गर्न सहयोग गरिरहेका छन्। उनीहरूले विशेष मानवीय तथा प्राविधिक विशेषज्ञता उपलब्ध गराउँदै अधिकारीहरूलाई पीड़ितको पहिचान गर्न तथा अमेरिकी नागरिकसहित विपत्तिमा ज्यान गुमाएका सबैका परिवारलाई आफ्ना आफन्तबारे जानकारी उपलब्ध गराउन सहयोग गरिरहेका छन्। यसैबीच भारतबाट 70 मिटर लामो बेलब्रिजका सामग्री पहिलो पटक नेपाल ल्याइएको छ। भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार सड़क डिभिजन कार्यालय हेटौँडालाई सो बेलब्रिज हस्तान्तरण गरिएको छ। हस्तान्तरणका क्रममा मकवानपुर एकका सांसद प्रकाश गौतम, हेटौँडा उपमहानगरपालिकाकी मेयर सुनिता कुमारी लामा तथा जिल्ला प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिको उपस्थिति रहेको थियो। यो पुलले भोटेकोशी त्रिशुलीमा आएको आकस्मिक बाढ़ीबाट प्रभावित बेत्रावती क्षेत्रमा यातायात सम्पर्क पुनर्स्थापित गर्न सहयोग पुग्नेछ। पुलका थप सामग्री आगामी दिनमा आइपुग्ने बताइएको छ।
1: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
2: कान्तिपुर सविस्तार।
1: चितौनको भरतपुर स्थित पूर्व पश्चिम राजमार्गमा गुडिरहेको एउटा विद्युतीय कारमा आग लागे हुँदा 55 वर्षीय अमर पराजुलीको मृत्यु भयो। प्रहरी र दमकलले आगो नियन्त्रणमा लिँदासम्म गाड़ीभित्रै उनको मृत्यु भइसकेको थियो। सो घटनाको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि विद्युतीय सवारी साधनमा किन आग लागि हुन्छ र यस्ता जोखिमलाई कति गम्भीरताका साथ लिनुपर्छ भन्ने लगायत विषयमा चासो देखिएको छ। यसै सन्दर्भमा कान्तिपुर कर्मी विकेन के दवाडीले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
0: सबैभन्दा पहिले विद्युतीय गाड़ीमा आगलागी भएका विगतका घटना कस्ता छन् भन्ने बारे बुझौं। अमेरिकाका शहरहरूमा सन् 1880 को दशकपछि नै ब्याट्रीबाट चल्ने गाड़ी गुड्न थालेका थिए। यद्यपि पहिलो पटक विद्युतीय कारमा कहिले र कहाँ आगलागी भयो भन्ने पुष्टि गर्ने पर्याप्त ऐतिहासिक अभिलेख उपलब्ध छैनन्। आधुनिक युगमा लिथियम आयन ब्याट्री भएका र अभिलेखीकरण गरिएका यात्रुवाहक कारमा आगलागी हुने घटना औपचारिक रूपमा सन् 2013 को अक्टोबरमा देखियो। त्यसबेला अमेरिकाको वाशिङटन राज्य एउटा टेस्ला मोडल एसले सड़कमा रहेको फलामको टुक्रालाई कुल्चियो, जसले गाड़ीको तल्लो भागमा रहेको ब्याट्री केसिङ छाड्यो र कारमा आगो लाग्यो। त्यस घटनादेखि नै विद्युतीय यातायातमा ब्याट्री सुरक्षाप्रति जनचासो पनि बढ़दै गएको छ। विश्वव्यापी ट्रैकिंग रिपोजिटरीका अनुसार सन् 2010 देखि जून 2024 का बीच यात्रुवाहक ईभीका ट्रैक्शन अर्थात मुख्य ब्याट्रीमा भएका 511 आगलागीका घटना प्रमाणित भएका छन्। नेपालमा यसअघि विद्युतीय कारमा भएका कम्तीमा 2 वटा उच्च प्रोफाइल आगलागीका घटनाको सार्वजनिक अभिलेख देखिन्छ। सन् 2024 को जनवरीमा काठमाडौँको बड़ा नीलकण्ठमा चार्जमा जोड़िएको अवस्थामा एमजेको विद्युतीय सवार साधन आगलागीबाट नष्ट भएको थियो। त्यसबारे उत्पादक कम्पनीले गरेको प्राविधिक अनुसन्धानले उच्च भोल्टेजको ब्याट्री सुरक्षित रहेको देखाएको थियो। सन् 2025 को मेमा मोरङको पथरीमा बीवाईडी अटो 3 पनि आगलागीमा परेको थियो। हालसम्म नेपालमा कुनै पनि सार्वजनिक रूपमा अभिलेखित घटनामा वास्तविक ट्रैक्शन ब्याट्रीमा आगलागी भएको प्रमाणित भएको छैन। अब बुझौं चितौनको भरतपुरमा भएको पछिल्लो घटनाका बारेमा। अनुसन्धानकर्ताहरूले यसको एकिन कारण अझै पत्ता लगाइसकेका छैनन्। नेपाल अटोमोबाइल्स एसोसिएशन नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीका अनुसार घटनाको मूल कारण कारमै कुनै त्रुटि, चार्जिङ प्रणालीमा खराबी वा पानीको सम्पर्क मध्ये एक हुन सक्छ। भिडियो हेरेर मात्र सबै अनुमान गर्न नसकिने उनी बताउँछन्। चौधरी ग्रुप सेजीका कर्पोरेट संचार तथा जनसम्पर्क विभागका महाप्रबन्धक मधुसूदन पौडेलले पनि यस्तै जानकारी दिए। चौधरी ग्रुप नेपालमा जीएसी गाड़ी आयात गर्ने संस्था सीजे मोटर्सको माउ कम्पनी हो। विद्युतीय सवारी साधनमा आगलागी हुने कारणबारे त्यति धेरै बहस भएको पाइँदैन। उच्च भोल्टेज भएको ब्याट्री किन जल्छ भनेर बुझ्न लिथियम आयन सेलहरूको संरचनाको अध्ययन गर्नुपर्छ। प्रत्येक ब्याट्री प्याकमा सयौं वा हजारौं सेल हुन्छन्, जसमा प्रज्वलनशील तरल इलेक्ट्रोलाइट हुन्छ र प्रत्येक सेल भित्रका 2 टर्मिनललाई अलग राख्न कागज जति पातलो सेपरेटर राखिएको हुन्छ। गम्भीर दुर्घटनाले त्यो तहलाई च्यात्न सक्छ। त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थाका सहायक प्राध्यापक विशाल सिलवालका अनुसार गम्भीर दुर्घटना हुँदा यी दुई टर्मिनल बीचको सेपरेटर जो अति पातलो हुन्छ टोट्न सक्छ, जसकारण दुईवटा टर्मिनलमा सर्ट सर्किट हुन सक्छ, जसको परिणाम स्वरूप ब्याट्रीको आन्तरिक तापक्रम तीव्र रूपमा बढ्छ, आगलागी हुन सक्छ। ब्याट्री प्याक बाहेक विद्युतीय कारमा परम्परागत तार, कम भोल्टेज 12 भोल्ट प्रणाली, क्याबिनको अपहोल्स्टरी र टायर पनि हुन्छन्। साधारण विद्युतीय वा बाह्य त्रुटि हुँदा पनि यीबाट आगो सल्किन सक्छ। अब बुझौ कुनै विद्युतीय गाडीमा आगलागी हुनुमा ड्राइभिङ हेबिटको लागि र दुर्घटना ब्याट्रीको रसायनमा मात्र नभई ड्राइभिङ बानीमा पनि उत्तिकै निर्भर हुन सक्ने विज्ञहरूको तर्क छ। विशेष गरेरमा यस्तो हुन सक्छ, विद्युतीय मोटरले नेपाली चालकले चलाउँदै आएका इन्धनबाट चल्ने इन्जिनको तुलनामा निकै धेरै गर्दछन्। एकपटक समस्या उत्पन्न भएपछि र ब्रेक लगाउने तरिका मिलाउन नसकेमा दुर्घटना हुन सक्छ। अहिले ठूलो सावधानी पुगेका ब्राण्ड रोज्न सिलवालको सुझाव छ। विद्युतीय सवारी साधनमा हुने आगलागीबाट सुरक्षित रहन के गर्ने, अब यो बारेमा बुझौ। ब्याट्रीमा लागेको आगो निभाउने तरिका परम्परागत गाडीमा लागेको आगो निभाउने तरिका भन्दा पूर्णतया फरक छ। ब्याट्रीका सेल सिल गरिएको धातुले प्याकभित्र सुरक्षित हुने भएकाले बाहिरबाट पानी हाल्दैमा सबै निभ्दैन। दमकल कर्मीहरूले गर्मी सोच्न र आगो फैलिन नदिन अत्यधिक मात्रामा पानीको प्रयोग गर्नुपर्छ। बिग्रिएका सेलमा बाँकी विद्युतीय ऊर्जा रहिरहन सक्छ, जसले गर्दा आगोका ज्वाला निभेको घण्टौं वा केही दिनपछि पनि पुनः आगो सल्कन सक्ने खतरा रहन्छ। त्यही कारण उद्धार कर्मीहरूले थर्मल इमेजिङ क्यामेरा प्रयोग गरेर जलेका गाडीको अनुगमन गर्नुपर्छ र ब्याट्रीको कोर पूर्ण रूपमा चिसो नभएसम्म त्यसबाट अन्य संरचनालाई जोगाउनुपर्छ। चालकहरूले गाडीमा देखिने ओभर ट्र्यापिङ, ब्याट्रीमा आउने गडबडी जस्ता समस्यालाई कहिले पनि सामान्य रूपमा व्यवस्था गर्न नहुने जानकारहरू बताउँछन्। दुर्घटनाका क्रममा इभीका ढोका आफै लक भएर चालक यात्रु आफै भित्र फस्न सक्छन् भन्ने पनि बहस हुने गरेको छ। पछिल्लो पटक भरतपुरमा भएको आगलागीको घटनामा पनि चालकले ढोका खोल्न सकेका थिए वा थिएनन् भन्ने विषय बहसमा छ। उपेतिका अनुसार सामान्यतया गाडी चलिरहेका बेला इभीमा अटो लक अर्थात स्वचालित रूपमा बन्द हुने र आफै खुल्ला दिन राखिएको एउटा सुरक्षा प्रणाली हो, तर त्यही गाडी दुर्घटना वा आगलागीका कारण बिग्रिँदा भित्रको मानिसलाई निस्कन समस्या हुन्छ। इभीका इलेक्ट्रोनिक ढोकामा ह्याण्डल सामान्यतया गाडीको कम भोल्टेज भएको 12 भोल्टको सर्किटबाट चल्छन्, जुन हाई भोल्टेज ब्याट्री भन्दा छुट्टै हुन्छ। दुर्घटना हुँदा हाई भोल्टेज आइसोलेसन प्रणालीले स्वतः पावर काटे

0: वायु तापक्रम, समुद्रको असाधारण उच्च ताप र यूरोपको असाधारण गर्मीले जलवायु परिवर्तनले वायुमण्डल र महासागर दुवैमा चरम अवस्था बढ़ाइरहेको देखाएको उनको भनाई छ। संयुक्त राष्ट्र संघका जलवायु प्रमुख सिमोन स्टीलले पनि तापक्रमको यो कीर्तिमान जलवायुमा मानव गतिविधिको प्रभावको स्पष्ट प्रमाण भएको बताएका छन्। जीवाश्म इन्धन प्रतिको मानव निर्भरताले विश्वव्यापी जलवायु संकटलाई थप गम्भीर बनाइरहेको उनको भनाइ छ। जबसम्म हामी जीवाश्म इन्धन जलाउन रोक्दैनौ यी कीर्तिमानहरू निरन्तर तोडिँदै जानेछन् अनि हामी अनुकूल हुन सक्ने क्षमता भन्दा पनि तीव्र गतिमा चरम मौसमी अवस्था बिग्रिँदै जानेछ बार्न्सले भनेकी छन्। उनका अनुसार अवस्था कति विग्रन दिने भन्ने कुरा अझै मानिसकै हातमा छ।
1: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि। रसुवाको भोटेकोशी बाढीले तटीय क्षेत्रमा जोखिम बढ़ाएको छ। नदी किनारमा हुनुहुन्छ भने सुरक्षित अग्लो स्थानतर्फ सर्नुहोस् र स्थानीय प्रशासनको निर्देशन पालना गर्नुहोस्।
3: अनावश्यक यात्रा नगर्नुहोस् र अरूलाई पनि यात्रा नगर्न अनुरोध गर्नुहोस्। विशेष गरी पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी तथा मुगलिङ नारायणगढ़ सड़क खण्डमा सतर्क रहनुहोस्।
2: खोज तथा उद्धार, आपतकालीन सहायता वा जानकारीका लागि टोल फ्री नम्बर 100-1234 वा 1114 सम्पर्क गर्नुहोस्।
3: सतर्क बनौ, सुरक्षित रहौ।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जारी।
4: ओहो जेठा, बजार हिँडिछु क्या हो?
5: जस्ता पाता किनौ कि भनेर नि काका।
4: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा?
5: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
4: घट लाटा, जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
5: उसो भए कुन किन्ने त काका?
4: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडा साथ जस्ता पाता नै किन्ने नि लाटा।
5: कहाँ काका, हुला जस्ता पाता किन सहरसम्म को जाओस्?
4: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
6: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
5: त्यसो भए त म हुला जस्ता पाता नै किन्छु नि काका।
7: हुलास भए अरू किन खोज्ने?
8: ब्रेकपछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। नेपाल भारत सीमासँग जोड्ने 400 केवी न्यू बुटोल प्रसारण लाइनको 18 किलोमिटर खण्ड निर्माण सम्पन्न भएको छ। एमसीए नेपालका अनुसार एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गरिएको सो खण्डले नेपालको विद्युत सञ्जाल सुदृढीकरण र सीमापार विद्युत विस्तारमा सहयोग पुग्नेछ। ऊर्जा मन्त्रालयको अनुरोधमा निर्माण कार्यलाई तीव्रता दिएको र निर्धारित समयमै सम्पन्न गरिएको एमसीए नेपाल।

रेडियो सङ्खुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल।
4: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल,
4: सम्पर्क नम्बर 9813655553
3: र 9843218050।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: वडा अध्यक्षज्यू
1: नमस्ते नमस्ते के भन्न आउनु भएछ
0: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
1: भन्नुहोस् न त त्यस्तो के कुरा थियो कुन्नी
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त भने तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
2: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
3: नाइ के बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
4: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी एक बुद्धसुकबाट दूरसञ्चार जाने बाटो
8: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
9: नमस्कार भाइ तुम्लिङतिर पो हिँडेको हौ म त
8: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
9: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ
8: ओहो सर त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
9: ए ल ल सँगै जाउँ न भाइ
5: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ
9: रबिन टेलर्स खातबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि
5: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल
9: सम्पर्क नम्बर 9860964000
5: र 9919327375
10: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ आयोजन नेपाल नेत्र ज्योति संघ तीज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा सम्पर्क 9852601177
11: तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
12: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
11: हाम्रो सेवाहरू
12: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ भाराहरू सेनिटरी आइटम रेडिमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 0295605080 9952061580 र 9942081181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादबारी एक सङ्खुवा सभा

0: This is Radio Sankhuasabha 95.5 MHz.
1: सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट लीलप्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवाको विनाशकारी बाढ़ीको वैज्ञानिक अध्ययन गरिँदै विपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा 3,000 भन्दा बढ़ी नमूना संकलन, हालसम्म 103 शबको मात्रै पहिचान।
1: यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टीम गरेर चारवटा टीमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नुभएको अवस्था छ।
0: वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासको चेतावनी, कर्णालीमा फेरि ब्युतियो संसदका स्वकीय सचिवको सुविधा, देउबा नेतृत्वको समितिका सबै केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय।
2: 14 महाधिवेशनका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू, त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ। र
0: हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग, रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फटके जोडियो, 12 दिनपछि कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन।
3: त्यस्तै होल्डिङ भएका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ।
0: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क।

0: फेला परेका सबबाट 1286 नमूना लिएको जनाएको छ। प्रहरी प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्रेका अनुसार सबको पहिचानका लागि आफन्त र सबबाट डीएनए संकलन गर्ने काम जारी छ। बेपत्ता परिवारका आफन्तबाट संकलन गरिएको डीएनए नमूना र सबबाट निकालिएको नमूना मिलाएर पहिचान गर्ने प्रक्रिया कहिले अघि बढ्छ? सीआईएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता काफ्रेले भन्नुभयो,
1: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डीएनए स्याम्पल, टिथ, बोनहरू, यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा, त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर चारवटा टिमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ, किनभने टिथ बोनमा डीएनए निकाल्न कम्तीमा 4 दिन, एकजना व्यक्तिको 4 दिन लाग्ने अवस्था छ, ब्लडबाट कम्तीमा 2 दिन लाग्दो रहेछ, र त्यसमा पनि डीएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति, त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इण्डिया, चाइना, कोरिया, सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन, जनशक्ति, स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
0: प्रहरीका अनुसार बाढ़ीमा परि अझै 4089 जना बेपत्ता छन्। अहिलेसम्म 1388 शव फेला परेका छन्। तर फेला परेका सबै शवको पहिचान हुन सकेको छैन। फेला परेका शव मध्ये अहिलेसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान हुन नसकेका तथा व्यवस्थापन गर्नुपर्ने 1230 शव जमीनमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढ़ाएको छ। विनाशकारी बाढ़ीको उत्पत्ति तथा त्यससँग जोड़िएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साकेले बताउनुभयो। वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले भोलि विज्ञहरू सहितको समिति गठन गरिनेछ। रसुवा विनाशकारी बाढ़ीपछि केवल सामान्य बाढ़ी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक, हिमनदी, जलविज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एक पछि अर्को रूपमा जोड़िँदै विकसित भएको सम्भावित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगका सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता साकेले बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा 12 दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सड़क निर्माणको कामलाई तीव्रता दिएर सब ग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट रोकिएर बसेका ईभी हेभी सवारी साधनलाई परीक्षणका रूपमा कृष्णभीरबाट पार गराएको हो। करिब 12 दिनको निरन्तर प्रयासपछि कृष्णभीरमा ट्रायलका रूपमा यातायात सञ्चालन शुरू भएको छ। काठमाण्डुबाट मुगलिनतर्फ पहिलो ग्यास बुलेट पठाइसकेको र त्यसपछि रोकिएर बसेका हेभी इक्विपमेन्ट तथा अन्य सवारी साधन समेत क्रमशः पार गराइएको छ। सड़क खुलाउन स्काइभेटर, बुलडोजर, लोड लगायतका हेभी इक्विपमेन्ट प्रयोग गरिएको धादिङ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई बताउनुभयो।
2: आज चाहिँ हामीले त्यो परीक्षणको रूपमा के त्यो होल्डिङ भएका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिया छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै दुई तिन दिन जति समय लाग्छ होइन। अब यही अवस्था रह्यो, फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मंगलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ टुवे रूपमा सवारी साधन आवागमन गराउन सक्छौ भने
0: सड़क विभाग, सुरक्षा निकाय, स्थानीय तह, प्राविधिक टोली तथा निर्माण व्यवसायीको समन्वयमा काम अघि बढ़ाइएको छ। नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्यसमितिमा रहेका सबैलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुने बाटो खुला गरेको छ। आज बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय समितिमा नरहेका नेताहरूलाई समेत केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो। अब अघिल्लो समितिका सबै सदस्यहरूलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुन आह्वान गरिनेछ। उनीहरू केन्द्रीय समितिमा आएर आगामी महाधिवेशनको आयोजक समितिका रूपमा समेत काम गर्ने कांग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो।

0: चौधौं महाधिवेशनका नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू, त्यति बेलाका चौधौं महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ यो पन्ध्रौं महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ। त्यसकारण अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ।
1: नेपाली कांग्रेसले आगामी 16 देखि 19 असोजसम्म 15 महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसअघि असोज 3 र 4 गते ओडा तहको अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ। कर्णाली प्रदेश सरकारले सांसदका स्वकीय सचिवलाई दिइँदै आइएको पारिश्रमिक सुविधा फेरि शुरू गर्ने निर्णय गरेको छ। चालू आर्थिक वर्षको साउन महिनादेखिकै पारिश्रमिक उपलब्ध गराउने निर्णय सरकारले गरेको हो। यसका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रदेश सभा सचिवालयलाई पत्र समेत पठाइसकेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव लक्ष्मी कुमार विकले जानकारी दिनुभयो। जेएनजी आन्दोलनपछि बनेको संघीय अन्तरिम सरकारले 2082 असोज 5 गते मन्त्री स्तरीय निर्णय गर्दै सांसदका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। सांसद तथा विषयगत समितिका सभापतिका स्वकीय सचिव, सवारी चालक र कार्यालय सहयोगी समेत 48 जनाको तलबमा मासिक 15,09,771 रूपियाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ। यस हिसाबले राज्य कोषबाट स्वकीय सहितको सुविधामा वार्षिक करिब 1,90,97,000 रूपियाँ खर्च हुनेछ। वैदेशिक रोजगारीको राम्रो अवसर पाउने आशामा एजेन्टको प्रलोभनमा परि थाइल्याण्ड वा सिंगापुर हुँदै अवैध बाटोबाट मलेसिया पुग्ने नेपालीको संख्या बढ़न थालेपछि नेपाली दूतावासले सचेत गराएको छ। मलेसिया स्थित नेपाली दूतावासले आज गरेको साप्ताहिक फेसबुक लाइभ मार्फत अवैध बाटो हुँदै मलेसिया प्रवेश नगर्न नेपालीलाई आग्रह गरेको हो। दूतावासकी द्वितीय सचिव कुसुम पन्तका अनुसार एजेन्ट वा चिनी जानेका व्यक्तिले रोजगारीको प्रलोभन देखाएर नेपालीलाई थाइल्याण्डको भिजिट भिसामा लैजाने र त्यहाँबाट डुंगा मार्फत अवैध रूपमा मलेसिया प्रवेश गराउने गरेको पाइएको छ। तर यस्तो बाटो अपनाउँदा रोजगारीको अवसर भन्दा अध्यागमन कानून अनुसार पक्राउ तथा कार्यवाहीमा पर्ने जोखिम बढ़ी हुने दूतावासले जनाएको छ। अवैध रूपमा मलेसिया प्रवेश गर्ने व्यक्तिसँगै संवैधानिक भिसा र प्रवेशको छाप नहुने भएकाले काम पाउन समेत समस्या हुने पन्तले बताउनुभयो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री र वैज्ञानिक बनाउनुपर्ने बताउनु भएको छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव समारोहमा उहाँले ट्राफिक प्रहरी सवारी साधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो।
2: काठमाडौँमा सवारीको सहज आवागमनको लागि अब त सधैँभरि ट्राफिक प्रहरी बाटोको बीचमा दुईटा गाडीको बीचमा जोखिमपूर्ण किसिमले उभिएर हात हल्लाएर सवारी साधनको व्यवस्थित गरिराख्ने कुराको निरन्तरता दिने होइन कि यसलाई चाहिँ अब एआई इनेबल सीसीटीभी जडान, त्यसै गरी बस स्टप त्यही किसिमको बस पार्क र पार्किङ स्टेसन अहिले सबैलाई बस पार्कमा राख्नुपर्ने भनेका छौँ। महानगरले पनि यसमा काम गरिराखेको छ। वैज्ञानिक र व्यवस्थित व्यवस्थापन, यो पार्किङ लगायतका कुराहरू, समग्र ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन जसमा हामी सँगै काम गरिराखेका छौँ।
1: महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनमा एआई समक्ष सीसीटीभी लगायत आधुनिक प्रविधिको प्रयोग बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। साझा खबरमा अब खेल खबर। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आज सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल हुनुहुन्छ। एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र जापानको सामना गर्नेछ।
3: छालामा आउने घाउ खटिरा रोक्ने उपाय,
4: खुट्टाहरूमा, खुट्टाहरूको औंलाहरूको बीचहरूमा एलर्जी हुने, चिलाउने, फोका आउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने, त्यस्तो समस्याहरू देखा पर्ने।
3: बाढ़ीमा परि पूर्ण रूपमा भत्केका घरका परिवारलाई सरकारले अधिकतम 5 महिनासम्म राहत रकम दिने जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सर सल्लाह हो दुईजनाको?
7: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
6: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
9: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली।
1: तपाईँ रसुवा बाढ़ी प्रभावित 5 जिल्लाको हुनुहुन्छ। सरकारले घर भत्केका परिवारलाई महिनाको 15,000 रूपियाँ दिँदैछ नि। यो राहत रकम चाहिँ कहाँबाट अनि कसरी लिने बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
11: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले चाहिँ जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाहे भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढ़ीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर 4 जनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढ़ी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतिको निर्णय अनुसार प्राधिकरणले पनि सर्कुलर गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेन्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसंख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ र त्यो चाहिँ हामीले प्रोसेसमा छ। अहिले ठ्याक्कै हामीले डेटाहरू कलेक्सन गर्दैछौँ। त्यहाँ नेपालिकाबाट पनि विपदबाटै प्रभावित हो भनेर पहिचान भइसकेपछि मात्र यो रकम भित्र।
1: तपाईँले फोहोर पानीको प्रयोग गर्नुभयो भने छाला चिलाउने मात्रै होइन घाउने पनि हुन सक्छ। बेलैमा उपचार गरिएन भने सँगै बसेका अरूलाई पनि सर्न सक्छ। छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा।
4: प्राय जस्तो देखिने भनेको चाहिँ अब पासिने समस्याहरू खुट्टाहरूमा, खुट्टाहरूको औंलाहरूको बीचहरूमा एलर्जी हुने, चिलाउने, फोका आउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने त्यस्तो समस्याहरू देखा पर्ने र सँगसँगै अब यो होल्डिङ सेन्टरहरूमा बसिरहँदा लामो समयसम्म धेरैजना मान्छे कन्जेस्टेड रूपमा बस्दै गर्ने क्रममा चाहिँ लुतो सम्बन्धी समस्याहरू देखा पर्ने, राति राति अत्याधिक चिलाउने, सुत्न नसकिने औँलाहरूको केपहरूमा, छालाहरूमा, चाहे पेट भयो, चाहे हाम्रो पाटाहरूतिर अथवा यो थाई एरियाहरूमा पनि चिलाउन सक्ने सम्भावना। यो चाहिँ कस्तो भन्दा चाहिँ एकजनालाई देखा परेपछि समग्र रूपमा एकपछि अर्को अर्को पछि अर्को गर्दै गर्दै ती बसेका ठाउँमा होल्डिङ सेन्टरमा भएको अरू धेरै मान्छेहरूलाई पनि देखा पर्न सक्ने हुन सक्छ। अब यसमा बच्न चाहिँ सकेसम्म बाढीको पानीमा अनावश्यक डुल नगर्ने वाटर प्रुफ फुटवेयर भए झन् राम्रो। त्यसले गर्दा चाहिँ खुट्टाहरूको बीचहरूमा पानीहरूसँग सम्पर्कमा नआउने, छालालाई सफा र सुक्खा राख्ने, अथवा भिजेको कपडाहरू तुरुन्तै फेर्न सके झन् राम्रो। सामान्य चिरा परेको जस्तो केही घाउहरू देखा परे त्यसलाई पानीहरूले साबुनहरू सफा गरेर सामान्य घाउमा लाउने मलमहरू लगाउन सकियो। त्यस्तै तौलिया कपडाहरू ओछ्यान साझा नगर्ने भने फरक फरक राखेको रास्तै, त्यस्तै पिप अथवा धेरै सुन्निने ज्वरो वा छिटो फैलिने संक्रमण भए चाहिँ सकेसम्म नजिकको स्वास्थ्य संस्थामा गएर अलिकति आफ्नो जाँच पड़ताल गरेको राम्रो हुन्छ।
12: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा। बाढ़ी प्रभावित तपाईँको गाउँठाउँमा पनि अझै सड़क खुल्न सकेका छैनन् होला। सड़क नखुल्दा गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म जान समस्या परे कहाँ खबर गर्ने? महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी वसन्त भट्टराई।
13: बाढ़ी तथा विपद प्रभावित गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु तथा परिवारलाई तत्काल उद्धार, स्वास्थ्य सेवा, सुरक्षित स्थानमा स्थानान्तरण, संरक्षण तथा पुनस्थापनामा सहयोग पुर्याउनको लागि, पहुँच सहज बनाउनको लागि मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वयमा विशेष हटलाइन र रिफरल सेवा सञ्चालन ल्याएको छ। 9841 6845 9841 6145 8 छ हाम्रो एउटा नम्बर छ। त्यस्तै गरी अर्को 9841 3861 9841 3861। त्यस्तै गरी अर्को नम्बर आकस्मिक स्वास्थ्य सेवाको लागि 1115 रहेको छ। हालसम्म यो विपद प्रभावित क्षेत्रबाट हामीले उद्धार गरेर ल्याउनको लागि काठमाडौँमा राख्नको लागि चाहिँ महिलाहरूको लागि समाज कल्याण परिषदको भवन प्रयोगमा ल्याएका छौँ, जुन बुढानीकण्ठमा छ। बालबालिकाको हकमा चाहिँ गोदावरी ठेचोमा रहेको छ। यसरी हामीले चाहिँ अस्थायी आश्रय स्थल हामीले तयार गरेका छौँ।
12: विपदका बेला गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि सम्झनै पर्ने नम्बर हो 9846614 98 र 9843986। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन है। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व।
14: बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अंकल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेका छन्, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब
3: एकजना मनोचिकित्सक संघको विशेष कुराकानी संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
15: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
16: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
15: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
16: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
15: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
16: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
15: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन। तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्,
17: क्लासिक टेक को 200 Mbps इंटरनेट 7 महीना को लागि मात्र रु 5,700 मा। साथ ही क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र IPTV अब क्लासिक टेक मा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
18: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब विशेष संवाद श्रृंखला हाम्रो पालो।
19: नमस्कार, म सन्तोषी। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 318 खण्डमा छौं। रसुवाको भोटेकोसी बाढ़ीपछि 100 भन्दा धेरै बालबालिका अभिभावक विहीन नभएको प्रारम्भिक तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ। विनाशकारी बाढ़ीपछि बालबालिकामा देखिन सक्ने मानसिक समस्या र समाधानको उपायको बारेमा हामीले चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गरेका छौं।
20: तपाईँले खेलौनाको सामग्री राख्नु, एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ कि, के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएको छौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने, त मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ। हो, उसले आफ्नो लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
18: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन?
20: मजबुत पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैन कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अघि एडल्टहरू एकदमै सोकाकुल भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
18: भोटेकोसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
20: दुःख लाग्दो, एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने, बाबुआमा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
18: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावक विहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
20: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ चाहिँ थाहा छैन। बाबुआमा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ, भन्न सकिराखेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको, दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
18: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानव अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
20: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सिआरकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि। हामी जस्ता मान्छेहरूको मदत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बित्या रहेछ। अब उसको मात्र होइन, अरूको पनि धेरै बित्या छ।
18: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले, गाउँले, परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल?
20: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तार होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लग्या जस्तो लागेको थियो, तर वास्तविक त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटेकै रहनेछ, अथवा उनीहरू बितिसकेका रहेछन्, अहिले पछिल्लो चाहिँ अब DNA जे जे शरीर उसको लासै भेटिसकेका छ, त्यसैले उहाँहरू अब हुनु त रहन्छ। आशा त हामीले नि आफ्नो अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ। तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, तिमीलाई अब जल्दी गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति, अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौ नि, कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन, कम्तीमा तिमीसँग त हामी छौ नि, यो तिम्रो गाउँ छ, तिम्रो छिमेकी छ, सम्झायो भनेर उसले एकछिन रोला, बच्चा हो फेरि धेरै बेर नरोला, अथवा एक केही दिन नबोल्ला, डिप्रेस होला, हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि केही समय कोही चाहिँ बहुनी छैन आमा नि छैन म मात्र किन बाँच्ने अङ्कल आन्टीले जे जे भन्ने अथवा अरूले जे जे भन्यो भने म बाँच्दिनँ भन्ने आउन सक्छ
18: त्यो त्यो भावना चाहिँ कति उमेर त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि
20: उमेरमा नै आउन सक्छ इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउआमा त उसको जे उसको त एउटै लाइफ हो नि तपाईँको यसरी जोडिया नि बच्चाले आमा बुवा बिर्सिन सक्दैन कि डिप्रेसनमा जान्छ नि त चाइल्डहुड डिप्रेसन जान सक्छ उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय त्यसपछि चुपचाप बस्दिने केही गर्न खोजे जस्तो नि गर्ने फेरि नर्मलमा फर्किने कोसिस गर्छ तर पीड़ा हुन्छ नि त याद हुन्छ नि त बाउले यसो गर्थे आमाले यसो गर्थे भन्ने हुन्छ नि हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस् कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारो आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस् अरूको पनि देखोस् यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको बसमा छैन नि त त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि
18: अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक
20: उनीहरूलाई त्यो अभिभावक
18: अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनका लागि
20: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो स्कुलमा पनि जानु पर्यो अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन अनि अरूको पनि देख्छ थाहा पाउँछ उसले होइन उनीहरू बीचमै एक खालको बिस्तारो साथीत्व बल्ला त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटी र नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ
19: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला आउने साता प्रश्नको उत्तर खोजौंला साझा खबरमा हाम्रो पालो आजलाई यति अब तपाईँको पालो
18: रसुवाको विनाशकारी बाढ़ीको वैज्ञानिक अध्ययन गरिने भएको छ बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा छ 3000 भन्दा बढी
0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खानबारी संखुवा सभा।

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768, 9852055768।
5: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
6: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
7: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
8: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गोटिङको दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
9: सम्पर्क नम्बर 0295906667 र 9842226667।
10: आयो सबको घर घरमा।
11: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
14: नमस्कार है वडा अध्यक्षज्यू.
15: नमस्ते नमस्ते. के भन्दा आउनु भयो त?
14: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको.
15: त्यस्तो के कुरा थियो?
14: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई.
15: यो मेरो सुर त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाटै सिलाएको त हो नि. तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउँदा दिशा टेलर्समा जानु होला.
14: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु.
16: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
17: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
18: हुन्छ बाबा हुन्छ. छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
19: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ.
20: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल.
21: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076.
22: नयाँ नेपालमा नयाँ नाम निशान टेलर. निशान खाजारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो.
23: ओहो लु नमस्कार है सर.
24: ओहो लु नमस्कार है सर. नमस्कार.
23: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
24: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि.
23: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो.
25: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ.
23: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला.
25: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ.
23: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ.
25: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो.
23: डिजाइनर सुमन ठटाल 9865349444
25: र 0295901055.
26: More style, more design. Total Tailors.
0: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले.
27: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्.
27: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका. हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका.
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो.
27: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्.
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा.
27: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ.
27: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ.
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
27: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ.
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा.
27: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली.
0: सम्पर्क 0294040 र 9804045827.
28: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान. रेडियो शङ्कर सभा 95.5 MHz.

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: संचारको दुनियामा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

चिसो झरना हेरी के गर्नु जब कि मनमा प्यास छ यो रमझमा कसरी रम्नु जब कि अधुरो आस छ चिसो झरना हेरी के गर्नु जब कि मनमा प्यास छ यो रमझमा

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्वत 2083 साल भदौ 29 गते सोमबार भाद्र शुक्ल तृतीया आज हरितालिका तेज 14 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बेनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: गगनले खोले एकताको बाटो, सुरुङभित्र खोजी जारी भए पनि फर्किन थाले विदेशी उद्धार टोली। कृष्णवीरको बाटो परीक्षणका रूपमा सुचारू। भोटेको सिबाड़ी पीड़ितलाई राहतदेखि पुननिर्माणसम्मको संयुक्त प्याकेज। एनसीसी कार्यान्वयनमा तीव्रता। दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन हुँदा मृत्यु सयामा सार्क। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको महिलामा बढ़दै भूस्वामित्व शीर्षकको शुभ समाचार।
0: रजिस्ट्रेशन छूट सुविधाले कपिल वस्तुमा महिलाको नाममा भूस्वामित्व बढ़दै गएको छ। यो सुविधाले महिलाका नाममा जग्गा पास हुने क्रम उत्साहजनक रूपमा वृद्धि भएको देखिन्छ। महिलाका नाममा जग्गा पास गरे सरकारले 25% रजिस्ट्रेशनमा छूट सुविधा दिएको छ। कपिल वस्तुमा एक वर्षमा 7,800 जना महिलाको नाममा जग्गा पास भएको छ। आर्थिक वर्ष 2082-83 जिल्लामा रहेका भूमि सुधार तथा मालपोत कार्यालयमा जग्गा पास भई उनीहरूका नाममा जग्गा स्वामित्व हस्तान्तरण गरिएको हो। भूमि सुधार तथा मालपोत कार्यालय तौलीहवाबाट 3,645, चन्द्रौटाबाट 2,795 र बाणगंगाबाट 1,442 जना महिलाका नाममा जग्गा पास भएको हो। आर्थिक वर्ष 2081-82 8,639 जना महिलाका नाममा जग्गा पास भएको थियो। सरकारले महिलाका नाममा जग्गा रजिस्ट्रेशन पास गराउनेलाई राजस्वमा विशेष छूटको व्यवस्था गरेपछि उल्लेखनीय रूपमा महिला भूस्वामित्व बढ़ेको हो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। हिन्दू नेपाली महिलाहरूको प्रमुख सांस्कृतिक तथा धार्मिक महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा भक्ति र उल्लासका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा महिलाहरू निराहार व्रत बसेर भगवान शिवको पूजा आराधना गर्ने, नाचगान गर्ने तथा दिदी बहिनी र आफन्तसँग सुख दुःख साटासाट गर्ने परम्परा छ। तीजलाई धार्मिक आस्था, पारिवारिक आत्मीयता र नेपाली मौलिक संस्कृतिको संगमका रूपमा समेत लिइन्छ। विशेष गरी महिलाहरूले आफ्ना माइती तथा चेलीबेटीलाई बोलाएर दर खुवाउने, सामूहिक रूपमा भेटघाट गर्ने प्रचलन रहेको छ। तीजका अवसरमा काठमाण्डुको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि व्रतालु महिलाहरूको ठूलो भीड़ लाग्ने गर्दछ। रातो सारी, चुरापोते, टीका तथा विभिन्न आभूषणमा सज्जिएका महिलाहरू शिवलिंगमा जल तथा पूजा सामग्री अर्पण गर्दै भगवान शिवको आराधना गर्ने गर्दछन्। पशुपतिनाथसँगै काठमाण्डु उपत्यका अन्य शिवालय तथा देशका विभिन्न स्थानमा रहेका शिव मन्दिरमा पनि तीजको अवसरमा विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना हुने गरेका छन्। व्रतालु महिलाहरूले आफ्नो परिवारको सुख शान्ति र समृद्धिको कामना गर्दै पूजा गर्ने तथा अविवाहित महिलाहरूले योग्य जीवनसाथीको कामना गर्दै व्रत बस्ने धार्मिक विश्वास रहेको छ। समयसँगै तीज मनाउने शैलीमा पनि परिवर्तन आएको छ। विगतमा मुख्यतया माइतीमा भेला हुने, दर खाने, व्रत बस्ने र शिवका पूजा गर्ने परम्परामा सीमित रहेको तीज अहिले सामूहिक कार्यक्रम, सांस्कृतिक प्रस्तुति तथा सामाजिक अभियानसँग पनि जोड़िन थालेको छ। यद्यपि आधुनिकतासँगै तीजको मौलिकता जोगाउने विषयमा पनि बहस हुँदै आएको छ। पर्वका नाममा हुने अनावश्यक खर्च, देखासुकी र भड्किलोपनले तीजको मौलिक संस्कृति तथा धार्मिक महत्व ओझेलमा पार्न नहुने आवाज पनि उठ्दै आएको छ। संस्कार, आत्मीयता र सामाजिक एकतालाई केन्द्रमा राखेर पर्व मनाउनु पर्नेमा संस्कृतिविद तथा जानकारहरूले जोड़ दिँदै आएका छन्। तीजको अर्को महत्वपूर्ण पक्ष दरखाने तथा खुवाउने परम्परा हो। भाद्र शुक्ल प्रतिपदाका दिन चेलीबेटी तथा दिदी बहिनीहरूलाई माइतीमा बोलाउने र द्वितीयका दिन आफ्नो सामर्थ्य अनुसार विभिन्न परिकार बनाएर प्रेमपूर्वक खुवाउने प्रचलन रहेको छ। नेपाली समाजमा साउन संक्रान्तिदेखि नै तीजको रौनक शुरू हुने गरेको पाइन्छ। रातो पहिरन, हरियो चुरा पोते तथा विभिन्न श्रृंगार सामग्रीको प्रयोगसँगै तीजका गीत र सांस्कृतिक कार्यक्रमले पर्वको वातावरण बनाउने गर्दछन्। त्यस्तै आज हरितालीका तीजमा पशुपतिनाथ मन्दिर का चारै ढोका बिहान 3 बजेदेखि खुल्ला भएका छन्। तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको छ। श्रद्धा संस्कार उल्लासको पर्व तीज आज शीर्षकमा हिमालय टाइम्समा खबर छ।
0: पार्टीको 15 महाधिवेशनमा सबै पक्षका एजेण्डा समेटेर जाने कुरामा हदैसम्मको लचकता अपनाएका छौं। आजको निर्णयले एकताको महाधिवेशनको सन्देश दिएको छ। गगनले खोले एकताको बाटो शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। लामो समयदेखि विवादमा रहेको नेपाली कंग्रेसभित्र एकताको सन्देश सहित 15 महाधिवेशनमा सबै पक्ष समेटिने भएका छन्। पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेका र विशेष महाधिवेशनको विपक्षमा रहेका केन्द्रीय सदस्यलाई समेट्ने उद्देश्यले उनीहरूलाई केन्द्रीय समितिमा थप्ने निर्णय लिएको संस्थापन पक्षको दावी छ। कंग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्य नछुटुन् भन्ने उद्देश्यले अधिवेशन प्रक्रियालाई अघि बढ़ाउने निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले बताए। सभापति गगन कुमार थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका तर पार्टीमा सक्रिय रहेका सदस्यलाई समेत अधिवेशन प्रक्रियामा समेट्ने निर्णय गरेको हो। बैठकले विशेष महाधिवेशन सम्पन्न हुनु अघिका तत्कालीन केन्द्रीय कार्य समितिका सदस्यलाई पनि विधान बमोजिम 15 महाधिवेशनमा केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागी हुन आवश्यक व्यवस्था गर्ने निर्णय गरेको छ। बैठकले असोज 3 र 4 गते वडा अधिवेशनबाट शुरू हुने तथा असोज 16 देखि 19 गतेसम्म काठमाण्डमा हुने 15 महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। महाधिवेशनको उद्घाटन असोज 16 गते दिउँसो 1 बजे खुल्ला मंचमा हुने कंग्रेसले जनाएको छ। कंग्रेसले पार्टीको सदस्यता व्यवस्थापन प्रक्रियामा विभिन्न कारणले अध्यावधि हुन छुटेका क्रियाशील सदस्यलाई समेत महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको छ। पार्टी परित्याग गरेका, अनुशासनको कार्यवाहीमा परिसदस्यता गुमाएका तथा प्रचलित कानून अनुसार पार्टी सदस्य बन्न नमिल्ने बाहेक अन्य सदस्यलाई अधिवेशन प्रक्रियामा वञ्चित नगरिने कंग्रेसको निर्णय छ।
2: दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन, सार्क मृत्यु सयमा शीर्षकमा खबर छ। दक्षिण एसियाको आर्थिक विकास र आपसी सहकार्यको नयाँ अध्याय शुरू गर्ने लक्ष्यसहित

0: सम्म भने छिमेकमा ब्रिक्स सम्मेलन हुँदा सार्कको अध्यक्ष रहेको नेपाललाई भने निम्तो समेत गरिएन। मूलत भारत र पाकिस्तान बीचको सम्बन्धले सार्कको गतिलाई सुस्त मात्रै होइन गतिहीन नै बनाएको हो। नेपालको अध्यक्षतामा सन् 2014 काठमाण्डुमा 18 सार्क शिखर सम्मेलन सम्पन्न भएको थियो। त्यसपछि पाकिस्तानको इस्लामाबादमा 19 सम्मेलन गर्ने निर्णय भएको थियो, तर सन् 2016 जम्मू कश्मीरको उरीमा भारतीय सुरक्षाकर्मीमाथि भएको आतंकवादी हमलापछि भारतले इस्लामाबादमा हुने सम्मेलनमा सहभागी नहुने निर्णय गर्यो। त्यसपछि सम्मेलन अनिश्चितकालका लागि रोकिएको छ। सार्कको चार्टरले सदस्य राष्ट्रहरूको सहमतिलाई अनिवार्य बनाएको छ। त्यस्तै ब्रिक्सको विस्तारले सार्कलाई प्रत्यक्ष रूपमा विस्थापित गर्ने अवस्था भने होइन। दुवैको उद्देश्य भौगोलिक दायरा र संरचना फरक छन्, तर ब्रिक्सको बढ़दो प्रभावले सार्कलाई कमजोर भने अवश्य बनाउने विश्लेषकहरू बताउँछन्। एकातिर ब्रिक्सका सदस्यहरू विश्वव्यापी वित्तीय संरचना सुधार, व्यापार, एआई, जलवायु परिवर्तन र नयाँ विकास बैंक सम्मका विषय सामूहिक धारणा बनाइरहेका छन्। अर्कोतिर सार्कका सदस्य राष्ट्रहरू आफ्नै शिखर सम्मेलन कहिले गर्ने भन्ने विषयमा समेत सहमत हुन सकेका छैनन्। पूर्व राजदूत निलाम्बर आचार्यले लामो समयदेखि निष्क्रिय बनेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई पुनर्जीवित गर्नुपर्नेमा जोड़ दिएका छन्। ब्रिक्स बलियो भने पनि सार्कलाई ब्यौताउनुपर्ने उनको भनाइ छ। सार्क शिखर सम्मेलनको तयारी अगाडि बढ़ाउनुपर्नेमा समेत उनले जोड़ दिएका छन्। त्यस्तै विश्व अब एक ध्रुवीय रहनु हुँदैन भन्दै पुटिनले भनेका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ब्रिक्सभित्र विकास भएका समाधानको लाभ सदस्य देशमा मात्र सीमित नराखी ग्लोबल साउथका अन्य देशको आवश्यकता पूरा गर्न पनि उपयोग गर्नुपर्ने बताएका छन्। पुटिनले रूस कुनै देश विरूद्ध नरहेको र आफ्ना राष्ट्रिय हितका आधारमा सबै साझेदारसँग काम गर्न तयार रहेको समेत बताएका छन्। त्यस्तै चीनका राष्ट्रपति शी जिनपिङले ग्लोबल साउथको सामूहिक प्रभाव निरन्तर बढ़िरहेको बताएका छन्। ग्लोबल साउथको एकता बलियो बनाउनु पर्नेमा समेत उनले जोड़ दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व शासनको पुरानो संरचना बदल्नुपर्ने धारणा राखेका छन्। त्यसका लागि ग्लोबल साउथको आवाज बलियो बनाउनुपर्नेमा उनको जोड़ रहेको छ। दिल्लीमा ब्रिक्सको शक्ति प्रदर्शन, सार्क मृत्युशैयामा शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: भोटेकुसी बाढ़ीपछि रसुवाका जलविद्युत आयोजनाका सुरूङ तथा भग्न अवशेषमा विपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरूङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स यूएईका टोली फिर्ता भएका हुन्। नेपाली सेना भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपत्त जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरूङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावटको चिलिमे जलविद्युत आयोजनाको सुरूङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरूङभित्र करिब 70 मिटर गेगब्रान हटाउने काम भइरहेको छ। उक्त टनेलसम्म भारी उपकरण पुर्याउन नेपाली सेनाले चट्टानी भूभागमा ब्लास्टिङ गरी पहुँच मार्ग तयार गरेको छ। उपकरणको पहुँच विस्तार भएपछि थप खोजी गर्न सहज हुने अपेक्षा गरिएको छ। फर्किन थाले विदेशी उद्धार टोली, सुरूङभित्र खोजी जारी शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
0: भोटेकोसी बाढ़ीबाट घरबार विहीन भएका परिवारलाई तत्काल आवासको व्यवस्था गर्न सरकारले राहत, अस्थायी पुनर्स्थापना र दीर्घकालीन पुननिर्माणलाई एउटै प्याकेजमा अघि बढ़ाउने तयारी गरेको छ। सरकारले 4 सदस्यसम्मको परिवारलाई स्थायी आवास निर्माण नभएसम्म मासिक 15,000 रूपियाँ आवास खर्च उपलब्ध गराउने निर्णय गरिसकेको छ। 4 भन्दा बढ़ी सदस्य भएका परिवारलाई प्रति व्यक्ति मासिक थप 2,000 रूपियाँ दिने व्यवस्था समेत गरेको छ। सरकारले नगद आवास खर्च लिन नचाहने परिवारका लागि आफैले अस्थायी आवासको व्यवस्था गर्ने विकल्प समेत खुल्ला राखेको छ। यसका लागि प्रभावित स्थानीय तहबाट परिवारगत विवरण संकलन भइरहेको छ। सरकारले बाढ़ीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन पूरा गरी विस्तृत आवश्यकता मूल्यांकनका आधारमा पुनर्स्थापना र पुननिर्माण अघि बढ़ाउने जनाएको छ। सरकारको यो योजना तत्काल राहतमा सीमित नभई घर निर्माण, सड़क तथा पुल पुनर्स्थापना, विद्युत संरचना, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था र प्रभावितहरूको जीविकोपार्जन र पुनर्स्थापनासम्म विस्तार हुने संचार मन्त्री विक्रम तिमल सिन्हाले जानकारी दिएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षेत्रीय तथा आवश्यकता आकलन अनुसार भोटेकोशी बाढ़ीबाट

0: भावितपाल जिल्लाका 15 स्थानीय तहमा 7,570 निजी घरमा क्षति पुगेको छ। त्यस्तै 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको प्रारम्भिक आकलन रहेको छ। मासिक 15,000 आवास खर्चदेखि स्थायी घरसम्म सड़क पुल र विद्युत पुननिर्माण सरकारको प्राथमिकतामा परेको छ। भोटेकोशी बाढ़ी पीड़ितलाई राहतदेखि पुननिर्माणसम्मको संयुक्त प्याकेज शीर्षकमा यो खबर छ।
1: खुल्यो कृष्णभीर पृथ्वी राजमार्ग सञ्चालन, गोर्खापत्र खबर लेख्छ। कृष्णभीरमा राजमार्ग नै भाँसिएपछि अवरूद्ध रहेको पृथ्वी राजमार्ग 10 दिन आइतबार परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ। भाँसिएको राजमार्गलाई सँगै रहेको भीरमा डाइभर्सन गरी पुनर्स्थापना गरिएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो। पृथ्वी राजमार्ग नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्ड मुगलिनकी प्रमुख सिनियर डिभिजन इन्जिनियर सजना अधिकारीले राजमार्गमा अलपत्र परेका सवारी साधनलाई कृष्णभीर पार गराइएको बताउनुभयो। पहिलो चरणमा आइतबार 25 भन्दा बढ़ी सवारी साधनलाई राजमार्ग पार गराइएको उहाँले बताउनुभयो।
0: अधिकांश पूर्वाधार आयोजना निर्माणमा ढिलासुस्ती हुने गरेको आरोप लाग्दै आएको अवस्थामा अमेरिकी अनुदान सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कोअपरेशन अन्तर्गत 18 किलोमिटर प्रसारण लाइन भने करिब 9 महिनामा निर्माण सकिएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति एमसीए नेपालले करिब 2 अर्ब रूपियाँ लगानीमा नेपाल भारत सीमापार प्रसारण लाइन निर्धारित समयमा सम्पन्न गरेको हो। विद्युत सञ्जाल सुदृढीकरण र सीमापार विद्युत सञ्जाल विस्तार गर्न यो प्रसारण लाइन निर्माण गरिएको हो। 400 केबी न्यू बुटवल सबस्टेशनलाई भारत सीमासँग जोड्न यो प्रसारण लाइन 1,28,00,000 अमेरिकी डलर अर्थात करिब 2 अर्ब रूपियाँ लगानीमा निर्माण भएको आयोजनाले जनाएको छ। विद्युत सञ्जाल सुदृढीकरण र सीमापार विद्युत सञ्जाल विस्तारमा यो प्रसारण लाइन निर्माणले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। एमसीए नेपालका अनुसार 400 केबी न्यू बुटवल सबस्टेशनलाई भारत सीमासँग जोड्ने यो प्रसारण लाइन 1,28,00,000 लगानीमा 9 महिनाको अवधिमा निर्माण भएको हो।
1: एआईको गति नियन्त्रण पूर्व चेतावनी कि सिण्डिकेटको रणनीति शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विश्वकै अग्रणी एआई कम्पनी मध्ये एक एन्थ्रोपिकका प्रमुखले गत शनिबार आफ्नै उद्योगलाई भने एआई विकासमा हाम्रो गति घटाऊ, केही घण्टाभित्रै उनका कट्टर प्रतिस्पर्धीहरू यसमा एकमत देखिए। एन्थ्रोपिकका डारियो अमोडेईले 3800 शब्द लामो लेख प्रकाशित गर्दै एआई मोडलको क्षमता बढ़ाउने रफ्तार अलि सुस्त बनाउनुपर्ने प्रस्ताव गरेका हुन्। यसमा ओपन एआईका साम अल्टम्यान, एक्सएआईका इलन मस्क र गुगल डीप माइण्डका डेमिस हर्साबिसले तुरन्तै समर्थन गरे। एकअर्कालाई पछार्न अर्बौं डलर खनाइरहेका चार प्रतिस्पर्धी कम्पनी एउटै कुरामा सहमत भएको यो विरलै देखिने घटना हो। व्यावसायिक होडबाजी र नयाँ मोडल सार्वजनिक गर्ने प्रतिस्पर्धामा तल्लीन यी प्रमुखहरू एआई नियमन र निष्पक्ष अनुगमनको मागसहित किन एकाएक मुखरित भए? के एआई साँच्चीकै मानिसको नियन्त्रणभन्दा बाहिर गइसक्यो, वा एआईमा गरिएको लगानीले उल्लेख्य प्रतिफल नदिएपछि आफ्ना वित्तीय विवरण लुकाउन र नियमनको माग गरेर ठूला कम्पनीले साना प्रतिस्पर्धी एवं ओपन सोर्स मोडलको विकासमा प्रतिबन्ध लगाउन खोजेका त होइनन्? सुरक्षाको आवरणमा एन्टी ट्रस्ट ल प्रतिस्पर्धा सम्बन्धी कानूनमा छूट मागेर आपसमा प्रतिस्पर्धा नगर्ने र चिनिय तथा बाह्य प्रतिस्पर्धालाई रोक्ने दाउ यसभित्र लुकेको हुन सक्ने कतिपयको आशंका समेत छ।
0: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको छ। प्रदेश सरकार स्थापनाको 9 वर्ष भइसक्दा पनि कार्यालय सहितका स्थायी संरचना निर्माण भएका छैनन्। स्थायी संरचना निर्माणका लागि चर्चा भने धेरै भइसकेको छ। पछिल्लो कार्यकाल सकिने लाग्दा केही चासो देखाइएको छ। कोशी सरकारले स्थायी संरचना निर्माण गर्ने विषय सत्तारूढ़ दलहरूको न्यूनतम साझा कार्यक्रममा समावेश गरेको छ। कोशीमा हालै नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमालेको गठबन्धन सरकार बनेको छ। सत्तासीन दलको न्यूनतम साझा कार्यक्रममा प्रदेश सरकारका स्थायी संरचना निर्माणलाई प्राथमिकतामा राखिएको छ। मुख्यमन्त्री र मन्त्रीहरू भने विराटनगरमा जग्गा नै नपाइएको तर्क गरिरहेका छन्। सरकारी मात्र नभएर निजी जग्गा अधिग्रहण गरेर पनि सरकारका संरचनाका लागि आवश्यक जग्गा प्राप्त गर्न सकिन्छ, तर जग्गा अधिग्रहण गर्ने अधिकार प्रदेश सरकारसँग नभएको तर्क गर्दै स्थायी संरचना निर्माणबाट सरकार पन्छिँदै आएको छ। कोशी प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेश सरकारका स्थायी संरचना निर्माण अघि बढ़ेन। त्यति बेला स्थायी राजधानी विराटनगरलाई